0: रंग बहार रंग बहार
1: वर्ज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
0: वर्ज पेंस ले घर रंग हुनुहोस् लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
1: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
0: वर्ज पेंस
2: ओहो छोरीको बिहेको कुरा पनि छिनियो अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो
3: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि
2: त्यसको लागि त चिन्तै छैन बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि त्यही भव्य पार्टी गरिन्छ
3: होइन ठाउँ अलि फराकिलो भएको पाहुना पासाको गाडी पार्किङ गर्न मिल्ने फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या
2: ल तिमीलाई थाहै छैन दिव्यश्री ब्याङ्क्वेटमा आफ्नै पार्किङको प्रशस्त सुविधा 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ खाना त कुरै नगरम बेसरी स्वादिलो छ
3: ल त्यसो भए त बुक गरिहाल्नुहोस् फेरि अहिले अर्कोले बुक गर्ला नि
2: त्यति मात्रै होइन क्या टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा हरेक किसिमका पार्टी बिहे भोज व्रतबन्ध पास्नी सभा समारोह बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा फोन 061-533-123 98-028-50-701 98-028-50-702
4: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ
5: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ
4: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ
5: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट तपाईँको यात्रा अब नयाँ तरिकाले ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट कर्पोरेट अफिस गैरीधारा काठमाडौँ कन्ट्याक्ट 98-513-55-928 विजिट www.landmarknepal.com
6: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ
7: के तपाईँलाई मुटु रोग तथा सुगर रोग सम्बन्धी समस्या छ भने अब नआतिनुहोस् काठमाडौँ गंगालाल अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर रवि शाही यही असोज 24 गते शनिबार बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म पोखरा 1 हरिचोकमा रहेको पोखरा साइनिङ डेन्टल केयर प्राली चेनो फार्मेसीमा आउनुहुने भएको हुँदा समयमै सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहोला
8: उपचार हुने रोगहरू छाती दुख्ने घाँटी गर्दन कानको बाहिरी भाग दुख्नु कमजोरी थकाई लाग्नु श्वास प्रश्वास छिटो छिटो हुनु मुटुको धड्कन घटबड हुनु मुटुको भल्भ बिग्रेको मुटु वा फोक्सोमा पानी जम्मा हुनु हृदयघातका बिरामीहरू रक्त नलीको रोगहरू जन्मजात हुने मुटु रोग मुटुमा प्वाल परेको लगायतका मुटु सम्बन्धी रोगहरू
7: सुगर तथा औषधि सेवन गर्दा पनि प्रेसर कन्ट्रोल नभएका बिरामीहरू तथा होल बडी चेकअप विस्तृत जानकारीका लागि पोखरा साइनिङ डेन्टल केयर प्राली चिनो फार्मेसी पोखरा 1 हरिचोक
8: फोन 0615865536 मोबाइल 985600053 985600053 पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
9: संस्कृति चिनाउन दौडौं इतिहास सम्झाउन दौडौं साहस जगाउन दौडौं प्रकृति जोगाउन दौडौं श्री नेपाली सेना पश्चिम पृथ्वीना हेडक्वार्टर विजयपुर र पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मञ्चको संयुक्त आयोजनामा पोखरा 5 कोट 50 किलोमिटर अल्ट्रा ट्रेल रेस 2083 आयोजना गरिएको छ कास्कीकोट सराङकोट जुप्राङकोट अर्मलाकोट र काहुकोट समेट्दै दौड़ने यो दौड़ले संस्कृतिको पहिचान इतिहासको विरासत, साहसको चुनौती र प्रकृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्नेछ। दौड़का विधाहरू 50 किलोमिटर महिला तथा पुरूष दौड़ र 16 किलोमिटर महिला तथा पुरूष दौड़। मिति यही असोज 25 गते आइतबार घटस्थापनाको दिन। दौड़ शुरू हुने स्थान पोखरा महानगरपालिका वडा नम्बर 24 कास्की कोटको कास्की दरबार। समापन पोखरा महानगरपालिका वडा नम्बर 11 फुलबारी ब्यारेक। रिपोर्टिङ समय बिहान 6 बजे, दौड़ शुरू बिहान ठिक 7 बजे। उत्कृष्ट धावकहरूलाई पदक, प्रमाण पत्र तथा नगद पुरस्कार। दौड़ पूरा गर्ने सबै धावकहरूलाई पदक तथा प्रमाण पत्र प्रदान गरिनेछ। दर्ता गर्ने अन्तिम मिति यही असोज 22 गते दिउँसो 4 बजेसम्म। सम्पूर्ण पोखरेली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा विशेष अनुरोध, सबै धावकहरू आफ्नो घर आँगनमा आइपुग्दा कृपया आफ्नो जातीय वेशभूषा, बाजा गाजा र घड़ा कलश सहित धावकहरूलाई स्वागत गरी हौसला प्रदान गरिदिनुहुन अनुरोध छ। सवारी चालक महानुभावहरूले धावकहरूलाई असुविधा नपरोस् भनी विशेष ध्यान दिन हार्दिक अनुरोध गरिन्छ। दौड़का रूटका सम्बन्धमा कृपया पोखरा म्याराथनको आधिकारिक पेज हेर्नुहुन पनि अनुरोध गर्दछौ। आयोजक श्री नेपाली सेना पश्चिम पृतना हेडक्वार्टर विजयपुर र नेपाल भूतपूर्व खेलाड़ी मञ्च पोखरा। विस्तृत जानकारीका लागि फोन 061-588-716, 98-560-88-44, वेबसाइट www.pokharamarathon.org, फेसबुक आईडी पोखरा म्याराथन मेन पेज।

0: हेलो, के छ तेरो खबर?
1: ठिक छु यार, सन्चै छस्?
0: सन्चै छु। अब भिसा लागेपछि त पार्टी दिने होला नि?
1: पार्टी त दिनुहुन्थ्यो, किनमेल गर्न बाँकी नै छ यार।
0: मैले त सबै किनमेल गरिसके। अब बेडसिट, सिरक र दुई चार थान टप्स कुर्ती किन्नु छ।
1: मैले पनि किन्नु छ के, सँगै किनौँ न।
0: तिमी जाने अस्ट्रेलिया, म क्यानाडा यार।
1: सबै ठाउँको व्यवसायको अनुसारको बेडसिट पाउने ठाउँ छ क्या किनमेल संसार, हो त्यही जाऊँ न।
0: ए अँ अँ, मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे। ब्रान्डेड ब्रान्डेड तन्न पाइन्छ त्यहाँ।
2: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ, साथै भ्याकुम ब्याग पनि उपलब्ध छ। जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट, सिरानी, कुशन, सिरक, ब्ल्याङ्केट, ब्ल्याङ्केट कभर, बेड कभर, दिवान सेट, डोर सेट, समर ब्ल्याङ्केट, कुशन कभर, टावल, कुर्ता, टप्स पाइने एकमात्र ठाउँ किनमेल संसार, गैरापाटन, पोखरा। प्राइम सहकारीको भवन, कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम। मोबाइल 9856031412, 9864667887।
3: तन्ना, आजै फेरि हाल्नुहोस्।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
4: तपाईँ यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।

0: नमस्कार, बिहान छ बजे कनपन हाइलाइट्समा प्राविधिक साथी अरविन्द सहित सञ्जयको स्वागत छ। आज मिति विक्रम सम्बत 2083 साल असोज 19 गते सोमबार। तदनुसार सन् 2026 अक्टोबर 5 तारीक नेपाल सम्बत 1146 असोज कृष्ण पक्ष दशमी थियो। तपाई हामीलाई एफएम ब्याण्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineanapuna.com हाम्रो पात्रोको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। कंग्रेसको 15 राष्ट्रिय महाधिवेशन शुरू। कंग्रेस महाधिवेशनमा एकता र सुधारको स्वर। गगनलाई राष्ट्रिय नेतृत्वको बाटोमा अगाडि बढ़न प्रचण्डको सुझाव। नेकपाले महाधिवेशनको नयाँ कार्यतालिका ल्याउँदै आन्दोलनका लागि तयार रहन प्रचण्डको निर्देशन। पोखरा सत्रमा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न। फेवा ड्यामको दिगो संरक्षण र ढल निर्माणलाई प्राथमिकता दिन ओडावासीको माग। फिर्के खोला अतिक्रमण हटाउने पछिल्लो अभियान चौथो दिनमा 26 संरचना हटाइयो। सामाजिक सञ्जालले लोकतन्त्रलाई हानि पुर्याउँछ भन्ने मानिसको संख्या बढ्दै। साउदी अरबको तेल प्रशोधन केन्द्रमाथि आक्रमण गरेको हुती विद्रोहीको दावी र राष्ट्रिय खेलकुद प्रतियोगिता हुने कुरामा कुनै दुविधा नभएको मन्त्री पोखरेलको भनाई। 10 राष्ट्रिय खेलकुदमा एनआरएनए सहित 11 टोली गल्फ नहुने।
1: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
2: काठमाण्डौ वीर हस्पिटलका न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिंगटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बाह्र बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा। फोन 061-587-266 र 553-834।
4: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन, योनिक्षामा कमी आउने, बेचैन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
3: तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच यही असोज 24 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871। मोबाइल नम्बर 98434-0329।

अब समाचार विस्तारमा नेपाली कंग्रेसको पन्द्रौं महाधिवेशनको उद्घाटन सत्रमा कंग्रेसको आन्तरिक सुधार पार्टी एकता पुस्तान्तरणसँगै मुलुकको समग्र राजनीतिक दिशाबारे बहस केन्द्रित भएको छ। काठमाण्डुको खुला मंचमा आइतबार शुरू भएको महाधिवेशनलाई सम्बोधन गर्दै विभिन्न दलका नेताहरूले कंग्रेसलाई इतिहासको विरासतमा मात्र सीमित नराखी बदलिदो राजनीतिक परिस्थिति अनुसार अगाडि बढ़न सुझाव दिएका छन्। कंग्रेस सभापति गगन कुमार थापाले कंग्रेसले विगतको गौरवमा मात्र रमाएर नपुग्ने भन्दै नागरिकका वर्तमान प्रश्नको जवाब दिन सक्ने पार्टीका रूपमा आफूलाई रूपान्तरण गर्नुपर्ने बताउनु भएको छ। उहाँले कंग्रेसले लोकतन्त्र समृद्धि न्याय र नागरिकको विश्वास बीच पुलको काम गर्नुपर्ने धारणा राख्नु भएको छ। थापाले पार्टीको नेतृत्व र कार्यशैलीमा परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै बीपी कोइराला र गणेश मानसिंहको राजनीतिक मूल्यलाई आत्मसात गर्दै शैली भाषा सोच र राजनीतिक संस्कार भने बदल्नु पर्ने बताउनुभयो। पटक पटक सत्तामा फर्किने पुरानै राजनीतिक प्रवृत्तिले नागरिकमा निराशा बढ़ाएको स्वीकार गर्दै उहाँले कंग्रेसले नागरिकको असन्तुष्टिलाई गम्भीर रूपमा लिनुपर्ने बताउनु भएको छ। उहाँले गत वर्षको आन्दोलनमा राज्यबाट भएको दमन र त्यसपछिको हिंसा दुवै गलत भएको उल्लेख गर्दै नागरिकका आकांक्षा पूरा गर्न नसकेको जिम्मेवारी राजनीतिक दलहरूले लिनुपर्ने बताउनुभयो। नागरिकका वैध आकांक्षा थिए, हामीले उनीहरूलाई निराश बनायौं भन्ने उहाँको अभिव्यक्ति उद्घाटन सत्रको महत्वपूर्ण सन्देश बनेको छ। थापाले कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवा महाधिवेशनमा उपस्थित नभए पनि कंग्रेसले उहाँलाई सम्मानका साथ पार्टीभित्र पुनः जोड्ने प्रयास गर्ने संकेत गर्नुभएको छ। उहाँले सम्मान व्यक्त गर्ने कुरा औपचारिक भेटघाट र अभिवादनमा मात्र नभई पार्टीलाई कति बलियो र व्यापक बनाउन सकियो भन्नेबाट मापन हुनुपर्ने बताउनु भएको छ। यसैगरी कंग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पन्द्रौं महाधिवेशन कंग्रेसको नयाँ यात्राको शुरूआत भएको बताउनुभयो। लोकतान्त्रिक आन्दोलनदेखि मुलुकका विभिन्न संकटमा कंग्रेसले खेलेको भूमिकालाई नयाँ पुस्तासँग जोडेर अगाडि बढ़ाउनु पर्ने उहाँको भनाई थियो। शर्माले महाधिवेशनपछि कंग्रेस अझ बलियो ऊर्जाशील र नयाँ पुस्ताको भावनालाई समेटेर अगाडि बढ़ने दावी गर्नुभएको छ। परम्पराको सम्मान गर्दै नयाँ दृष्टिकोण र ऊर्जाका साथ पार्टीलाई अगाडि बढ़ाउनु पर्ने उहाँको जोड़ थियो। उद्घाटन सत्रमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले कंग्रेस सभापति थापालाई पार्टी नेतृत्वमा मात्र सीमित नरही राष्ट्रिय नेतृत्वतर्फ अगाडि बढ़न सुझाव दिनुभएको छ। उहाँले आफूले विगतमा राजनीतिक क्रमभंगता गर्दै आएको प्रसंग जोड्दै थापाले पनि परम्परागत राजनीतिक शैली भन्दा बाहिर निस्किएर नयाँ राजनीतिक बाटो निर्माण गर्नुपर्ने बताउनु भएको छ। प्रचण्डले कंग्रेसबाट बाहिर रहेका नेता तथा समूहलाई पनि मूलधारमा ल्याएर पार्टीलाई थप एकताबद्ध र समावेशी बनाउन थापालाई आग्रह गर्नुभएको छ। लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि प्रमुख राजनीतिक शक्तिबीच सहकार्य आवश्यक रहेको उहाँको भनाइ छ। साथै शान्ति प्रक्रियाका बाँकी काम तत्काल टुंग्याउनु पर्ने भन्दै त्यसो नगरे पुनः द्वन्दको जोखिम बढ़न सक्ने चेतावनी दिनुभएको छ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले बदलिदो अन्तर्राष्ट्रिय परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै भू राजनीतिक द्वन्दका कारण नेपालको भविष्यबारे प्रश्न उठिरहेको बताउनु भएको छ। उहाँले लोकतन्त्रको रक्षा र मुलुकको रूपान्तरणका लागि प्रमुख राजनीतिक दलहरूबीच सहकार्य आवश्यक रहेको धारणा राख्नु भएको छ। कंग्रेस र एमाले विगतमा लोकतान्त्रिक संघर्षका विभिन्न चरणमा सहकार्य गर्दै आएको स्मरण गर्दै उहाँले पुनः सहकार्यका आवश्यकता औल्याउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कंग्रेसको सबैभन्दा ठूलो शक्ति उसको लामो राजनीतिक इतिहास भएको बताउनु भएको छ। तर त्यही इतिहास कमजोरीको कारण पनि बन्न सक्ने भन्दै विगतबाट स्वीकेर अगाडि बढ़नुपर्ने उहाँको भनाइ थियो। लामिछानेले लोकतन्त्र कुनै एक दलको स्वामित्वमा नरहेको स्पष्ट पार्दै लोकतन्त्र संकटमा पर्दा राजनीतिक दलका झण्डा भन्दा राष्ट्र महत्वपूर्ण हुने बताउनु भएको छ। जनताले निर्वाचन मार्फत राजनीतिक शक्तिलाई हटाउने वा स्थापित गर्ने अधिकार राख्ने उहाँको भनाइ थियो। राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले मुलुकमा विद्यमान राजनीतिक असन्तुष्टिको कारण व्यक्तिमा मात्र नभई शासन व्यवस्था र संविधानका कमजोरीमा समेत खोज्नुपर्ने बताउनु भएको छ। जनता समाजवादी पार्टी नेपालका सहअध्यक्ष शरद सिंह भण्डारीले प्राकृतिक विपद, आर्थिक समस्या, बेरोजगारी, युवा पलायन, उत्पादनमा आएको गिरावट र सामाजिक असमानता जस्ता चुनौती सामना गर्न प्रमुख राजनीतिक दलबीच सहकार्य आवश्यक रहेको बताउनु भएको छ।

0: नेपाली कंग्रेसको पन्द्रौं महाधिवेशन अन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनका साथै नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया पनि शुरू हुँदैछ। आइतबार काठमाण्डुमा उद्घाटन सत्र सम्पन्न भएपछि आज बिहान 9 बजेदेखि बन्द सत्र शुरू हुन लागेको प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभएको छ। आजको बन्द सत्रमा पार्टी सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले राजनीतिक तथा समसामयिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका रहेको छ। यसैबीच महाधिवेशन अन्तर्गत केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार आजै साँझदेखि निर्वाचन सम्बन्धी प्रारम्भिक प्रक्रिया अगाडि बढ़ाइने जनाइएको छ। नेपाली कंग्रेसको पन्द्रौं महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचन कार्यक्रम सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले हिजो साँझ निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो। निर्वाचन कार्यक्रम अनुसार असोज 19 गते साँझ 5 बजे मतदाता नामावली प्रकाशन गरिनेछ। असोज 22 गते बिहान 7:30 बजेदेखि साँझ 5 बजेसम्म मतदान हुनेछ। मतदानका लागि काठमाण्डुका 3 स्थान तोकिएका छन्। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले नेपाली कंग्रेसको 15 औं महाधिवेशन उद्घाटनमा आफ्नो आलोचना भएपछि व्यंग्यात्मक टिप्पणी गरेका छन्। प्रधानमन्त्री शाहले आइतबार सामाजिक सञ्जाल फेसबुक मार्फत धन्न खुल्ला मंच राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन् भन्दै व्यंग्यात्मक टिप्पणी गर्नुभएको हो। उहाँको यो टिप्पणी कंग्रेस सभापति गगन थापा लक्षित रहेको बुझिएको छ। नेपाली कंग्रेसको 15 औं महाधिवेशन हिजो काठमाण्डुको खुल्ला मंचमा उद्घाटन भएको थियो। उद्घाटन समारोहमा कंग्रेस सभापति थापाले संसद खुल्ला हुनुपर्ने धारणा राख्नु भएको थियो। उहाँले प्रधानमन्त्री शाह संसदमा उपस्थित नभएसम्म संसद खुल्ला भएको मान्न नसकिने बताउनु भएको थियो। थापाको उक्त अभिव्यक्तिपछि प्रधानमन्त्री शाहले खुल्ला मंचमा कंग्रेसको महाधिवेशन उद्घाटन भइरहेकै दिन सामाजिक सञ्जाल मार्फत यस्तो टिप्पणी गर्नुभएको हो। प्रधानमन्त्री शाहको टिप्पणीलाई कंग्रेस महाधिवेशनमा आफू विरूद्ध गरिएको आलोचनाप्रतिको प्रतिक्रियाका रूपमा हेरिएको छ। खुला मंचको प्रसंग जोडेर नेपाली कंग्रेसमाथि व्यंग्य प्रहार गरेका प्रधानमन्त्री बालेन्द्र शाह बालेनलाई कंग्रेस एमाले र नेकपाका नेताहरूले काउन्टर जवाब फर्काएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार साँझ सामाजिक सञ्जालमा धन्न खुला मंच राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन् भन्दै कंग्रेसलाई व्यंग्य गरेका थिए। त्यसको जवाफमा कंग्रेसका नेता सचिन तिमिल सिन्हाले आइतबार राति सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री बालेनलाई मुलुकमा कंग्रेसले लोकतन्त्र ल्याएकै कारण प्रधानमन्त्री पदमा रहेर पनि रातको समयमा तल्लो स्तरको टिप्पणी गर्ने छूट मिलेको काउन्टर जवाब दिएका हुन्। तिमिल सिन्हाले भनेका छन् धन्न कंग्रेसले यो देशमा लोकतन्त्र स्थापना गरेछ, प्रधानमन्त्री नै भए पनि 9 बजेपछि तल्लो स्तरको टिप्पणी गर्न पाएका छन्। कंग्रेसको 15 औं महाधिवेशनको मंचबाट सभापति गगन थापाले प्रधानमन्त्री संसदमा उपस्थित नहुने गरेको भन्दै आलोचना गरेका थिए। प्रधानमन्त्रीको सोही अभिव्यक्ति पदीय मर्यादा विपरीत र अमर्यादित रहेको आरोप लगाउँदै कंग्रेस नेता तिमिल सिन्हाले लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताको इतिहास सम्झाएर जवाब फर्काएका हुन्। एमालेका सचिव महेश बस्नेतले बालेनलाई जवाब दिँदै खुला मंच तपाईँले नभएर पुराना दलहरूले बनाएको बताएका छन्। सचिव बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन् प्रधानमन्त्री बालेनले भनेछन् धन्न खुला मंच राम्रो बनाएछ, त्यहाँबाट सरकारलाई गाली गरेछन्। बस्नेतले बालेनजी सरकारलाई प्रश्न गर्नु गाली हो कि लोकतान्त्रिक अधिकार भन्दै प्रश्न समेत गरेका छन्। प्रश्न गर्ने ठाउँ सदनमा बन्द गर्नुभयो, सड़कमा प्रश्न उठ्दा सरकारले नियन्त्रण गर्दैछ, जनताले सरकारलाई प्रश्न चाहिँ कहाँ गर्ने कि प्रश्न गर्नु नै अपराध हो, बस्नेतको प्रश्न छ। त्यस्तै उनले कर तिर्ने जनता र तिनका प्रतिनिधिले सरकारको नीति निर्णय र कामको हिसाब माग्न नपाउने भन्दै अर्को प्रश्न गरेका छन्। खुला मंच तपाईँले होइन पुराना दलहरूले बनाएका हुन्, त्यसलाई राम्रो बनाउने उपलब्धि हो, तर लोकतन्त्रमा प्रश्न गर्ने आवाजलाई सम्मान गर्न नसक्नु सरकारको परीक्षा हो, बस्नेतको भनाइ छ। त्यस्तै नेकपाका नेता रामप्रसाद सापकोटा देवसिकाले पनि सामाजिक सञ्जाल मार्फत नै बालेनलाई काउन्टर जवाब दिएका छन्। उनले भनेका छन् धन्न पुरानाले बनाएको बालुवाटार खरानी बनाउन भ्याएनौ र सुल्फेले सरको सहनेर रात विरात मानिसहरूलाई छोप्ने आदेश दिन पाएका छन् उनको भनाइ छ। आकस्मिक काम परेपछि पोखरा आउन खोजेका मुस्ताङ पत्रकार महासंघका सचिव आदित्य रसाईले एयरलाइन्स कम्पनीमा पुगे। धेरै पटक आग्रह गर्दा पनि त्यहाँ भएको समिट र तारा एयरलाइन्सले उनलाई टिकट दिँदै दिएन। यी सेवा मार्फत टिकट काट्न खोजे 12,098 रूपियाँ भाड़ा दर देखायो। वालेटमा नेपाली र विदेशी सबैलाई 12,000 नै टिकट दर देखाउँछ, तर नेपाली भनेर फ्लाइट टिकट खोज्दा कम्पनीले दिँदै दिँदैन, विदेशीलाई भने सहजै स्वीकार गर्छ। वास्तविक भाड़ा दर 4,800 हो। यी सेवामा चर्को मूल्यमा टिकट राखिएको हुन्छ। उनले भनेका छन् महँगो टिकट पनि नेपालीले काट्न खोजे पाइँदैन, एयरलाइन्सले विदेशीले मात्रै जहाजमा चढ़ाउँछ, इमर्जेन्सी परे पनि एयरपोर्टको ढोकामा कुरेर बस्नुपर्छ। बिरामी र अशक्तहरूले समेत जहाजमा टिकट नपाएपछि जिल्ला प्रशासन कार्यालयमा दिनहौं जस्तो गुनासो जान्छ, प्रहरीलाई गुनासो गर्छन्, पालिकाले पनि त्यस्तै गुनासो सुन्नुपर्छ। नेपाली भने एयरपोर्टको ढोकामा पुगेर लामो समय कुर्दा पनि चढ़न नपाएपछि त्यसै फर्किन बाध्य हुन्छ। रसाईले पनि जिल्ला प्रशासनको सिफारिश लिएर जहाजको टिकट पाएका हुन्। असोज 9 आएको अविरल वर्षापछि मुस्ताङ आउजाउ गर्ने सड़क छेद विच्छेद छ। म्याग्दी र पर्वतका विभिन्न ठाउँमा सड़क भत्किएपछि सड़क सञ्जाल टुटेको छ। विशेष गरी मुस्ताङका नागरिकहरू प्रदेश सदरमुकाम पोखरा आउन पाएका छैनन्। मुस्ताङमा हवाई उडान पनि हुन्छ, यहाँ दुईवटा कम्पनीका जहाजले नियमित उडान भर्छन्, तर जहाजहरूले पाएसम्म विदेशी पर्यटकलाई मात्रै टिकट दिन्छन्, कारण हो भाड़ा दर। मुस्ताङ पोखरा रूटमा विदेशी पर्यटकसँग 12,000 भाड़ा लिन्छन् भने नेपालीसँग करिब 5,000 मात्रै भाड़ा लिन पाइन्छ। नेपालीलाई चढ़ाउन नमानेको गुनासो धेरै बढ़ेपछि जिल्ला प्रशासन कार्यालयले कम्पनीहरूलाई कम्तीमा 2 नेपाली यात्रुलाई दिनुपर्ने बाध्यकारी नियम बनाएको छ। मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी एक नारायण भण्डारीका अनुसार एयरलाइन्सहरूको गैर जिम्मेवार र नाफामुखी प्रवृत्तिका कारण बिरामी र समस्यामा परेका नागरिकहरू सेवाबाट वञ्चित हुन परेको छ। एयरलाइन्सहरूको मन परी छ, विदेशी नागरिक पाए उनीहरूले टिकट दिन्छन्, नेपाली नागरिक गए भने व्यवस्था गर्छन्, उनले भनेका छन्। बिरामी भएका असहाय अशक्त र आफ्ना मान्छे गुमाएर तुरन्तै पोखरा पुग्नुपर्ने नेपालीलाई उडाउनु पर्ने बेला एयरलाइन्सहरू विदेशीको पैसाको पछि मात्रै दौड़िएका छन्। कम्पनीको मोनोपोलीमाथि प्रशासनले हस्तक्षेप गरेको उनले बताएका छन्। जिल्ला विपद व्यवस्थापन समितिको बैठक बसेर जोमसोमबाट हुने प्रत्येक उडानमा कम्तीमा 2 नेपाली नागरिकलाई अनिवार्य लैजानुपर्ने नियम बनाएको उनले सुनाएका छन्। हाल जोमसोम विमानस्थलबाट तारा एयर र समिट एयरले दैनिक औषधमा 10 उडान भर्दै आएका छन्। एयरलाइन्स कम्पनीले प्रशासनलाई समेत नटेरेपछि प्रशासनले नै पर्यटन मन्त्रालयमा गुनासो गरेको थियो। रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा बिहान 6 अनुपूर्ण हाइलाइट सुन्दै हुनुहुन्छ। अनुपूर्ण हाइलाइट्समा एकैछिन विश्राम।
1: संस्कृति चिनाउन दौड़ौ, इतिहास सम्झाउन दौड़ौ, साहस जगाउन दौड़ौ, प्रकृति जोगाउन दौड़ौ। श्री नेपाली सेना पश्चिम पृथ्वी हेडक्वार्टर विजयपुर र पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मंचको संयुक्त आयोजनामा पोखरा 5 कोट 50 किलोमिटर अल्ट्रा ट्रेल रेस 2083 आयोजना गरिएको छ। कास्की कोट, सराङकोट, झुप्राङकोट, अर्मराकोट र काहुकोट समेट्दै दौड़ने यो दौड़ले संस्कृतिको पहिचान, इतिहासको विरासत, साहसको चुनौती र प्रकृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्नेछ। दौड़का विधाहरू 50 किलोमिटर महिला तथा पुरूष दौड़ र 16 किलोमिटर महिला तथा पुरूष दौड़। मिति यही असोज 25 आइतबार घटस्थापनाको दिन। दौड़ शुरू हुने स्थान पोखरा महानगरपालिका वडा नम्बर 24 कास्की कोटको कास्की दरबार। समापन पोखरा महानगरपालिका वडा नम्बर 11 फुलबारी ब्यारेक। रिपोर्टिङ समय बिहान 6 दौड़ शुरू बिहान ठिक 7 उत्कृष्ट धावकहरूलाई पदक प्रमाण पत्र तथा नगद पुरस्कार। दौड़ पूरा गर्ने सबै धावकहरूलाई पदक तथा प्रमाण पत्र प्रदान गरिनेछ। दर्ता गर्ने अन्तिम मिति यही असोज 22 दिउँसो 4 सम्पूर्ण पोखरेली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा विशेष अनुरोध, सबै धावकहरू आफ्नो घर आँगनमा आइपुग्दा कृपया आफ्नो जातीय वेशभूषा बाजा गाजा र घड़ा कलश सहित धावकहरूलाई स्वागत गरी हौसला प्रदान गरिदिनु हुन
0: अनुरोध छ। सवारी चालक महानुभावहरूले धावकहरूलाई असुविधा नपरोस् भनी विशेष ध्यान दिन हार्दिक अनुरोध गरिन्छ। दौड़का रूटका सम्बन्धमा कृपया पोखरा म्याराथनको आधिकारिक पेज हेर्नुहुन पनि अनुरोध गर्दछौ। आयोजक श्री नेपाली सेना पश्चिम पृतना हेडक्वार्टर विजयपुर र नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा। विस्तृत जानकारीका लागि फोन 061588716 98560884। वेबसाइट www.pokharamarathon.org। फेसबुक आईडी पोखरा म्याराथन मेन पेज।

0: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटे पानी, पोखरा। फोन 061-588-115, 98251-98190।
1: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै बीबीए, बीई, बीकम, बीबीएस, बीएचएम, बीसीए, बीएएलएलबी, बी फार्मा, एमबीबीएस आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर्स सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा। क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा। फोन नम्बर 061-578-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
2: फिस्टेल आई बेयर केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
3: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
2: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
3: साँच्चै हो र?
2: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
3: हो त?
2: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आयुर्वेद केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424-98084-46-525।
4: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरहैम्पटन यूके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सिक्योरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेशनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज, मुस्ताङचोक, पोखरा। फोन नम्बर 98025817-17, 98025817-17।
1: दिव्य नयन आँखा घर क्लिनिक प्राली।
0: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्य नयन आँखा घरको असोज र कार्तिक 2 महिनाभरि बम्पर अफर। टिकटमा 50% छुट, चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट।
5: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण, आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श, दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार, फेको मेसिनद्वारा गर्दा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भागवटनी पारी एभरेस्ट ब्याङ्क नजिक। फोन 577-007-9763-36816। पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्यूरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
6: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
7: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
8: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
7: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
8: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
7: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
8: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
7: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पीयूष गिरी, छाला विज्ञान वेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल।
9: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
10: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सृजना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
11: हाम्रा सेवाहरू:
10: हाड जोड्ने, नसा तथा मेरुदण्ड रोग,
11: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
10: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
11: पेट, छाती, मुटु, थाइराइड तथा मधुमेह रोग,
10: न्युरो सर्जरी सेवा,
11: बाल रोग,
10: नाक कान तथा घाँटी रोग,
11: मानसिक तथा स्नायु रोग,
10: प्रसूति तथा स्त्री रोग,
11: छाला, यौन तथा कुष्ठ रोग,
10: नेत्र रोग,
11: दाँत तथा मुख रोग,
10: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
11: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
10: सुविधा सम्पन्न आईसीयू सेवा,
11: डिजिटल एक्सरे,
10: सिटी स्क्यान सेवा,
11: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
10: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
11: फिजियोथेरापी, युरोफ्लोमेट्री,
10: केमोथेरापी,
11: सुरक्षित गर्भपतन सेवा,
10: होल बडी चेकअप, हेल्थ प्याकेज,
11: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
10: फोन 061-572-648-572-849।
12: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
13: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बालबालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
12: शर्तहरू लागू हुनेछन्, जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
13: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
14: हेलो
15: हजुर, नमस्कार।
14: हेलो
15: नमस्कार काका, सुन्नु भएन?
14: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो? मैले केही भरै पाइन।
15: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
14: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
15: हो, यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आईएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ। त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
14: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
15: हुन्छ काका, हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
14: ल, यो कुरा चाहिँ गजब सुनायो भतिज। म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
7: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
16: होम केयर सेवा, होम केयर सेवा।
17: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
16: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
17: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
16: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
17: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
16: सुत्केरी नवजात शिशुको हेरचाह,
17: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
16: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
17: डाक्टर ल्याब सेवा,
16: औषधि डेलिभरी सेवा,
17: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा। हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निबागल्दी र बुढी बजार, फोन 061-411-777, मोबाइल 98560-99-77।
7: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट, डिप्लोमा इन फार्मेसी, डिप्लोमा इन ल्याब टेक्निसियन, डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाई शीघ्र सञ्चालन हुँदैछ। सम्पर्क 98563405, 98563405।
2: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ? विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ? अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने? जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
7: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98560-031-97-150-010-31। पोखरा न्यू रोड, बीएनडी भवन, सानेमा बैंक रहेको भवन।

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंगसिरमा महाधिवेशन हुने सम्भावना नरहेको बताउनु भएको छ। काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै प्राविधिक र तयारीको लागि तीव्र गतिमा काम नहुँदा महाधिवेशन तोकिएको समयमा गर्न सम्भव नभएको बताउनु भएको छ। उहाँले भन्नुभयो, सदस्यता वितरण लगायतका काम महाधिवेशनको तयारीको लागि हो, ती शुरू भइसकेको छ। यही हप्ता नै बैठक राखेर वडा भेला पालिका सम्मेलन लगायतको निर्णय गर्दैछ। सदस्यता नवीकरणलाई केन्द्रित गरेर दुई महिने अभियान शुरू गर्न लागेको बताउनु भएको छ। उहाँले दशैं तिहारपछि सरकारको जनविरोध काम विरूद्ध विपक्षी दल एकजुट भएर सड़क आन्दोलनमा पनि जानुपर्ने हुन सक्ने बताउनु भएको छ। पोखराको पिर्के खोलाको खोलाघर खाली तथा संरचना हटाउने पछिल्लो अभियान अन्तर्गत हालसम्म 26 संरचना हटाइएको छ। पोखरा महानगरपालिकाले सञ्चालन गरिरहेको अभियान अन्तर्गत 12 स्थायी र 14 अस्थायी संरचना हटाइएको हो। गत जेठ महिनादेखि शुरू गरिएको खोलाघर खाली गर्ने अभियानमा सम्बन्धित घरधनी तथा संरचना निर्माणकर्तालाई आफ्ना संरचना आफै हटाउन तथा खाली गर्न पटक पटक आग्रह गर्दै अन्तिम अवसर समेत प्रदान गरिएको थियो। त्यसक्रममा पनि खाली नभएका वा स्वयं हटाउन नसकिएका संरचना महानगरपालिकाले हटाउन थालेको हो। महानगरपालिकाका अनुसार पछिल्लो चरणमा शुरू गरिएको संरचना हटाउने अभियान अहिले चौथो दिनमा पुगेको छ। अभियानका क्रममा खोला घरभित्र रहेका बाँकी संरचना समेत क्रमशः हटाउँदै गाईघाटसम्म पुगेर अभियान सम्पन्न गर्ने तयारी गरिएको छ। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फिर्के खोलाको जल प्रवाह क्षेत्र संरक्षण तथा व्यवस्थित शहरी विकासका लागि अभियानलाई निरन्तरता दिएको जानकारी दिएका छन्। पोखरा महानगरपालिका वडा नम्बर 17 वडावासीले फेवातालमा बनेको फेवा ड्यामको दिगो संरक्षणमा पहल कदमी लिन र सड़कमा बग्ने पानीको निकासका लागि ढल निर्माणलाई प्राथमिकता दिएर काम गर्न जनप्रतिनिधिको ध्यान आकर्षण गराएका छन्। पोखरा महानगरपालिका वडा नम्बर 17 आयोजना तथा पोखरा टेलिभिजनको सहजीकरणमा आइतबार भएको सार्वजनिक सुनवाई कार्यक्रममा वडावासीले खानेपानी र यातायात समस्याको समाधान सीसीटीभी जडान गरी ओडालाई प्रविधिबाट निगरानी गर्न सिंचाईको कुलोको उचित व्यवस्थापन दिगो विकास र सुशासन लगायतका विषय उठाएका छन्। सहभागीहरूले ओडाको सेवा प्रवाहलाई अझ बढ़ी नागरिक मैत्री र पारदर्शी बनाउन सुझाव दिएका छन्। फेवा ड्यामको संरक्षणमा अब पनि ध्यान नदिने हो भने ड्यामभन्दा तलका बस्तीहरू जोखिममा रहेको उनीहरूले औल्याएका छन्। फेवा ड्याम बनेको 4 दशक बितिसकेको छ भने करिब 6 वर्ष अघि मरमत गरिएको थियो। वडावासीले राखेका जिज्ञासाका जवाब दिँदै वडाध्यक्ष राधिका साई योगीले जनताले उठाएका विषय र समस्याहरूलाई ओडा कार्यालयले उच्च प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। बाढ़ी पहिरोले अवरूद्ध रसुवा र मोस्ताङ जोड्ने बाहेक अरू सबै जसो सड़क खुलेका छन्। गएको भदौ 10 गते भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ीका कारण रसुवा जोड्ने गल्छी बेत्रावती स्याफ्रुबेसी रसुवागढ़ी टिमुरे सड़क बन्द भएको थियो। शुक्रबारदेखि गल्छीदेखि बेत्रावतीसम्म गाड़ी चल्न थालेका छन्। रसुवातर्फ स्याफ्रुबेसी रसुवागढ़ी तथा टिमुरे तत्काल केन्द्रीय सड़कमा जोड्न समस्या छ। गएको भदौ 10 गतेको बाढ़ीले 82 बाढ़ी पहिरोले अवरूद्ध रसुवा र मोस्ताङ जोड्ने बाहेक अरू सबै जसो सड़क खुलेका छन्। गएको भदौ 10 गते भोटेकोशी र त्रिशुली नदीमा आएको

0: को ठूलो वर्षासँगै बाढ़ी पहिरो र नदी कटानबाट अवरूद्ध बेनी जोमसोम सड़क सञ्चालनका लागि अझै एक हप्ता लाग्ने अनुमान गरिएको छ। लमजुङको बेसर हुँदै खाङसारसम्म जाने सड़क एकतर्फी खुलेको छ। नवलपरासी पूर्व बुलिङटार छ घुमाउने घाटमा कालीगण्डकी करिडोर एकतर्फी खुलेको छ। यो करिडोरको बौद्धी काली गाउँपालिका तीन जन्ती पहिरोमा सड़क एकतर्फी भए पनि ठूला गाड़ी चल्न सक्ने अवस्था नरहेको नेपाल प्रहरीले जनाएको छ। कास्कीमा ब्रोइलर कुखुरा पालन गर्ने किसानहरूको आइतबार भएको एक भेलाले पोखरा पछि सेम्जाकै ईश्वर सापकोटाको अध्यक्षतामा कास्की जिल्ला ब्रोइलर किसान संगठन गरेको छ। उक्त तदर्थ समितिको उपाध्यक्षमा चिरञ्जीवी ढुंगाना, सचिवमा प्रेम जोशी, सह सचिवमा वसुन्धरा लामसाल, कोषाध्यक्षमा प्रकाश थापा तथा सदस्यहरूमा नीरज बराल छेत्री, गणेश गौतम, दुर्गा सुनार, सुशील भण्डारी, लीलाधर पौडेल र ध्रुवराज गौतम रहेका छन्। ब्रोइलर कुखुरा किसानहरूले भोग्दै आएका विभिन्न समस्या समाधानका लागि नयाँ समिति गठन गरिएको छ। किसानको हकहित संरक्षण गर्दै कुखुरा व्यवसायलाई व्यवस्थित व्यावसायिक र दिगो बनाउने उद्देश्यले समिति गठन गरिएको तदर्थ समितिका अध्यक्ष सापकोटाले जानकारी दिएका छन्। पोखरा 27 तालचोकमा अवस्थित त्रिवेणी इन्टरनेशनल कलेज विद्यार्थी कल्याणकारी समितिको नौ अधिवेशन तथा दशौं वार्षिक साधारण सभा सम्पन्न भएको छ। अधिवेशनले स्वच्छन्द आत्रेयको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको छ। समितिको वरिष्ठ उपाध्यक्ष चन्दा भुजेल, उपाध्यक्ष प्रताप विक, सचिवमा सागर तिवारी, कोषाध्यक्षमा सुजता कार्की, सहसचिवमा भावुक पौडेल चयन भएका छन्। यसैगरी सदस्यहरूमा अनिल लामा, रचित पन्त, सन्जु लामिछाने, अमिषा तिवारी, संघर्ष भण्डारी, अञ्जन तिवारी, सम्झना छेत्री, रोशनी भट्टराई, मनदीप नेउपाने, रविन छेत्री, मनिष राणाबाट रहेका छन्। पोखरा महानगरपालिका वडा नम्बर 27 रिटेपानीमा रहेको राइजिङ स्टार युथ क्लबले राखेको खुल्ला रक्तदानमा 46 युनिट रगत संकलन भएको छ। क्लबको वार्षिक कार्यक्रम अन्तर्गत आइतबार राखिएको खुल्ला रक्तदानमा समाजसेवी मेजर सूर्य गुरूङले पहिलो रक्तदाता राजन गुरूङलाई ब्लड ब्याग हस्तान्तरण गर्दै युवाहरूको समाज विकासमा ठूलो भूमिका रहने बताएका छन्। पोखरा महानगरपालिका वडा नम्बर 27 वडा सदस्य जितेन्द्र बहादुर छेत्रीले क्लबको सक्रियताको प्रशंसा गर्दै समाज परिवर्तनका लागि अझै खटेर काम गर्न सुझाव दिएका छन्। रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा बिहान 6 बजेको अनुपूर्ण हाइलाइट्स सुन्दै हुनुहुन्छ। अनुपूर्ण हाइलाइट्समा एकैछिन विश्राम।
1: के तपाईलाई मुटु रोग तथा सुगर रोग सम्बन्धी समस्या छ भने अब नआत्तिनुहोस्। काठमाण्डौ गंगालाल अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर रवि शाही यही असोज 24 गते शनिबार बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म पोखरा 1 हरिचोकमा रहेको पोखरा साइनिङ डेन्टल केयर प्राली चेनो फार्मेसीमा आउनुहुने भएको हुँदा समयमै सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहोला।
2: उपचार हुने रोगहरू: छाती दुख्ने, घाँटी, गर्दन, कानको बाहिरी भाग दुख्नु, कमजोरी, थकाइ लाग्नु, श्वास प्रश्वास छिटो छिटो हुनु, मुटुको धड्कन घटबड हुनु, मुटुको भल्भ बिग्रेको, मुटु वा फोक्सोमा पानी जम्मा हुनु, हृदयघातका बिरामीहरू, रक्तनलीको रोगहरू, जन्मजात हुने मुटु रोग, मुटुमा प्वाल परेको लगायतका मुटु सम्बन्धी रोगहरू,
1: सुगर तथा औषधि सेवन गर्दा पनि प्रेसर कन्ट्रोल नभएका बिरामीहरू तथा होल बडी चेकअप, विस्तृत जानकारीका लागि पोखरा साइनिङ डेन्टल केयर प्राली चिनो फार्मेसी, पोखरा 1 हरिचोक।
2: फोन 0615865536, मोबाइल 9856000536, 9856000536। पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
4: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
3: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
4: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
5: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
3: नेपलेज एन्काउन्टर एजुकेसन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
4: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
3: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
6: विस्तृत जानकारीको लागि

0: ट्रैक नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी दिहीको पाटन स्ट्रिट नम्बर 18 लेक साइड पोखरा फोन 061-454-689 452-715
1: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड्कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार
2: अर्थात् यही कार्तिक 21 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म
1: सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचोक सम्पर्क 98-434-032-29 98-028-59-321 061-581-871
3: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ
4: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
5: सावधान जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
4: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराऊ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध
5: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
4: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ साधारण एमआरआई होइन 3T एमआरआई नै गराऊ समयमै सही पहिचान गरौ स्वास्थ्य जोगाऊ पैसा बचाऊ थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 98-560-027-29
6: हजुर सुन्नुहोस् त खुसीको खबर ल्याएका छौ अब न्युरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
7: मस्तिष्क मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
6: 28 वर्षदेखिको अनुभव न्युरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-588-595-574-044
5: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा
0: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ
4: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ
0: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ
4: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट तपाईँको यात्रा अब नयाँ तरिकाले ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट कर्पोरेट अफिस गैरीधारा काठमाडौँ कन्ट्याक्ट 98-513-55-928 विजिट www.landmarknepal.com
1: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 9856081331 9796114905 मर्दी हिमाल ट्राउट फार्म। स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
4: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्रहरी, भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की। फोन 061578 1161 578 162।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256357526

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल्स नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाऊ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।
2: ओ सुरेश, बिहान बिहान कता जान लागिस?
3: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला होस् यार, आजको पास त उतै होला होस् यार।
2: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड, बरु मेरो ब्यागमा गएर आइहालम।
4: पोखराको एकमात्र जानु पर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोपराइटर उदय केसी लाउरे दाई, महेन्द्र पुल मोबाइल टावर। मोबाइल 9856048082, 9861482।

दशैं पर्व शुरू नहुँदै डोल्पाबाट भेडा स्याङ्ग्रा बिक्रीकालाई पोखरा बजारमा ल्याइएको छ। वर्षौंदेखि हरेक दशैंमा डोल्पा मुस्ताङ र तिब्बतबाट भेडा स्याङ्ग्रा बिक्रीका लागि यहाँ ल्याउने गरिन्छ। साथै पोखरा एक सिमपानीमा ती भेडा स्याङ्ग्रा बिक्रीका लागि राखिने गरिएको छ। व्यापारीहरूले डोल्पाबाट करिब 25 दिन हिँडाएर भेडा स्याङ्ग्रा पोखरा ल्याएका छन्। प्रति स्याङ्ग्रा को मूल्य 22,000 देखि 42,000 रूपियाँ रहेको उनीहरू बताउँछन्। भेडा र खसीको मूल्य च्याङ्ग्राको भन्दा केही कम हुने गर्छ। डोल्पाबाट भेडा च्याङ्ग्रा बिक्रीका लागि पोखरा आएका व्यापारी मीन प्रसाद बोहराले 25 दिन हिँडेर पोखरा आउँदा निकै ठूलो जोखिम मोल्नु परेको बताएका छन्।

पोखरा चौधमा बसोबास गरिरहेका नेवार समुदायले आफ्नो भाषा कला संस्कृति रीतिरिवाज संरक्षण तथा सम्वर्धनका लागि नेवा कला चौथे पोखरा चौध नामक संस्था गठन गरेका छन्। सर्वसम्मत गठित कार्यसमितिको अध्यक्षमा सुमित्रा मल्ल उदास रहेका छन्। उपाध्यक्ष शर्मिला श्रेष्ठ, सचिव निरज नारायण जोशी, कोषाध्यक्ष प्रकाश श्रेष्ठ र सहसचिव राधा माया कर्मचारी चयन भएका छन्। सदस्य सृजना राजभण्डारी, सुशीला प्रधान, झलक नारायण श्रेष्ठ, शिव कुमार श्रेष्ठ, लुना श्रेष्ठ र लक्ष्मी ताम्राकार रहेका छन्। नवनिर्वाचित अध्यक्ष उदासले पोखरा चौधमा बसोबास गरिरहेका सम्पूर्ण नेवारहरूलाई समेटेर आफ्नो कला संस्कृतिलाई जोगाउने, नेवारी चाडपर्व र जात्रा प्रवर्धन गर्न प्रयास गर्ने बताएका छनृ।

0: अब राष्ट्रिय समाचार। सामाजिक सञ्जालले लोकतन्त्रलाई हानि पुर्याउँछ भन्ने मानिसहरूको संख्या बढ़दै गइरहेको एक सर्वेक्षणले देखाएको छ। विश्वभर बढ़दो चिन्ता र कड़ा निगरानीका बीच सामाजिक सञ्जालले मानिसहरूलाई प्रभावित पार्ने, विभाजित गर्ने र लोकतन्त्रलाई हानि पुर्याउने ठान्नेहरूको संख्या बढ़दै गएको प्यू रिसर्च सेन्टरले जनाएको छ। यमनका हुती विद्रोहीहरूले साउदी अरबको राजधानी रियादमा रहेको अरमाको तेल प्रशोधन केन्द्रमाथि गरिएको आक्रमणको जिम्मेवारी लिएको छ। बीबीसीका अनुसार हुतीहरूले क्षेप्यास्त्र तथा ड्रोन मार्फत आक्रमण गरेका थिए। साउदी अरबले यमनको राजधानी साना र अरू क्षेत्रहरूमा आक्रमण गरेको र त्यसैको जवाब स्वरूप आफूहरूले पनि आक्रमण गरेको हुती विद्रोहीले बताएका छन्। अब खेल समाचार। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले 10 राष्ट्रिय खेलकुद प्रतियोगिता हुने कुरामा कुनै दुविधा नभएको बताएका छन्। राष्ट्रिय खेलकुद परिषदको आयोजना तथा कर्णाली खेलकुद विकास परिषदको सहआयोजनामा आसन्न मंगिर 16 27 गतेसम्म सञ्चालन हुने 10 राष्ट्रिय खेलकुद प्रतियोगिता 2083 लागि हिजो सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न मूल आयोजक समितिको बैठकमा बोल्दै प्रतियोगिता निर्धारित मितिमै हुने कुरामा कुनै सन्देह नभएको बताएका छन्। कर्णाली प्रदेशमा आयोजना हुने 10 राष्ट्रिय खेलकुद प्रतियोगितामा 7 प्रदेश 3 विभागीय टोली र गैर आवासीय नेपाली संघ एनआरएनए गरी 11 टोली सहभागी हुने भएका छन्। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा आइतबार सुर्खेत वीरेन्द्रनगरमा बसेको मूल आयोजक समितिको बैठकले 11 टोलीको सहभागिता सुनिश्चित गरेको हो। राष्ट्रिय खेलकुद परिषद राखेपको आयोजना तथा कर्णाली खेलकुद विकास परिषदको सहआयोजनामा प्रतियोगिता मंगिर 16 27 गतेसम्म सञ्चालन हुनेछ।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
2: यति बेला बिहानको 7 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुस अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने क्षमा।
0: प्रमुख समाचारका शीर्षक फेरि एकपटक। कंग्रेसको 15 राष्ट्रिय महाधिवेशन शुरू। कंग्रेस महाधिवेशनमा एकता र सुधारको स्वर। गगनलाई राष्ट्रिय नेतृत्वको बाटोमा अगाडि बढ़न प्रचण्डको सुझाव। नेकपाले महाधिवेशनको नयाँ कार्यतालिका ल्याउँदै आन्दोलनका लागि तयार रहन प्रचण्डको निर्देशन। पोखरा 17 सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न। फेवा ड्यामको दिगो संरक्षण र ढल निर्माणलाई प्राथमिकता दिन वडावासीको माग। फिर्के खोला अतिक्रमण हटाउने पछिल्लो अभियान 4 दिनमा 26 संरचना हटाइयो। सामाजिक सञ्जालले लोकतन्त्रलाई हानि पुर्याउँछ भन्ने मानिसको संख्या बढ़दै। साउदी अरबको तेल प्रशोधन केन्द्रमाथि आक्रमण गरेको हुती विद्रोहीको दावी र राष्ट्रिय खेलकुद प्रतियोगिता हुने कुरामा कुनै दुविधा नभएको मन्त्री पोखरेलको भनाई। 10 राष्ट्रिय खेलकुदमा एनआरएनए सहित 11 टोली गल्फ नहुने। बिहान 6 अर्पण हाइलाइट्समा समाचारको सिलसिलालाई यति नै। प्राविधिक साथी अरविन्द सहित सञ्जयलाई बिदा दिनुहोस्। नमस्कार।
5: रेडियो अन्नपूर्ण 93.4।
6: के तपाईलाई मुटु रोग तथा सुगर रोग सम्बन्धी समस्या छ? छ भने अब नआतिनुहोस्। काठमाण्डौ गंगालाल अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर रवि शाही यही असोज 24 गते शनिबार बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म पोखरा 1 हरिचोकमा रहेको पोखरा साइनिङ डेन्टल केयर प्राली चेनो फार्मेसीमा आउनुहुने भएको हुँदा समयमै सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहोला।
7: उपचार हुने रोगहरू: छाती दुख्ने, घाँटी, गर्दन, कानको बाहिरी भाग दुख्नु, कमजोरी, थकाई लाग्नु, श्वास प्रश्वास छिटो छिटो हुनु, मुटुको धड्कन घटबड हुनु, मुटुको भल्भ बिग्रेको, मुटु वा फोक्सोमा पानी जम्मा हुनु, हृदयघातका बिरामीहरू, रक्तनलीको रोगहरू, जन्मजात हुने मुटु रोग, मुटुमा प्वाल परेको लगायतका मुटु सम्बन्धी रोगहरू,
6: सुगर तथा औषधि सेवन गर्दा पनि प्रेसर कन्ट्रोल नभएका बिरामीहरू तथा होल बडी चेकअप। विस्तृत जानकारीका लागि पोखरा साइनिङ डेन्टल केयर प्राली चिनो फार्मेसी पोखरा 1 हरिचोक।
7: फोन 0615865536। मोबाइल 9856000536। 9856000536। पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
8: संस्कृति चिनाउन दौडौं, इतिहास सम्झाउन दौडौं, साहस जगाउन दौडौं, प्रकृति जोगाउन दौडौं। श्री नेपाली सेना पश्चिम पृथ्वीना हेडक्वार्टर विजयपुर र पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मञ्चको संयुक्त आयोजनामा पोखरा 5 कोट 50 किलोमिटर अल्ट्रा ट्रेल रेस 2083 आयोजना गरिएको छ। कास्कीकोट, सराङकोट, जुप्राङकोट, अर्मलाकोट र काहुकोट समेट्दै दौड़ने यो दौड़ले संस्कृतिको पहिचान, इतिहासको विरासत, साहसको चुनौती र प्रकृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्नेछ। दौड़का विधाहरू 50 किलोमिटर महिला तथा पुरूष दौड़ र 16 किलोमिटर महिला तथा पुरूष दौड़। मिति यही असोज 25 गते आइतबार घटस्थापनाको दिन। दौड़ शुरू हुने स्थान पोखरा महानगरपालिका वडा नम्बर 24 कास्कीकोटको कास्की दरबार। समापन पोखरा महानगरपालिका वडा नम्बर 11 फुलबारी ब्यारेक। रिपोर्टिङ समय बिहान 6 बजे, दौड़ शुरू बिहान ठिक 7 बजे। उत्कृष्ट धावकहरूलाई पदक, प्रमाणपत्र तथा नगद पुरस्कार। दौड़ पूरा गर्ने सबै धावकहरूलाई पदक तथा प्रमाणपत्र प्रदान गरिनेछ। दर्ता गर्ने अन्तिम मिति यही असोज 22 गते दिउँसो 4 बजेसम्म। सम्पूर्ण पोखरेली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा विशेष अनुरोध, सबै धावकहरू आफ्नो घर आँगनमा आइपुग्दा कृपया आफ्नो जातीय वेशभूषा, बाजा गाजा र घड़ा कलश सहित धावकहरूलाई स्वागत गरी हौसला प्रदान गरिदिनुहुन अनुरोध छ। सवारी चालक महानुभावहरूले धावकहरूलाई असुविधा नपरोस् भनी विशेष ध्यान दिन हार्दिक अनुरोध गरिन्छ। दौड़का रूटका सम्बन्धमा कृपया पोखरा म्याराथनको आधिकारिक पेज हेर्नुहुन पनि अनुरोध गर्दछौ। आयोजक श्री नेपाली सेना पश्चिम पृथ्वीना हेडक्वार्टर विजयपुर र नेपाल भूतपूर्व खेलाड़ी मञ्च पोखरा। विस्तृत जानकारीका लागि फोन 061-588-716, 98-560-88-44, वेबसाइट www.pokharamarathon.org, फेसबुक आईडी पोखरा म्याराथन मेन पेज।

0: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
1: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बाह्र बजेसम्म।
1: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
3: कफी रेडी।
4: वाव, थैंक यू। यो साँझलाई अच्छे सुगन्धित बनाउँछु मंगलदीप सेन्ट 3-in-1 के साथ। हामीलाई मन पर्छ भने भगवानलाई पनि मन पर्छ।
3: मंगलदीप सेन्ट 3-in-1 perfume like fragrance।
5: रंग बहार रंग बहार
6: वर्ज सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
5: वर्ज पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
6: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ।
5: वर्ज पेन्स

0: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौं। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
1: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोस हुने, अत्याधिक रक्सी सेवन तथा लागू पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचैन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
2: तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच यही असोज 24 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871, मोबाइल नम्बर 98434-32-29।
3: ठण्डु बा ठण्डु बा सिराहारी बा दुर्गाको कि टाउको दुख्न छिम्मै दूर गर्ने ठण्डु बा एक बाम तीन काम ठण्डु बा
4: अब ठण्डु बाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
5: ओहो नासर बे कति छाब डिजाइन बे मारेकन किन नि खनि तोला
6: खनै बिवा नासर बे रूपाकोट ज्योति सुनचाँची दुकान महेन्द्र पुनारी तोला
5: ए नै स्याबा मार दोकान पो मोना नै पेसोलाई नै च्याबा चुरा रैया औठी हमेला झोका टस सिक्री हार तान चनै तो हो नि जग्गा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिस्यानारी बेल्ले छ्याबा कोपिम ओछे
6: हजुर किमे झोको लाइनी छब छ्याबा छ्याबा मारे डिजाइन गहना चैदिमो बिस्या वा चुवल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खोऊ जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट नलो धिताई पालिखे चोकै यावै क्यार मोहै
5: जग्गा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घी शाखा पोखरा महेन्द्र पुलरी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
6: तमुताय रवा ता क्रिबा ज्याल जाति क्रिबा छतैरा न त खैमा बिलन चन्न यामो
5: तोय निल तुई दिशा रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्र पुल पोखरा सम्पर्क 061-585-8-15 98-560-35-8-15 प्रोप्राइटर दशरथ सुनार
6: छतैरा त तान निभिम्द
7: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
8: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्धित फिसविल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस् सम्पर्क फिसविल माउन्टेन कलेज मुस्ताङचोक पोखरा फोन नम्बर 98025817 98025817
9: होम केयर सेवा
10: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
9: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
10: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
9: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
10: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
9: सुत्केरी नवजात शिशुको हेरचाह
10: क्यान्सर सर्जरी राहतकारी हेरचाह
9: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
10: डाक्टर ल्याब सेवा
9: औषधि डेलिभरी सेवा
10: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिङ्गलेढुङ्गा पोखरा निबागल्दी र बुढी बजार फोन 061-411-777 मोबाइल 98560-992
11: ओहो
10: छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
11: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
10: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्कुट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
11: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासाको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
10: ल, तिमीलाई थाहै छैन दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
11: ल त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
10: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ। बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रत बन्ध, पास्ने, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50-701, 98-028-50-702।
12: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम, सेल्स, सर्भिस, स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
10: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरो पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
13: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
10: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
13: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
10: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
13: रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
10: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
13: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
10: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल। वार्ड, आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
13: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलआई साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
10: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
11: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
10: त्यसैले साधारण एमआरआई होइन, 3 टेस्टलाई एमआरआई गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3 टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
11: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
10: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध। उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ, समयमै सही पहिचान गराउँ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-595-728, मोबाइल 98560-2729।
14: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
10: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98560-01031, 97150-01031। पोखरा न्यू रोड, बीएनडी भवन, सानिमा बैंक रहेको भवन। सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट, डिप्लोमा इन फार्मेसी, डिप्लोमा इन ल्याब टेक्निसियन, डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाइ शीघ्र सञ्चालन हुँदैछ। सम्पर्क 98560-33405, 98560-33405।

0: मगाउने
1: स्वाद जसले सम्बन्ध गाँस्छ ज्ञान मसाला
2: दैनिक एक रुपियाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा हजुर ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज जसमा विभिन्न स्वास्थ्य सेवा फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली, भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की, फोन 061-578-161-578-162।
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप्स नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाऊ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: छोरा नेपालको पढाई पनि पूरा भयो अब के विचार गरेका छौ त यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने
3: खै बाबा दुधारमा छु साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन पछि पछुताउनु पर्ला नि
3: के गर्ने त बाबा तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ
4: हेर लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेटलिज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ
3: अनि बाबा यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र
2: छ नि त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी दिहीको पाटन स्ट्रिट नम्बर 18 लेकसाइड पोखरा फोन 061-454-6899 452-715
5: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
6: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
5: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि
6: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162
7: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550 एकदम बलियो गरेर बनाउनु भएछ नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन् सब एकदम खुसी हुन्छन् तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री एफई 550 सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल

0: समसामयिक तथा सामाजिक विषय वस्तु माथिको बहसमूलक कार्यक्रम आजको बैठक।
1: नमस्कार, कार्यक्रममा तपाईँलाई हार्दिक स्वागत छ। म अर्जु उपस्थित भएको छु हाम्रो साथी अरविन्दसँगै। आज बैठकमा हामी विभिन्न विषयवस्तुमा कुराकानी गर्छौं। आजको विषयवस्तु पर्यटन, आर्थिक गतिविधि र यसको उद्यमशीलतासँग हामी जोड़िएका प्रश्नहरू सँगै रहन्छौ। आज मैले पोखरा पर्यटन परिषदका नवनिर्वाचित अध्यक्ष हरिभुजेलज्यूलाई निम्ताएको छु, जसले लामो समय यही पर्यटन क्षेत्रमै यो केटोले अवस्थादेखि नै बिताइरहनु भएको छ, होटल राजधान आकर चलाइरहनु भएको छ। पर्यटन क्षेत्रका सुख अनि दुःखका आफ्नै कथा र व्यथाहरू छन् र पछिल्लो समय दुबईको जुन उडान भइरहेको छ त्यसका सन्दर्भहरू पनि म जोड्छु। नमस्कार, यहाँलाई स्वागत छ।
2: नमस्ते,
1: आराम हुनुहुन्छ?
2: एकदमै आराम छु,
1: बधाई छ यहाँले।
2: धन्यवाद।
1: अब पेटिसीमा आइसकेपछि एक खालको कार्ययोजना बनाउँदै हुनुहुन्छ होला। हामी जुन रफ्तारमा आइरहेका छौं, त्यो रफ्तारलाई चाहिँ के कारणले ब्रेक लाग्नु हुँदैन?
2: अहिले त नर्मल्ली नेपालको पर्यटनकै क्षेत्र कुरा गरौँ, पीटीसी भन्ने छ, पोखरा टुरिज्म काउन्सिल, जुन पोखरामा भएका विभिन्न पर्यटन संघ संस्था जसले पोखरा मात्रै नभएर गण्डकी प्रदेशलाई पनि धेरै ठाउँमा हेरेको छ 11 जिल्लामा, त्यो संस्थाहरूको छाता संस्था पोखरा पर्यटन परिषद, अहिले मैले दर्शकहरूलाई पनि सुनाउन चाहे, त्यो हिसाबले गरिराख्दा चाहिँ नेपाल भनेको पर्यटन मैत्री एउटा रेमिटान्स र पर्यटन क्षेत्रले नै धानेको जस्तो लाग्छ मलाई, र पर्यटन क्षेत्रमा चाहिँ ठूलो सम्भावना बोकेको देश पनि हो होइन, र त्यहीमाथि पनि अब हाम्रो गण्डकी प्रदेश भनेको त ह्याट भन्छ, हाइड्रो एग्रिकल्चर र टुरिज्ममा एकदम प्रचुर सम्भावना भएको चाहिँ देश हो। अब यसमा चाहिँ हेरिराख्दा चाहिँ अहिले पर्यटन क्षेत्रमा करिब 5 खर्ब 25 अर्ब रुपियाँ चाहिँ लगानी भइसकेको अवस्था छ। यो हिसाबले हामी पर्यटन व्यवसाय त एकदमै उत्साहित छौँ होइन, एकदम उत्साहित पनि छौँ, र सँगसँगै अहिले अस्ति भर्खरै सेप्टेम्बर 23 पनि फ्लाइ दुबई पनि पोखरामा आइसकेको छ। पोखरालाई चाहिँ एउटा विदेशी भनौँ, फ्लाइ दुबईको माध्यमबाट हामी संसारका 250 देशसित जोडिसकेको अवस्था छ भने, अब हाम्रो कम्पेयर भनेको पोखरा सिर्फ पोखरा मात्रै भएर काठमाडौँसित भएन अथवा नेपालको कुनै सहरसित मात्रै भएन, अब विश्वका 250 त्यस्ता देशहरूसित पोखरालाई अब हामीले चाहिँ पस्किनुपर्ने अवस्था छ। त्यो भएर पनि पोखराको यहाँका आतिथ्यता, यहाँका ब्युटिफिकेशन, यहाँका प्रशासनिक कामहरू, यहाँका सरकारी कामहरू, यहाँका जनताका प्रत्यक्ष हुने भूमिकाहरूदेखि लिएर हरेक कुराहरू चाहिँ अब 250 देशसित प्रत्यक्ष सरकार राख्ने भएकोले, 250 सिटी मैले देश भन्न आएको छ त्यो राख्ने भएकोले, अब हामीसित त्यो पहिलाको जस्तै सुस्तो भनौँ न एक हिसाबले काठमाडौँमै भर परेर पोखराका पर्यटनका नीतिहरू, पर्यटनका लगानीहरू, हरेक कुराहरू काठमाडौँ अथवा सरकारमा मात्रै भर परेर चल्न हुने अवस्था चाहिँ देख्दिन, किनभने अब हामीले चाहिँ डाइरेक्टली इन्टरनेशनल मार्केटसित अब कम्पिटिसन गर्नुपर्ने अवस्था छ। त्यही भएर चाहिँ यसको रफ्तार चाहिँ अब बढाउँदै गएको छ हामीले।
1: अब जुन कालको गतिविधि थियो त्यो गतिविधिलाई हाम्रो यो एयर कनेक्टिभिटीले पनि केही सम्भावना बढाएको छ होइन?
2: त्यो त धेरै बढाएको छ एकदमै, हामीलाई यो अर्थमा नि छ कि अहिले पनि हामी त्यो एयरपोर्टमा जान सक्छौँ, धेरै विदेशीहरू पनि आउनु भएको छ, धेरै नेपालीहरू पनि आउनु भएको छ, हाम्रो देशमा धेरै विदेशीहरू आउन चाहनुहुन्छ र उहाँहरूलाई हामीले सोधिराखेका छौँ, आइरहेका हाम्रा धेरै त्यस्ता पहिलेबाट आइराख्ने विदेशीहरूलाई साथीहरूलाई पनि जसले नेपाललाई माया गरेर बारम्बार आउनुहुन्छ उहाँलाई सोध्छ, नेपालको एउटा समस्या के हो पर्यटनमा भन्दा चाहिँ पूर्वाधार र बाटोघाटो र ट्रान्सपोर्टेसन, एउटा कुरो विदेशबाट नेपाल आउन नै ट्रान्जिटदेखि लिएर महँगो भाडा होइन, र बल्ल बल्ल गएर काठमाडौँ आइसक्यो, काठमाडौँबाट पोखरा आउन बाटोबाट आयो भने त्यो पहिरो बाटोघाटो जाम, बाटो कन्स्ट्रक्सनले गर्दा 5-6 बाटो पनि 10-12 लगाइदिने, र जहाजमा आयो भने विदेशीहरूलाई चाहिँ एउटा डलर फेयरको पनि त्यहाँ समस्या छ होइन, विदेशीहरूलाई एकरूपता छैन, अब विदेशीले त त्यो हेर्छ नि होइन, पहिलोचोटि आउनेलाई सायद उसलाई चाहिँ ओके भन्ला, तर दोस्रो तेस्रो चौथो पाँचौचोटि आउने विदेशीलाई पनि पोखरा यति मन पराएर ऊ पोखरा आउन खोज्छ, तर त्यहाँ डलर फेयर भइदिन्छ अहिलेकै आजकै मितिमा एउटा होइन, र बल्ल बल्ल गएर काठमाडौँ आइसक्यो, काठमाडौँबाट पोखरा आउन बाटोबाट आयो भने त्यो पहिरो बाटोघाटो जाम, बाटो कन्स्ट्रक्सनले गर्दा 5-6 बाटो पनि 10-12 लगाइदिने, र जहाजमा आयो भने विदेशीहरूलाई चाहिँ

0: दुवे आउनसाथ आज त्यो पनि टरेको छ र धेरै पर्यटकहरु अब नेपालका विभिन्न जिल्लाहरु विभिन्न भेग हिमाली भेगहरुमा गइरहेको छ धेरै जस्तोले चाहिँ नेपाल र पोखरा पोखराको नि अन्नपूर्ण रेन्ज अन्नपूर्ण सर्किट अन्नपूर्णको सेरोफेरोमा भएका ट्रेकिङ ट्रायलहरुलाई चाहिँ एकदम प्रिफेयर गरेर आउनुहुन्थ्यो अब त्यसले गर्दा चाहिँ उहाँहरुको लगेज क्यारी गर्नेदेखि लिएर हरेक कुराहरु पनि झन्झटहरु हुन्थ्यो आज पोखरामा वान ड्रप जस्ट डाइरेक्ट टु होटल अनि चेक इन गर्यो अनि उहाँहरुले पूर्वाधारहरु आफ्नो के चाहिन्छ सबै गरेर भोलिपल्टबाट अथवा पर्सिपल्टबाट ट्रेकिङ सुरु गर्न पाउने अवस्था पनि र सँगसँगै यो विदेशीको मात्रै नभएर यो नेपालको एउटा समृद्धिसित पनि जोडिएको छ यसले चाहिँ हामीलाई विकास पनि ल्याएको छ हाम्रा नेपाली दाजुभाइ दिदीबहिनीहरू पनि आज विदेशमा हुनुभएका धेरै दाजुभाइ दिदीबहिनीहरू यहाँ आउनुभयो अस्ति हामीले देखेछौँ
1: अस्ति सिधै आउँदाखेरि भन्नुभयो भने म त पोखरा आएर यताबाट यता चितवन गएर झापा जान्छु भने
0: एक्ज्याक्टली त्यस्ता दाजुभाइहरू पनि हामीसित धेरै हुनुहुन्छ र कोही कति धेरै दाजुभाइ त्यही गण्डकी प्रदेशभित्रै यो कास्की जिल्लाको सेरोफेरो जिल्लाबाट हुनुहुँदो रहेछ ती जिल्लाका हाम्रो नेपाली दाजुभाइलाई त जहाज बेलुका झरेछ दुई घण्टाभित्र घरमा ऊ आफू चाहिँ पुग्न पाउँदा चाहिँ कति आनन्दित कुरो भयो र अर्को कुरो समृद्धिसित हामीले त्यो खालि पर्यटन ल्याउने र पर्यटन लैजाने मात्रै हिसाबले यो अहिलेको एयरलाइन्सलाई फ्लाइ दुबईलाई भोलि अब निकट भविष्य अरूहरूलाई त्यो हिसाबले मात्रै हेर्नुहुन्न हामीले कार्गोको रूपमा पनि हेर्नुपर्छ नेपालमा उत्पादित भएका भेजिटेबलहरू नेपालमा उत्पादित भएका लत्ता कपडाहरूदेखि लिएर हरेक कुराहरूको सम्भावना अब हामीले विश्व बजारमा सजिलै होइन नजिकैको पाँच घण्टाको डिस्टेन्स रहेछ फ्लाइ दुबईबाट चाहिँ हामी पोखरा दुबई गर्नलाई
1: दुबईमा केही ठाउँमा नेपाली तरकारीको पसल पनि छ
0: एक्ज्याक्टली हो हाम्रै अर्ग्यानिक तरकारीहरू यहाँ भएका हिमालयन स्प्रिङ वाटर होइन मिनरल वाटरहरू हामी यस्तो पनि सर्भ गरेर चाहिँ यो नितान्त पर्यटन व्यवसायको लागि मात्रै होइन यो चाहिँ हामी सबैको लागि भने अपनत्व लिन पनि सक्नेहरूले चाहिँ बाटो चाहिँ खोलिदिएको छ
1: पर्यटनलाई मात्र चलायमान बनाउन सकियो भने यसको आर्थिक गतिविधिको लाभ चाहिँ समुदाय सबैले लिने हो नि
0: एक्ज्याक्टली यस्तो छ नि हजुरले
1: शिक्षामा स्वास्थ्यमा कृषिमा हरेक क्षेत्रमा यसले प्रभाव पर्छ त्यहाँ नजोडेर सुखै छैन
0: हजुरले सुखै छैन पर्यटन त्यस्तो क्षेत्र हो जसले कृषकको उत्पादनलाई बढाउँछ तर कृषिमा लगानी गरेको छैन पर्यटन क्षेत्र यस्तो हो जसले चाहिँ पूर्वाधारमा लगानी गर्दैन तर पूर्वाधार पुर्याउन चाहिँ मद्दत गर्छ किनभने पर्यटन डेस्टिनेसन यस्तो राम्रो भइदिन्छ कि सरकारलाई त्यो ठाउँमा पूर्वाधार पुर्याउन करै लाग्छ पर्यटन क्षेत्र यस्तो हो जसले हाइड्रोमा लगानी गरेको छैन तर हाइड्रोमा भए उत्पादित बिजुलीहरू धेरैभन्दा धेरै यसले खर्च गरेको छ पर्यटन क्षेत्र यस्तो हो जसले संस्कृति आफ्नो भनेर तर संस्कृति संरक्षण र विश्व समुदायलाई संस्कृति चिनाउन मद्दत गरेको छ पर्यटन क्षेत्र यस्तो जहाँ कि स्किल मेन पावरले आज युवा वर्गहरूले बेरोजगार भएर बसेको बेला चाहिँ रोजगार सिर्जना गर्ने ठाउँ पनि पर्यटन क्षेत्र भएको छ होइन यसले समग्र एक हिसाबले हेर्ने हो भने हाम्रो पहिला पहिलाको तथ्याङ्कमा के भन्थ्यो भने एकजना पर्यटन विदेशी पर्यटक बराबर बाह्रजना नेपालीले रोजगार पाउँछ भन्थ्यो कि यो हिसाबले हेर्दा चाहिँ पक्कै पनि यसले चाहिँ रोजगार पनि पार्छ देशको समृद्धि देशको धेरै कुराहरू चाहिँ यसले सँगसँगै बोकेर हिँडेको छ देशको विकासलाई पनि यसले ठूलो टेवा पुर्याएको छ भने मैले विश्वास लिएको छु
1: अब आउँदाखेरि हाम्रो यातायात क्षेत्रले पनि लाभ लिने भयो
0: होइन
1: होटलमा जाँदा त्यहाँका कर्मचारीहरूले पनि लाभ लिन पाउने भयो ट्रेकिङमा जाँदा गाइडहरूले पनि लाभ लिन पाउने भयो र जाँदा जहाँ जहाँ जानुहुन्छ त्यहाँका व्यवसायी त्यहाँका अन्य
0: कृषक
1: सबैले
0: विद्यार्थी भाइ पनि सबैले लिन पाउनुहुन्छ त्यो एकदम राम्रो यो यसको डाइभर्सिटी छ यसले कुनै एउटा व्यक्तिले मात्रै एउटा लगानीकर्ताले मात्रै होइन आज होटल लेक साइडमै हेर्नु भने ठूल्ठूला महलहरू ठूल्ठूला लगानी गरेको छ ब्याङ्क वित्तीय संस्थामा पैसा जम्मा गरेर राखेका नेपाली दाजुभाइको पैसा नि त त्यहाँ परेको छ नि त ब्याङ्क वित्तीय संस्थाले लगानी छ शैक्षिक क्षेत्रमा लगानी गरेको राज्यको एउटा समृद्धिसित पनि आज पोखरा कस्तो सहर हो भनेर चिनाउनको लागि पनि विदेशीको आँखा पर्ने ठाउँ पनि त पर्यटन क्षेत्रले गर्दा भएको छ होइन अब धेरै कुराहरू छन् अब पर्यटनलाई एक हिसाबले राज्यले चाहिँ अलिकति हामीले त धेरै पहिलाबाट नै पहल गरेको थियौँ पर्यटनलाई पनि उद्योग सोसरह चाहिँ मान्यता दियोस् भन्ने तर पर्यटकलाई आजसम्म उहाँहरूले उद्योग सोसरह चाहिँ मान्यता दिनुभएको छैन तर यसलाई उद्योग सोसरह नै मान्यता दिएर जानुपर्छ जस्तो मलाई लाग्छ
1: अब नयाँ कार्यकालमा आइसकेपछि आफ्नो टिमलाई कसरी हाँक्ने कुनै योजनासँगै हाँक्ने अब त अहिले पहिला जस्तो पर्यटन मात्रै भनेर पनि भएन त्यो पर्यटनसँग धेरै अहिले हाँगाहरू जुटेका छन् होइन र समय परिस्थिति अनुसार थप कम्पोनेन्टहरू पनि जोडिरहेका छन्
0: त्यही त हजुरले एकदम राम्रो कुरा गर्नुभयो हिजो जुन लेक साइडमा आउँदा पर्यटकहरू आलुचप चिया सेलरोटी तारेको माछा भन्ने अहिले फ्राइड फिस ग्रिल्ड फिस अनि तारेको माछा होइन चिउरा भुटुवा त्यस्तो तरिकाले चलेको पर्यटन व्यवसाय आज चाहिँ इन्टरनेसनल कुजिनहरू हामीसित लेक साइडमा गएर पाउनुहुन्छ चाहे चाहे चाहे कन्टिनेन्टल होस् चाहे चाइनिज होस् चाहे मेक्सिकन होस् इटालियन होस् इन्डियन होस् हरेक देशका
1: जुन देशको नागरिक छ आफ्नो देशको स्वाद उसले पाउँछ
0: एक्ज्याक्टली तर त्यो भनिराख्दा चाहिँ हामी

0: बन्द सेक्योर चाहिँ पर्यटनलाई लिएर आइसकेपछि शान्ति सुरक्षा र उसको हेल्थ कन्सियस चाहिँ हामी हुनुपर्छ. खानाको क्वालिटी, खानाको क्वान्टिटीदेखि लिएर उसको स्वास्थ्यसँग हामी चाहिँ खेलवाड गर्नुहुन्न. र अर्को कुरो सुरक्षाको लागि हामी नेपाल चाहिँ 24 घण्टा चाहिँ एकदम सुरक्षित छ है भन्ने हिसाबले चाहिँ एउटा राम्रो मेसेज दिनुपर्छ. यो मेसेज हामीले दिइराख्छौँ र अहिले मेरो कार्यकालमा पनि हामी यसरी जान्छौँ. र अर्को हजुरले भने जस्तै हिजोको पर्यटन क्षेत्र र अबको पर्यटन क्षेत्र भनेको नितान्त बदलिसकेको छ. हिजो चाहिँ हामीले प्रचार प्रसार गर्थ्यौँ, पम्पलेट गर्थ्यौ, विभिन्न ब्यानरहरू बनाउँथ्यौं आदि इत्यादि गर्थ्यौं, झाँकीहरू निकाल्थ्यौं, महोत्सवहरू गर्थ्यौं भने आजको जेनेरेसन भनेको नितान्त अब डिजिटलाइजेसन भइसकेको अवस्था छ. अहिले भर्खर पनि हजुरको विश्व पर्यटन दिवस जुन 27 सेप्टेम्बर 11 गते हामीले मनाइयो, त्यसमा पनि त्यसको एउटा स्लोगनै छ अहिलेको चाहिँ एआईको माध्यमबाट चाहिँ रिडिजाइन, पर्यटनलाई चाहिँ रिडिजाइन गरेर जाने भन्ने छ. यसको मतलब के हो भने
1: रिडिजाइन रिडेफिनेसन पनि हो.
0: एक्ज्याक्टली, त्यो गरेर गइराख्दा चाहिँ अब कसरी, हिजोको पर्यटन भनेको हाम्रो पोखराकै हिसाबले हेर्ने हो भने माउन्टेन टुरिज्मलाई मात्रै थियो होइन. काठमाडौँबाट पोखरा आउने, एक रात बस्ने अथवा दुई रात बस्ने, यहाँ चाहिँ वातावरणीय आफूलाई ऊ अनुसारले ढाल्ने र त्यहाँपछि ट्रेकिङ जाने थियो, ट्रेकिङबाट फर्केर आसी एक दुई दिन रेस्ट गर्ने र काठमाडौँ ब्याक जान्थ्यो. तर अब पोखराको पर्यटन भनेको सिर्फ माउन्टेन पर्यटन मात्रै छैन, माउन्टेन टुरिज्म हिमाल चढ्न आउने अथवा ट्रेकिङ जाने पर्यटन मात्रै नभएर यहाँ अब साइटसिङका, धार्मिकका, सांस्कृतिकका, खेलकुदका होइन, हजुरको योगा, मेडिटेसन, हरेक खालका डाइभर्सिटी भइसक्यो क्या. अब हामीले कुनमा धेरै सम्भावना छ, अब पर्यटकलाई चाहिँ कस्तो, पोखरालाई चाहिँ कस्तो खालको पर्यटन डेस्टिनेसन बनाउने होइन. मैले त म पर्यटन परिषदको अध्यक्ष भएर आइसकेपछि नि एउटा मेरो आफ्नो भनाइ छ, वान डेस्टिनेसन वान भोइस होइन, वान भिजन वान भोइस भनेर चाहिँ हामी जाँदैछौँ. किन भन्दा अहिले हामीसित धेरै पर्यटन क्षेत्रहरूको अघि पनि भन्यो, धेरै संघ संस्थाहरूको छात्र संस्था पोखर पर्यटन परिषद हो. अब हामीहरूसँग यही एफएमको छेउमा अहिले नेपाल के अरे पोखरा उद्योग वाणिज्य संघ पनि हामीसँग छ, लेखनाथ उद्योग वाणिज्य संघ हामीसँग छ. हामी त सिङ्गो पोखरा 33 वडामा नभएर 3 वडा गाविस पनि लिएर, कास्की जिल्ला मात्रै नभएर अरू 10 वडा पनि जिल्ला जोडेर 11 वटै जिल्लाको एउटा सिङ्गो प्रदेशको प्रतिनिधित्व गरेर हिँड्दैछौँ. अब हामीसित त्यो छुट छैन कि हामीले हिजो पनि त्यही हो, घण्टी बज्दै जान्छ, के अरे टाइम गइराखेको छ, त्यो 2 वर्ष कार्यकाल भ्याइन्छ भन्ने होइन. केही न केही नयाँ गरेर चाहिँ हामी जान्छौँ. किन भन्दा हामीले अबको पर्यटनलाई सिर्फ पोखरा अथवा हामीलाई पनि धेरै ब्लेम एउटा लाइन्छ, लेक साइड केन्द्रित मात्र भयो, यसलाई लेक साइड भनेर बाहिर चाहिँ पनि लानु पर्यो भने त्यो एक्टिभिटी गर्नलाई पनि हामीले तत्त जिल्लाहरूमा, तत्त वडाहरूमा चाहिँ उहाँहरूको सम्भावना के छ, उहाँहरूको वडामा त्यस्तो पर्यटनलाई भित्राउन सक्ने विशेषता के छ भन्ने कुरा पनि पहिचान गर्छौँ. र स्थानीय सरकारहरूसित सहकार्य गरेर, स्थानीय व्यक्तिहरूसित सहकार्य गरेर हामीले त्यो ठाउँमा चाहिँ पर्यटक पुर्याउने चाहिँ पहल चाहिँ गर्छौँ.
1: यो सँगसँगै हाम्रो अभियसली नेचर कल्चर एडभेन्चर त जोडि नै रहेको छ, यो जोडिन्छ, यसलाई अलग गर्नै सकिँदैन.
0: हजुर,
1: यसैमा यसको पर्यटनको बेस भनेको बलियो बेस यही नै हो.
0: हजुर, होइन, पोखराको नेपालको कन्सेप्टमा त नेचर, कल्चर र एडभेन्चर, नेचर भनेको प्राकृतिक त्यसै दिइरहेको छ होइन. कल्चर त हाम्रो अब नेपालीहरू कल्चरमा जस्तो अब धनी को छ होला र होइन, एडभेन्चरको लागि पनि पोखरा त्यस्तो अब जहाँ पनि विश्वको धेरै पर्यटन सहरहरूमा हेर्नुहोस् एडभेन्चरको लागि चाहिँ अलिकति त्यस्तो ठाउँ नै चाहिन्छ. तर पोखरा चाहिँ वान अफ द बेस्ट, चाहे त्यो प्याराग्लाइडिङ होस्, चाहे त्यो बन्जी जम्पिङ होस्, चाहे त्यो रिभर राफ्टिङ होस्, चाहे त्यो तपाईँको चाहिँ स्काई डाइभिङ होस् होइन, हरेक कुराले भारी मासा केही समय कुनै कुनै सहरमा केही समय केही महिना गर्न मिल्छ. तर हाम्रो अलमोस्ट 12 महिना चाहिँ गर्न मिल्ने सहरको रूपमा चाहिँ पोखरा चाहिँ आएको छ होइन. अब यसमा अरू पनि हाम्रो एडभेन्चरका गतिविधिहरू, हर्स राइडिङहरू पनि छ, अरू पनि एडभेन्चरका गतिविधिहरू हामीले चाहिँ एड गर्न सक्यो र विश्व बजारलाई चाहिँ प्रसार प्रसार गर्न सक्यो भने वान डेस्टिनेसन वान ट्राभल वान स्टप, जस्तै दुबईबाट फ्लाइट उडेको डाइरेक्ट पोखरा आएर ती सबै एक्टिभिटीहरू गरेर 2-4 दिन 5-7 दिन 10 दिन बसेर फेरि ब्याक टु दुबई नै र त्यहाँबाट ट्रान्जिटबाट आफ्नो देश जान सक्ने अवस्था पनि छ. यसलाई चाहिँ हामीले अब अलि धेरै परिवर्तन गर्नुपर्ने अवस्था छ.
1: पोखरा उडानले अब हामीलाई लुम्बिनी कङ्कसनसम्म पनि अलि बलियो बनाउन छाड्छ देखियो होला, यसको लागि केही आवाज पोखराले पनि उठाइदिनु पर्छ.
0: त्यो त पक्कै पनि. अब तर कहिले कहिले कस्तो पनि हुँदो रहेछ भने सँगै जन्मिएको जुम्लिया छोरो छ, तर जुन छोरा धेरै रुन्छ ऊ छोरालाई चाहिँ आमाले दुध धेरै खुवाउँछ भन्ने एउटा उखान छ. लुम्बिनी र पोखरा एयरपोर्ट भनेको अलमोस्ट सेम तरिकाले एउटै समयमा भयो, थोरै अगाडि चाहिँ लुम्बिनी भइराख्दा पनि हामीले पहल गर्छौँ. किनभने नेपाल भनेको पर्यटनको डेस्टिनेसनलाई पोखरालाई मात्रै हामीले लिनुहुन्न, 77 वटै जिल्लाका त्यहाँका सम्भावनाहरू हामीले हेर्नुपर्छ. आज नेपालको परिभाषा पर्यटनको परिभाषा कस्तो भएछ भने खालि माउन्टेन टुरिज्मको मात्रै कुरा भएको छ होइन, भिलेज टुरिज्मको किन भएको छैन होइन, धार्मिक पर्यटकहरूको धेरै त्यस्ता शक्तिपीठहरूको बारेमा हामीसित छिमेकी राष्ट्र भारतकै त्यति धेरै हिन्दूहरू हुनुहुन्छ, मुक्तिनाथको लागि वर्षेनी लाखौं पर्यटकहरू आउनुहुन्छ भने मुक्तिनाथकै जस्तो शक्तिपीठ भएको अरू शक्तिपीठहरू हामीसित त्यो ठाउँसम्म हामी किन लान सकेका छैनौं, यो विषयमा पनि अब हामीले बहस चलाउनुपर्छ जस्तो लाग्छ। हरेक जिल्लामा आफ्ना सम्भावनाहरू छन्, कोही ठाउँमा एडभेन्चरको कुरा होला, कोही ठाउँमा चाहिँ नेचरको कुरा होला, कोही ठाउँमा चाहिँ होइन कल्चरको कुरा होला, यी सबैलाई हामीले सम्भावना खोज्ने हो। जस्तै अब लुम्बिनीकै कुरा गर्ने हो भने त्यहाँ त कल्चरल छ नि त, बुद्धको ठाउँ हो होइन, नेचरली त्यो अलिकति तराई भएको भएर त्यो कल्चरली ठाउँ छ एडभेन्चरको लागि, तर त्यो कल्चरल डेभलप चाहिँ त्यहाँको जनताले गर्नु पर्यो, उहाँहरूले हामीसित हातेमालो गरेर हामीसँगै सँगसँगै लान पर्नु भयो। हामीले पनि हुन चाहिँ फेरि एउटा कुरो के पनि छ भन्दा नेपालको पर्यटनको क्षेत्रलाई हेर्नुहुन्छ भने इतिहासमा सबभन्दा सुरुमा काठमाडौँमा आए, काठमाडौँबाट एभरेस्टतिर गए, र हामीलाई एउटा भाग्यमानी पनि हामीले मान्नुपर्छ पोखरालाई यो अर्थमा कि अन्नपूर्ण हिमाल 1950 सबभन्दा पहिलो चढिएको 8000 मिटर अग्लो हिमाल, सबभन्दा पहिलो चढिएको हिमाल अन्नपूर्ण
1: हिमाल,
0: त्यो हिसाबले पनि पोखरा चाँडै नै परिचित हुन पायो क्या। लुम्बिनीको हिसाबमा चाहिँ अझै पनि त्यहाँका स्थानीय व्यवसायहरूले, स्थानीय जनताहरूले पनि, व्यवसायले मात्रै हुँदैन, जनताले पनि त्यहाँका विद्यार्थी त्यहाँका राजनीतिक दलले पनि इनिसिएसन लिएर हामीसित सहकार्य गर्न खोज्नुहुन्छ भने त हामी त हर हमेसा तयार छौँ। अहिले पनि हामीसित चाहिँ सिल्भर ट्रायंगलको एउटा अवधारणा छ होइन, त्यसमा हाम्रो गोपीबहादुर भट्टराई चाहिँ ज्यू चाहिँ संयोजक हुनुहुन्छ। पर्सि पनि यो 4 महिना पहिला चाहिँ उहाँहरू पोखरा आएर चाहिँ एउटा हामीले एमओयू गरेका थियौँ, 3 क्षेत्रलाई जोड्ने, पोखरामा आउने पर्यटकलाई चाहिँ भरतपुरसम्म लाने, भरतपुरबाट फेरि लुम्बिनी लाने, लुम्बिनीबाट फेरि पोखरा जोड्ने, त्यो भन्यो भने एउटा ट्रायंगल राम्रो ट्रायंगल बढ्थ्यो, पर्यटनको लेन्थ अफ स्टे बढ्थ्यो भन्ने थियो होइन। हामी पर्सि 26 गते पनि भरतपुरमा हामी त्यही कार्यक्रम अन्तर्गत हामी जाँदैछौ, सम्भवतः त्योभन्दा पछि फेरि लुम्बिनीमा पनि होला, र हामीले देखेका जानेका सिपहरू हामीले त्यहाँ सिकाउने हो। तर अघि मैले भने जस्तै नै हजुरले हजुरलाई के लाग्छ भने जुन अघि जुम्लिया छोराको उदाहरण दिए जस्तै त्यहाँका जनता पनि आफै तात्न चाहिँ पर्छ, उहाँहरू तात्नु भने अरूले गर्दैला, अब एयरपोर्ट बनिसक्यो, अब जहाज उड्छ मात्रै भनेर बस्यो भने चाहिँ त्यो चाहिँ मैले दीर्घकालीन हुने चाहिँ देखेको छैन।
1: त्यहाँ त त्यति धेरै कसरत गर्नु परेन, यहाँ त तपाईँहरू वा हामीहरू 76 दिन अनसन बस्नु पर्या हो, त्यतिले नपुगेर काठमाडौँ पनि धरनामा जानु पर्या हो,
0: र अहिले पनि बिहाइन्ड द सिन यो फ्लाइ दुबई ल्याउन पनि त्यति सजिलै आएको छैन, धेरै कुराहरू छन्, धेरै टेक्निकल कुराहरू त्यहाँ मिलाइएको छ, धेरै कागज पत्रहरू सरकारको तर्फबाट पनि धेरै कुराहरू हामीलाई चाहिँ प्रिभिलेज प्राप्त भएको छ होइन, पोखरामा अथवा भैरवमा ल्यान्ड गर्ने जहाजहरूलाई यो छुट छ त्यो छुट छ आदि इत्यादि छ। यहाँ यो अहिले भने नि मैले पोखरामा ल्यान्ड गर्नु फ्लाइ दुबई नितान्त हामीले कसरी बुझ्नु भएन भन्दा यो पर्यटनको लागि मात्रै आएको, पर्यटक मात्र बोकेर आउँछ भन्ने तरिकाले सोच्यो नि, यो अहिले पनि गलत हो। हामी सम्पूर्ण नेपालीहरू, यो सम्पूर्णको नेपालीको समृद्धिको विकासको ढोका यसले विकासको एउटा खाका कोरेर ल्याएको छ है, एउटा प्याकेज लिएर आएको छ, यसलाई विकास मात्रै गर्न सकियो भने हामी समग्र नेपालीहरूलाई चाहिँ यसले चाहिँ भलो गर्छ, नेपालको 77 जिल्लालाई यसले प्रत्यक्ष होला, यसको कास्की जिल्लाको पोखरामा चाहिँ यसले अवतरण गर्यो होला, तर यहाँ झरिसकेको हरेक विषयले हरेक व्यक्तिले 77 जिल्लाबाटै फाइदा लिन सक्छन् यसले भन्ने चाहिँ हामीले त्यो विश्वास दिलाउन सक्नुपर्छ। तर के फाइदा भन्ने कुरो भोलिको दिन हामी छलफल गरेर जान सक्छौँ। एउटा अब 77 जिल्लाका हाम्रा नेपाली दाजुभाइ यहाँबाट जाने आउने मात्रैलाई विकास भन्दिन, त्यहाँ उत्पादन भएका, त्यहाँका सम्भावना बोकेका, त्यहाँका हरेक क्षेत्रका कुराहरू के छन् त, अब यो एयरपोर्टबाट हामीले कस्तो खालको समृद्धि लिन सकिन्छ, कस्तो खालको फाइदा लिन सकिन्छ भन्ने कुरोको हामी पर्यटन क्षेत्रबाट मात्रै भएन होइन, नेपाल उद्योग वाणिज्य संघ छ, उद्योग वाणिज्य संघ पोखरा छ, अथवा त्यस्ता धेरै समाजहरू छन्, धेरै क्लबहरू छन्, धेरै संघ संस्थाहरू छन्, अब हामीले एउटा बकेटमा राखेर एउटा छलफल चलाउनु पर्यो कि यो एयरपोर्टलाई सक्सेस बनाउन के गर्ने, कसरी सक्सेस बनाउन सकिन्छ, र सक्सेसको पछाडि के छ त फाइदा, हामीलाई फाइदा के हुन सक्छ भन्ने कुरो हामीले प्रस्ताउन सक्यो भने बल्ल राम्रो हुन्छ। आज पनि यसो हेरेछु, आज 12-15 दिन भयो फ्लाइट दुबई झरेको चाहिँ, नितान्त यो पर्यटन व्यवसायको मात्रै जिम्मा हो कि भने जस्तो पर्यटन व्यवसायहरू मात्रै लागेको देखेको छु, स्थानीयहरूलाई पनि सायद ल्याक अफ इन्फर्मेसन पनि हुनसक्छ, सायद त्यो इन्फर्मेसन हामीले नपुर्याएको हुनसक्छ। हामी अहिले चाहिँ स्थानीय सरकार, पोखरा महानगरपालिका अनि प्रदेश सरकार पनि एकदम लाग्नु भएको छ, सम्भवतः आज पनि हामी मिटिङ बस्दैछौँ, अब कसरी हामीले यसलाई चाहिँ 11 जिल्लामा
1: भोल्युममा आउजाउ भइरह्यो भने त हाम्रो उत्पादनहरू एकैछिनमा पोखराको वा गण्डकी प्रदेशको कोसेली त्यो विराटनगर पुग्न सक्छ, झापा पुग्न सक्छ, चितवन पुग्न सक्छ, नारायणगढ पुग्न पुग्ला, नेपालगंज पुग्ला, होइन भैरव पुग्न सक्ला नि, इन्टर कनेक्सनमा अब हामी गयौं भने त
0: इन्टर कनेक्सन पनि हुँदैन
1: हुँदैन भन्दा भन्दै गरे हुँदो रहेछ, भइरहेछ,
0: सबै छ, सबै सम्भावना छ, तर यसलाई चाहिँ सफल बनाउन चाहिँ केही व्यक्ति मात्रै लागेर हुँदो रहेछ, समग्र पोखरीले समग्र नेपाली दाजुभाइहरू चाहिँ लाग्नु पर्ने रहेछ, किन भन्दा केही व्यक्ति लायो भने केही समय चाहिँ चलायमा हुन्छ। योभन्दा पहिला पनि सिचुवान एयरलाइन्सको पनि चार्टर गरेर पनि उडाकै थियो तर त्यो भनेको चार्टर फ्लाइट थियो, यो भनेको रेगुलर फ्लाइट हो, यसमा कुनै चार्टर गरिएको छैन। उनीहरूले छ महिनाको लागि दुबईबाट पोखराको लागि म्यापिङ गरिसकेको छ, सबै स्क्रिन आइसकेको छ, यसलाई रेगुलर फ्लाइट प्यासेन्जर होस् नहोस् छ महिना उड्छ, तर त्योभन्दा पछि त आफ्नो व्यवसाय घाटा खाइखाइ त उनीहरूले नै उडाउँदैन। यो अहिले हाम्रो लागि भनेको एकदम ठूलो कोसे ढुङ्गा हो, यो पनि हामीले सफल बनाउन सकेनौँ भने चाहिँ हामीले चाहिँ यत्रो संघर्ष गरेर लिएर आएको इन्टरनेसनल एयरपोर्ट र विकासको कुरा गर्छौँ नि, हामी सरकारलाई मात्र दोष दिन्छौँ विकास भएन यो भन त्यो भन भनेर दिनुको चाहिँ उचित हुन्छ जस्तो लाग्दैन मलाई।
1: अब त्यस्तो समस्या र चुनौतीहरू निकै छँदैछन्, आफ्नो योजना चाहिँ के छ?
0: अब योजना चाहिँ मैले अब नितान्त पोखरा पर्यटनको राजधानी राजधानी चाहिँ नामकरण तरिकाले हिसाबले गरिएछ, हुन त अब व्यक्तिले प्राइभेट सेक्टरले चाहिँ जति पनि गर्नुपर्ने थियो गरिसकेको अवस्था छ, तर पनि यसलाई राजधानी बन्नको लागि पूर्ण रूपमा हुनपर्ने पूर्वाधारहरू धेरै कुराहरू अझै पनि त्यहाँ लाग्छ होइन, बाँकी नै छ। अब ती कुराहरूलाई चाहिँ परिपूर्ति गरेर त्यो फेरि राजधानी हाम्रो तरिकाले मात्र होइन इन्टरनेसनल त्यो मिट गरेको गरेन, इन्टरनेसनल त्यहाँ तपाईँको मागहरू चाहिँ त्यसले मिट गर्न सक्छ कि सक्दैन, हिजो मात्रै पनि मैले सुनिराखेको छु। अब पोखरा पर्यटनको राजधानीमा वुमेन्स वर्ल्ड कप क्रिकेट वर्ल्ड कप हुँदै थियो, के कारणले गर्दा पूर्वाधारहरू नबनिसकेको आदि इत्यादि कारणले फिर्ता गयो भन्ने सुनेको छु। यो त राम्रो कुरो त होइन, तर यो भनिराख्दा जिम्मेवार को जिम्मेवार निकाय कुन हो भन्ने कुरा चाहिँ ढकढक्ने काम चाहिँ पोखरा पर्यटन परिषदले गर्छ, तर सम्बन्धित निकायबाट पनि हामीलाई पनि एकबद्धता तरिकाले हाम्रो भोइस पनि लिएर गइदिएको भए अथवा लिएर गइदिनु पर्छ भन्ने लाग्छ। फ्युचरमा पनि हामी एकबद्धता छौं र अहिले मेरै कार्यकालमा दुई वर्ष कार्यकाल हो होइन, अब त सँगसँगै नेपाल र पोखरा भनेको फेरि यस्तो ठाउँ सेन्सिटिभ ठाउँ रहेछ कि अस्ति भर्खरै हजुरको भोटेको सीमा बाढी गयो होइन, त्यता एउटा जिल्लामा गयो दुई तीनवटा जिल्ला चाहिँ प्रत्यक्ष असर गर्यो, तर त्यसको ठूलो मार चाहिँ पोखरालाई परिरहेको छ, पर्यटन क्षेत्रलाई परिरहेको छ। एक्ज्याक्टली त्यसले चाहिँ कस्तो भने हजुरको चाहिँ त्यो कृष्णभीरमा पहिरो गइदियो, कृष्णभीरमा पहिरो गइदियो, काठमाडौँसम्म आएका पर्यटकहरू पनि पोखरा आउन पाएनन् र एउटा गलत इन्फर्मेसन पनि विश्व बजारमा के गइदियो भने नेपालमा सबै बाढी पहिरोले सबै ध्वस्त बनाएको छ भन्ने कुरो। अहिले हामीसित अर्को च्यालेन्जेस, मेरो कार्यकालमा मैले यो ग्लोबल वार्मिङ सम्बन्धी पनि एउटा गोष्ठी चाहिँ चलाउने सोच बनाएको छु, किन भन्दा हामीले त्यता मात्रै हेर्न भएन, अब फर्केर यता हेर्दा अस्ति भर्खरै घटना हेर्नुहोस् एक हप्ता पनि भएन माथि मनाङमा पनि चामेमा त्यत्रो डुबानमा पर्यो त्यत्रो पहिरो गयो, यता मुक्तिनाथको हेर्यो भने होइन हजुरको मनाङमा भयो मुस्ताङमा हेर्यो भने पनि कालीगण्डकीले त्यत्रै कटान गर्यो। अब चाहिँ ग्लोबल वार्मिङ कस्तो च्यालेन्जेस भइदियो भन्दा पहिला पहिला पानीहरू जति प्रति हिमालभन्दा धेरै यता हरिया डाँडाहरूमै चिसान भएर बाफ झरिसक्थ्यो पानी भएर झक्थ्यो, अहिले त हिउँ परेको डाँडा पनि हिमाल पनि नागेर अब पानी चाहिँ उता पर्न थाल्यो, जहाँ कि रुख बोट बिरुवा केही पनि छैन, त्यहाँ सानो भल बग्यो मात्रै भने पनि ठूलो पहिरो गयो सराबरको त्यो लेदो माटो र आदि इत्यादि ल्याउँछ, यसले अझ ठूलो जोखिम ल्याउने मैले देखेको छु। अब यसलाई प्रिभेन्सन होइन, प्रिभेन्सन इज बेटर देन क्योर भने जस्तै, अब यसलाई कसरी हामीले सम्भावना पर्यटन पनि जोगाउने र सँगसँगै नेपालकै जनताको झनझनदेखि लिएर हरेक कुराहरू जोगाउने र विश्व बजारलाई नेपाललाई परेको यो समस्याको बारेमा पनि उजागर गर्ने, झन् यो त एकदम हाम्रो प्रत्यक्ष के भने माउथ टू माउथ पब्लिसिटी भने जस्तै, हामीसित त धेरै विदेशीहरू आउनुहुन्छ, त्यहाँ हरेक क्याटेगोराइजको विदेशीहरू आउनुहुन्छ होइन, हामीसित विदेशी दात्री निकायहरू छ, हामीसित एम्बेसीहरू छ नेपालमा, उहाँहरू सम्पूर्णलाई बोलाएर चाहिँ एउटा वृहत भेला चाहिँ हामीले गर्ने सोच बनाएका छौँ र पर्यटनको विकास
1: हाम्रो अब अन्तर्राष्ट्रिय वित्त कोषमा हाम्रो पहुँच पनि पुग्नु पर्यो, अर्को क्लाइमेट जस्टिसको कुरा हामीले अझै पनि उठाइरहनु पर्यो होइन, उठ्न पनि थालेको छ, अर्को ग्रिनरीमा हामी प्रतिबद्ध पनि हुनु पर्यो
0: होइन, रेस्पोन्सिबिलिटी हरेक कुरामा नेपाल मात्रै रेस्पोन्सिबिलिटी हुने तर कि विदेशीहरू रेस्पोन्सिबिलिटी नहुने भन्ने एंगलबाट पनि जानु पर्यो। हामीले चाहिँ अहिले ग्रीन जोनको रूपमा चाहिँ नेपाललाई डेभलप गरेका छौँ, कार्बन उत्सर्जनको कुराले विदेशबाट यति डलर आयो उति डलर आएर मख्य परिरहेका छौँ, तर त्यही विदेशीको कारणले गर्दा अस्ति भनौँ न हो हुन्छ नेचुरल डिजास्टर हुन्छ, तर हरेकचोटि बर्खाको याममा हिजो आज हामीले पहिला पहिला हामीले तपाईँ हामीले सुन्दा चाहिँ तराईमा बाढी आउँछ भन्ने सुन्थ्यौँ, आज हिमालमा जहाँ चाहिँ खोलाको उत्पत्ति भएको छ नदीहरूको उत्पत्ति भएको त्यही ठाउँमा बाढै हामी चाहिँ त्रसित छौँ, त्यही ठाउँबाटै हामी चाहिँ चिन्तित हुनुपर्ने अवस्था भने यो नितान्त ह्युमन काइन्डमै मानव इतिहासमै यो शोचनीय विषय भइसकेको अवस्था छ होइन। अब पर्यटन पर्यटन पर्यटन भन्दा पनि यो सेफ्टी सेक्युरिटी अघि नै मैले कुरा गर्थेँ, यस्ता कुराहरूलाई हामीले ध्यान दिन सकिएन भने नेपालको टुरिज्म भनेको मोस्टली बेस्ट भनेको 70% 75% माउन्टेन टुरिज्मै हो, तर माउन्टेनमै नै यस्ता एभलेन्जेसहरू जान्छन्, यस्ता हिम पहिरोहरू चाहिँ जान्छन् अथवा त्यहाँ भएका चाहिँ हिमतालहरू फुट्छन् भन्ने खालका म्यासेजहरू विश्व बजारमा गयो भने भोलि नेपालको भविष्य के होला? र सँगसँगै आज अघि मैले हाइटको कुरा गर्थेँ, हाइड्रो एग्रिकल्चर टुरिज्महरू धेरै खोला नदी नालाहरूमा पनि ठूलो लगानीमा हाइड्रोहरूमा लगानी गरिरहेको छ, भोलि यस्ता खालका बाढी पहिरोले जति लगानी पनि सबै उडाएर लैजाने भयो होइन, यो हिसाबमा नितान्त छ। तर अब टुरिज्मको सेक्टरबाट हजुरले मलाई अब हामी त पर्यटन व्यवसाय अब पोखरा पर्यटन परिषदको कन्सेप्टबाट जाँदा पनि यसलाई सेफ्टी सेक्युरिटी र प्रकृतिलाई पर्यटनलाई सँगसँगै कसरी जोड्न सकिन्छ भन्ने नै अहिलेको यो दुई वर्षमा हामी त्यसरी गर्दैछौँ र धेरैभन्दा धेरै प्रचार प्रसार नै अब यो पोखरा इन्टरनेसनल एयरपोर्ट चलायमान बनाउनलाई हामी धेरैभन्दा धेरै नै इन्टरनेसनल प्रचार प्रसारमा पनि हामी चाहिँ हिँड्ने चाहिँ कुरा गरेछौँ।
1: पर्यटन व्यवसाय होटल व्यवसायहरू कतिको ठूलो मन बनाउन सकेका छन्, दुखिरहेको मनमा मलम लाग्ने स्थिति देखा परेको छ कि छैन?
0: यो पक्कै पनि हामीलाई एउटा खुसीको
1: सरकारसँग जुटिरहनु भएको
0: हो, हामी लगातार जुटिरहेका छौँ र हामीले यसलाई राम्रो तरिकाले वेलकम पनि गरेका छौँ। यो अर्थमा कि पोखरा आउने र अथवा पोखराबाट जाने पर्यटकहरूको लागि यो एफएमबाट पनि म अहिले हजुरहरू श्रोताहरू सुन्दै हुनुहुन्छ भन्न चाहन्छु, हामीसित त्यहाँको बोर्डिङ पास अथवा त्यहाँ त्यो एयरलाइन्सको टिकट लिएका यात्रुहरू छन् र उहाँहरूलाई पोखरामा खाना बस्नको समस्या छ भने हामी होटेलहरू ले चाहिँ उहाँहरूलाई फ्रीमा खाना बस्नको पनि व्यवस्था गरेका छौँ र सँगसँगै अब एयरपोर्टबाट पिकअप ड्रपको पनि हामीसित अब लेक साइडमा अथवा यही पोखराको सेरोफेरोमा कुनै ठाउँमा जान पर्यो भने त्यो सुविधा पनि हामीले दिएका छौँ भने त्यस्ता धेरै सुविधाहरू चाहिँ अब भनौँ न रेस्टुरेन्ट बार स्टेसन रेमाइनमा गयो भने पनि विशेष छुटको एउटा व्यवस्थाहरू गरिदिएका छौँ होइन, यस्ता कुराहरू चाहिँ छन्। हामी चाहिँ उत्साहित छौँ तर उत्साहित भइराख्दा हामी प्राइभेट सेक्टरले मात्रै नभएर हामी तीन तहकै सरकारसम्म हामी चाहिँ हाम्रो मागहरू राखिरहेका छौँ। अब यसमा स्थानीय सरकारले अब हाम्रो मेयर साहबले पनि धेरै राम्रो पहल गरिदिनु भएको थियो, उहाँले आफ्नो सोसियल मिडियाबाट राम्रो राम्रो कुराहरू होइन आज यति यात्रु आए गए यो गरे एकदम उत्साह दिइराख्नु भएको थियो। अब प्रदेश सरकारले पनि ल त्यसलाई अब के गर्नुपर्छ भनेर अस्ति मुख्यमन्त्रीले पनि आफ्नो क्याबिनमा बोलाएर चाहिँ हामीलाई राख्नु भएको थियो र आज पनि सम्भवतः उहाँकै निर्देशनमा चाहिँ त्यो मिटिङ हामी बस्दैछौँ। अब यसलाई वाट नेक्स्ट प्रचार प्रसार अब कसरी गर्ने, डिजिटल गर्ने, ओरल्ली गर्ने, फिजिकल्ली जिल्ला जिल्लामा गएर गर्ने, कसरी गर्ने विषयमा पनि हामी व्यापक छलफला छ भने केन्द्रमा पनि अब अहिले त हामी लकी पनि यो अर्थमा छौँ कि हाम्रो पर्यटन मन्त्री पनि जुन उद्यान प्राधिकरण पोखराकै हुनुहुन्छ उहाँले पनि जुन अघि मैले योभन्दा पहिला डिस्कस गरेको थिएँ कागजी कुराहरू दिनुपर्ने प्रिभिलेजहरू के छ, एयरलाइन्सलाई आउन चाहिँ सजिलो धेरैभन्दा धेरै सजिलो कसरी बनाउन सकिन्छ भन्नेमा उहाँले ठूलो साथी गरिदिनु भएको छ। यो सबै कुराहरू मिल्यो भने पक्कै पनि यसले चाहिँ भोलिको दिनमा दीर्घकालीन रूपमा यसले अझै अरू एयरलाइन्स पनि ल्याउने ढोका खोलेको छ भन्ने मैले विश्वास लिएको छु।
1: फेरि उसैमा अब नेपाल भनेको वा यो क्षेत्र भनेको प्राकृतिक रूपमै परम्परागत रूपमै यो ऋषि मुनिहरूको तपोभूमि पनि हो, त्योसँग जोडिएको पनि छ। अहिले विश्व बजारले खोजेको पर्यटन यो तपसँग तपोभूमिसँग जोडिएको जस्तो योगाको कुराहरू, मेडिटेसनका कुराहरू होइन, ग्रिनरीका कुराकानी, वेलनेसका कुराकानी थुप्रै जोडेर आएका छन्।
0: एकदमै धेरै जोडेर
1: अब यी कम्पोनेन्टहरू परम्परागत टुरिज्मभन्दा पछि आए तापनि यिनले चाहिँ पर्यटनलाई निकै बढावा दिइरहेका छन्। यसले त रोजगारी सृजनामा पनि थप्टेवा दिने भयो,
0: यसले त धेरै राम्रो गरिरहेको छ पर्यटन क्षेत्रले त। मैले अघि नै भने त
1: हजुरलाई
0: धेरै कुराहरूलाई धेरै कुराहरू राम्रो गरिरहेको छ। आज धेरै नेपाली दाजुभाइहरू हाम्रो लेक साइडमै आउनुहुन्छ, एउटा र केही पनि नजानेको नेपाली दाजुभाइहरू आउनुहुन्छ त्यहाँ आएर लेक साइडमा कोही के किचनमा छिर्नुहुन्छ, कोही बाहिर सर्भिसमा छिर्नुहुन्छ, कोही चाहिँ होटेलतिर रिसेप्सनमा छिर्नुहुन्छ। रिसेप्सनमा छिर्न नि इन्टरनेसनल स्ट्यान्डर्डको अहिले चाहिँ हामीसित भनौँ न त्यो सिस्टमहरूबाट उहाँहरूले काम गरिरहनु भएको छ। भोलि दुई चार महिना दुई चार वर्ष यता काम गरेर एटलिस्ट भयो अब म विदेश जान्छु, विदेशै गएर काम गर्छु भने नि हिजोको र नेपाली दाजुभाइहरू जानु परेको छ नि। एउटा अलरेडी ट्रेन्ड नेपाली दाजुभाइहरू त्यहाँ जाँदा चाहिँ उहाँहरूले एउटा ह्यान्डसम स्यालेरी पनि उहाँहरूले रिसिभ गर्नुभएको छ र अहिले सँगसँगै अघि पनि मैले भनेको थिएँ टुरिज्मको अब परिभाषा थोरै बदलिएको छ। हजुरले अघि भने ऋषि मुनिहरूदेखि लिएर ध्यान योगा आदि होइन योगा मेडिटेसन आदिको पनि हामीले चाहिँ प्रचार प्रचुर सम्भावना देखेका छौँ र हुन पनि पर्छ। तर त्यसको लागि हामी अलिकति काँचो कस्तो लाग्छ भने नेपालमा पुराणहरू हेर्ने हो भने, किंवदन्तीहरू हेर्ने हो भने, धार्मिक तरिकाले हेर्ने हो भने अझ नेपाललाई हामीले चाहिँ व्याख्या गर्न नसकिएको कि भन्ने मलाई पीर लाग्छ। पीर भन्दा पनि मलाई त्यो कता कता खुल्दुली लाग्छ। यसलाई कसको माध्यमबाट यसलाई अझ विश्व बजारमा, विश्व बजारमा भन्दा नि त हिन्दू राष्ट्र त भारत हो नि त, त्यहाँसँग कसरी पुर्याउन सकिन्छ भन्ने चाहिँ मलाई लाग्छ। किन भन्दा अहिले मुक्तिनाथ नै केही वर्ष पहिलासम्म सुक्का भएको भारतीयहरूबाट चाहिँ नचिनिएको मुक्तिनाथ आज लाखौं मुक्त भारतीयहरू साउथ इण्डियनहरू उहाँको आराध्य देव भन्दो रहेछ विष्णुलाई होइन, उहाँहरूको कुलदेवता जस्तो रहेछ। उहाँहरू आइराख्नु भएको अवस्था छ. हामीसित यहीँ छेउमा भएको दमोलीमा भएको चाहिँ व्यास गुफाको व्यास ऋषिको गुफा छ, त्यसलाई हामीले प्रचार प्रसार गर्न सकेको छैन. हामी चाहिँ गलेश्वरमा भएको मन्दिरको पनि धार्मिक पौराणिक त्यस्तै विशेषता रहेछ, हामीले त्यसलाई चाहिँ प्रचार प्रसार गर्न सकेको छैन. हामीसित त नेपालको भनेको त अहिले मुक्तिनाथ र पशुपतिनाथ जानकी मन्दिर मात्रै भारतीयहरूको लागि अलि देखिएको छ, तर नेपालका शक्तिपीठहरूको विषयमा पुराणहरूमा हेर्ने भने धर्मग्रन्थहरूमा हेर्ने भने समावेश छ क्या. ती समावेश भएका धर्मग्रन्थहरूलाई पनि हामीले चाहिँ प्रचार प्रसार गर्न सकेका छैन. अब यो खालको पर्यटनलाई पनि हामीले चाहिँ अलिकति यो खालको अध्ययन पनि हामीले गरेर चाहिँ लानुपर्छ जस्तो लाग्छ. हामीसित अहिले हजुरले देखिराख्नु भएको छ हिमश्रृङ्खलाको कुरा गर्छ, माउन्टेन टुरिज्मको कुरा गर्छ, अन्नपूर्ण भन्छौ, तर अन्नपूर्णको मिनिङ के हो त, यो त संस्कृतबाट आएको नाम छ, धौलागिरी भन्छौ ओहो भने के हो यसको भने यो त आज बनेको नाम होइन नि. अन्नपूर्ण भनेको त्यहाँबाट अन्नको देवीको उत्कर्षण त्यहाँबाट बगेर आएको हिम नदीले युपी र बिहार तराईका बेल्टहरूमा यति धेरै उत्पादन गर्दो रहेछ कि विश्वको 1/3 पपुलेसनलाई त्यहाँबाट उसले उत्पादनले परिपूर्ण गर्दो रहेछ होइन. अब नेपालमा आयो अन्नपूर्ण त्यहाँ छ, आज यसो पोखरामा हेर्छु मैले कति नेपाली दाजुभाइ दिदीबहिनीलाई सोध्छु अन्नपूर्ण देवीको मन्दिर कहाँ छ नेपालमा भन्यो भने धेरैजना अक्कमक्क परेर बस्नुहुन्छ होइन. यो चाहिँ त हाम्रो असनको बीचमा छ अन्नपूर्ण देवीको. अरू मन्दिरमा गयो भने तपाईँले देवी देवताको चाहिँ मूर्ति देख्नुहुन्छ होइन, देवी देवताको आकृति देख्नुहुन्छ, त्यहाँ गयो भने ठूलो अन्न राख्ने भाँडा देख्नुहुन्छ हजुरले. यो यसको हरेक कुराहरू छ. अर्को अन्नपूर्ण देवीको मन्दिर भनेको हजुरको चाहिँ हाम्रो काशीमा होइन, तपाईँको काशीमा चाहिँ त्यहाँनिर देख्नुहुन्छ हजुरले. अब त्यस्ता कुराहरू छन्, मैले त अस्ति पनि एकचोटि मेयर साहबलाई पनि कुरा राखेको थिएँ, हाम्रो आज पर्यटनको दृष्टिकोण एउटा आकाशमा उडेको चिलले पनि होइन, चिलले चाहिँ गिद्धले चाहिँ सिनो हेर्छ, कागले चाहिँ जुठेल्नो हेर्छ भने, परेवाले चाहिँ बिस्कुन हेर्छ भने जस्तै हाम्रा धेरै योभन्दा पहिलाका केही केही नेताजीहरूले के भन्नुहुन्थ्यो भने डाँडाको माथि फेरि टावर बनाउने कुरा गर्नुहुन्थ्यो, त्यसको विरोधी म थिएँ किनभने अलरेडी त्यो चुचुरोबाट राम्रो भ्यू प्राकृतिक रूपमा देखेछ, त्यसलाई फेरि मोडिफाई गरेर त्यहाँमाथि टावर किन बनाउनु पर्यो भन्ने मलाई चाहिँ लाग्थ्यो. र यसको ज्वलन्त उदाहरण के छ भन्दा हाम्रो पुम्दीकोटलाई आज हेर्न सक्नुहुन्छ. पुम्दीकोट एउटा नेताले भन्दा पनि एउटा व्यवसायी व्यक्तिले बनाएको, सामाजिक व्यक्तित्वले बनाउनु भएको, व्यावसायिक सोच भएको व्यक्तिले बनाउनु भएको थियो, चन्द्रकान्त बरालजीको भिजनमा आएको. आज त्यो पुम्दीकोटले चाहिँ समग्र पोखराको पर्यटनको सेरोफेरो, पोखराको भारतीयहरूको अथवा विदेशीहरूको हेर्ने र लेन्थ अफ स्टेले दिएको टेवा हेर्ने भने सरकारले गरेको एउटा इन्भेस्टमेन्ट केही क्षेत्रमा पर्यटनमा गरेको इन्भेस्टमेन्टभन्दा लाखौं गुणा त्यो इन्भेस्टमेन्ट ठूलो देखिएको छ. यस्ता कुराहरू पनि हामीले भोलिको दिन प्रचार प्रसार गर्न सक्छौँ. आज चाहिँ पञ्चमुखी गणेशको कुरा हेर्नुहोस्, हाम्रो काउडाँडा त्यस्तै रित्तीय भएर बसेको छ. हामीले पनि त्यहाँ अब हिन्दू तो देश भइराख्दा नि हामीले बुद्धिज्मलाई पनि अगाडि बढाएर त्यो ठाउँमा पनि त्यस्तै खालको एउटा हाम्रो प्रकृति र हाम्रो अहिलेको मानव निर्मित संरचनाहरू सँगसँगै लिएर जान सक्यो भने धेरैभन्दा धेरै प्रकृति मान्छेहरू ल्याउन सकिँदो रहेछ. अब अघि मैले अन्नपूर्ण देवीको कुरा गरिराख्दा यत्रो अन्नपूर्ण हिमालको काखमा छ पोखरा होइन, धेरै टाढा पनि छैन, हामीसित यहाँ डिस्टेन्स भनेको 26-27 किलोमिटर मात्रै हो हिमाल चाहिँ हामीबाट. यहाँ पनि त पोखरामा एउटा ठूलो एउटा त्यस्तो पुराण लाएर हुन्छ कसरी हुन्छ, ठूलो एउटा अन्नपूर्ण देवीकै मन्दिर बनाउन सक्यो भने बिन्दावासिन देवी हामीसँग हुनुहुन्छ, बाराई देवी, भद्रकाली, शीतल देवी, अकाला देवी, त्यस्ता धेरै पीठहरू हामीसित भइरहेको छ. एउटा अन्नपूर्ण देवीको पनि राम्रो मन्दिरहरू बनाउन सक्यो भने विश्व बजारमा यसले पनि राम्रो चाहिँ मेसेज चाहिँ बनाउन सक्छ यो स्पेसली भारतीय पर्यटकको लागि. अब यसमा हामी फेरि नेपाल यति राम्रो ठाउँमा छौँ, एकतिर भारत छ, एकतिर चाइना छ, चाइनाको लागि फेरि कस्तो रहेछ भने नेचर र एडभेन्चर रहेछ, उनीहरू कल्चर भन्दा पनि नेचर र एडभेन्चरमा उनीहरू धेरै भिन्न खोज्दोरहेछ. एडभेन्चरको लागि एकदम पर्फेक्ट ठाउँ छ उहाँहरूको लागि, र नेचर पनि उहाँहरूले चाहिँ अब आफू ठूलो सिटीमा बसेर आएकोले यहाँ ग्रीन बेल्टहरूदेखि लिएर हरेक कुराहरू देख्दा, डाँडा काँडा, बाटो घाटो, खोला नाला देख्दा चाहिँ उहाँहरू एकदमै प्रफुल्लित भएको चाहिँ मैले पाएको छु.
1: उत्साहित हुनुहुन्छ
0: एकदमै एकदमै.
1: रानीमनको वारिपट्टि रानमर आर्किड छ, त्यसलाई कसरी चलाइरहनु भएको छ, त्यसको दुःखका कुरा के छन्, सुखका कुरा के छन्, बेला बेलामा सुन्न आएका थियौँ, अलिकति सुनौ न, हामी पछाडितिर छौँ कार्यक्रम.
0: यस्तो छ, रानीवन पारी र वारी भनेर पारीको लागि नै हामीले चाहिँ रानीवन भनेर यता राख्यौं नाम चाहिँ. धेरै टुरिस्टहरूले पनि सोध्नुहुन्छ वाट इज रानीवन भन्दा, इट्स अ क्विन फरेस्ट, रानी मिन्स क्विन एन्ड वन मिन्स फरेस्ट, द्याट्स इट्स अ रिजेम्बल अफ द्याट फरेस्ट एक्रोस द लेक होइन, तालपारीको चाहिँ जुन जंगल छ त्यसको नाम चाहिँ हामीले चाहिँ प्रतिनिधित्व गरेका हौ भनेर राख्छौँ. हो भन्छ. अनि किन त भन्दा यहाँ चाहिँ यो समर प्यालेस थियो, पहिला राजाको दरबार थियो. राजाको दरबारमा राजाले चाहिँ आफ्नो बिलभ्ड रानीको लागि भनेर चाहिँ त्यो जंगलको नाम चाहिँ रानी वन राखिदिएको. अनि उनीहरू वाउ भने कस्तो मक्खामा किन्छ, किनभने टुरिज्मको हाम्रो परिभाषा टुरिज्म इज अबाउट स्टोरी टेलिङ भन्छ कि, हाउ यु टेल द स्टोरी. जति राम्रो तरिकाले तपाईँले गोराहरूलाई टुरिस्टहरूलाई होइन स्टोरी कथा वाचन गर्न सक्नुहुन्छ, उनीहरू लट्ठिहाल्छ क्या. हामी पनि त्यही हो, मानव मान्छे त्यही हो, हामी त्यसरी स्टोरी गर्नुपर्छ. तर हिजोको दिनमा, आजको लेग साइड हिजोको दिनमा बैदाम थियो. बैदाम भनेको धेरै बदाम फल्ने भरो होला, अथवा चाहिँ पैसै विभिन्न कारणले गर्दा औलो आदि त्यसले मान्छे नबस्ने भएर चाहिँ पैसै नपर्ने भएर बेदाम भएर भएको भन्ने पनि किम्बदन्ती थियो. त्यो चाहिँ आज पर्यटनको राजधानी भएको छ. त्यसमा ठूलो योगदान चाहिँ मेरो स्पेसली अब भनौँ हामी भुजेल परिवारहरू, त्यहाँका भट्टराई परिवारहरू, त्यहाँका पहाड़ीहरू, त्यहाँका अरू लामिछानेहरू होइन, त्यहाँका अधिकारी परिवारहरू पनि हुन्छ. ठूलो योगदान संघर्षपछि नै आज पर्यटनको रूपरेखा एउटा ब्लू प्रिन्ट देखिएर नै, त्यहाँ सम्भावना देखेर नै 77 जिल्लाका नेपाली दाजुहरू आएर लगानी गर्नु भएको छ. तर अहिले समय कालसँगै कस्तो भने, हिजो अपहेलित भएर बसेको क्षेत्र र जब हाम्रै कारणले एकदम विकसित भएर गइसकेपछि आज त्यहाँ विभिन्न मापदण्डहरूका कुरा आइरहेका छन्, विभिन्न सरकारी निकायहरूका कुरा आएका छन्, फेवताल बचाउने अभियानमा चाहिँ विभिन्न मापदण्ड लगाइएका छन्। हामी जहाँ जो कि 200-400 वर्ष पहिलाबाट बसेका स्थानीय बासिन्दाहरू जसले हिजोको बेदाम भएको जमिनलाई चाहिँ आज डलर फल्ने बनाएका छौँ,
1: जोगाउँदै आए, संरक्षण गर्दै आए, हेरचाह गर्दै आए,
0: हजुर, आज हामीलाई नै एउटा भनौँ न कस्तो एउटा बिल्ला भिराइएको छ होइन, तपाईँको चाहिँ अतिक्रमणकारी भूमाफिया टाइपको गरिएको छ. जबकि हामीसित विक्रम सम्मत 1991 सालदेखिको निशा प्रमाणहरू हामीसँग छ, हाम्रा अहिले बनेका संरचनाहरूको सम्पूर्ण चाहिँ नक्सा प्रमाणित पास भएर हामीले चाहिँ बनाएका छौँ. र त्यो भइराख्दा पनि विकासको लागि हामी बाधक चाहिँ होइनौ, तर हामीलाई चाहिँ बाधकको रूपमा त्यहाँ चित्रण गरिएको छ. हामी बाधक चाहिँ होइनौ, तर अडिनेको बन्दी कहिलेसम्म बन्ने? यदि हो राज्यलाई चाहिन्छ भने उचित क्षतिपूर्तिको चाहिँ उहाँले सुनिश्चित चित्ता गरेर चाँडैभन्दा चाँडै, किनभने हाम्रो त ठूलो लगानी चाहिँ त्यहाँ त ब्याङ्क वित्तीय संस्थाबाट परेको छ. आज हामीले ब्याजहरू व्यवसायले हिजो जुन तरिकाले सोच बनाएर लगानी गरे त्यो तरिकाको व्यवसाय हुन सकेको छैन कोरोना भएपछि. आज हामीले ब्याज मात्रै, महँगो ब्याज मात्रै तिरेर बसिरहेको अवस्था छ भने राज्यले चाहिँ न हामीलाई चाहिँ मुआवजा दिन सक्ने, न हामीले यता चाहिँ ब्याङ्क तथा वित्तीय संस्थालाई चाहिँ इमान्दारी तरिकाले समयमा चाहिँ आफ्नो एउटा भनौँ न इन्ट्रेस्ट र प्रिन्सिपल चाहिँ सर्कुलेट गर्न सक्ने, यो हिसाबले पनि हामीलाई ठूलो तनाव दिएको छ. र अर्को कुरो भनेको, हामी सरकारवाला त्यहाँका जति पनि छौं अथवा त्यहाँ बुद्धिजीवी पोखराकै सबै हुनुहुन्छ, उहाँहरूसित पनि सरकारै नराखिकन ल्याइएको यो रिपोर्ट अथवा यो निर्णय कतै त्रुटि त छैन भन्ने विषय पनि धेरै आवाजहरू हामीले उठाएका छौं. तर यो आवाज कहीँ पनि सुनिएको छैन. तर अहिलेको सरकार जो छ, नितान्त नयाँ धारबाट आएको सरकार छ, पक्कै पनि उहाँहरूले सुन्दिनुहुन्छ भन्ने मैले विश्वास लिएको छु. किनभने त्यही बागमती जुनले सभ्यता इतिहास बोकेको बागमतीमा 40 मिटरको मापदण्ड घटाएर 20 मिटरमा त राख्यो त, सर्वोच्चकै निर्णय उल्टाएर भ्याकेटमा गएर 40 मिटरको निर्णयलाई चाहिँ उल्टाएर 20 मिटर ल्याउन सक्नुहुन्छ भने पोखराको फेवतालको विषयमा किन सकिँदैन? र फेवतालको मुख्य एजेण्डा के हो त? फेवताललाई अतिक्रमण केबाट भइरहेको छ? यो जमिनबाट, व्यक्तिबाट भइरहेको छ अथवा प्राकृतिकबाट भइरहेको छ? कसरी भएको छ भन्ने राम्रो अध्ययन हुनुपर्छ. र यसलाई बनाउन खोजेको कस्तो हो भन्ने कुरा पनि नगरिकन हामीलाई अलिक प्रेसर दिएर एकलौटी रूपमा अडिनेको बन्दी बनाइएको छ. सायद निकट भविष्यमा मीडिया साथीहरूले पनि राम्रो सपोर्ट चाहिँ हामीलाई दिनुभएको छ. किन भन्दा यसलाई एकचोटि अध्ययन गर्नुपर्छ भन्ने मेरो चाहिँ एकचोटि फेरि पूर्ण माग चाहिँ छ.
1: हस्, हामी यस्तो बहसमा जुटिरहनेछौ. नयाँ कार्यकालमा आउँदै गर्दाखेरि र पर्यटन क्षेत्रको कुराकानी के छन् भनेर सोध्दै गर्दाखेरि यहाँले आज समय दिनुभयो, धेरै धेरै धन्यवाद.
0: हस्, हजुरलाई पनि एकदम धन्यवाद र सिङ्गो यो अन्नपूर्ण एफएम परिवारलाई पनि पोखरा पर्यटन परिषदको तर्फबाट विशेष धन्यवाद दिन चाहन्छु.
1: उहाँ हुनुहुन्थ्यो हरि भुजेलज्यू, हामीसँग कुराकानी गर्दै पोखरा पर्यटन परिषदका नवनिर्वाचित अध्यक्ष अनि होटल रानबान आकटका ओनर. अरविन्दलाई पनि धन्यवाद. तपाईँका बाँकी बेल सुखद रहन् म अर्ज विदा हुन्छु. नमस्कार.
2: संस्कृति चिनाउन दौडौ, इतिहास सम्झाउन दौडौ, साहस जगाउन दौडौ, प्रकृति जोगाउन दौडौ. श्री नेपाली सेना पश्चिम पृथ्वीना हेडक्वार्टर विजयपुर र पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मञ्चको संयुक्त आयोजनामा पोखरा 5 कोट 50 किलोमिटर अल्ट्रा ट्रेल रेस 2083 आयोजना गरिएको छ। कास्कीकोट, सरांगकोट, जुप्रांगकोट, अर्मलाकोट र काहुकोट समेट्दै दौड़ने यो दौड़ले संस्कृतिको पहिचान, इतिहासको विरासत, साहसको चुनौती र प्रकृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्नेछ। दौड़का विधाहरू 50 किलोमिटर महिला तथा पुरूष दौड़ र 16 किलोमिटर महिला तथा पुरूष दौड़। मिति यही असोज 25 गते आइतबार, घटस्थापनाको दिन। दौड़ शुरू हुने स्थान पोखरा महानगरपालिका वडा नम्बर 24 कास्कीकोटको कास्की दरबार। समापन पोखरा महानगरपालिका वडा नम्बर 11 फुलबारी ब्यारेक। रिपोर्टिङ समय बिहान 6 बजे, दौड़ शुरू बिहान ठिक 7 बजे। उत्कृष्ट धावकहरूलाई पदक प्रमाण पत्र तथा नगद पुरस्कार। दौड़ पूरा गर्ने सबै धावकहरूलाई पदक तथा प्रमाण पत्र प्रदान गरिनेछ। दर्ता गर्ने अन्तिम मिति यही असोज 22 गते दिउँसो 4 बजेसम्म। सम्पूर्ण पोखरेली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा विशेष अनुरोध, सबै धावकहरू आफ्नो घर आँगनमा आइपुग्दा कृपया आफ्नो जातीय वेशभूषा बाजा गाजा र घड़ा कलश सहित धावकहरूलाई स्वागत गरी हौसला प्रदान गरिदिनु हुन अनुरोध छ। सवारी चालक महानुभावहरूले धावकहरूलाई असुविधा नपरोस् भनी विशेष ध्यान दिन हार्दिक अनुरोध गरिन्छ। दौड़का रूटका सम्बन्धमा कृपया पोखरा म्याराथनको आधिकारिक पेज हेर्नुहुन पनि अनुरोध गर्दछौ। आयोजक श्री नेपाली सेना पश्चिम पृतना हेडक्वार्टर विजयपुर र नेपाल भूतपूर्व खेलाड़ी मञ्च पोखरा। विस्तृत जानकारीका लागि फोन 061588716, 98560884, वेबसाइट www.pokharamarathon.org, फेसबुक आईडी पोखरा म्याराथन मेन पेज।

0: भविष्य तर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटल सम्पर्क गरौं। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550 एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छ। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि। साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार
4: अर्थात् यही कार्तिक 21 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म।
3: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचोक। सम्पर्क 98434-32-29, 98028-59321, 061-581-871।
5: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
6: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
5: त्यसैले साधारण एमआरआई होइन, 3D टेस्टलाई एमआरआई गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3D टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा 3D एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर।
6: यहाँ अत्याधुनिक 3D टेस्टा मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
5: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3D एमआरआई नै गराउ। समयमै सही पहिचान गराउँ, स्वास्थ्य जोगाउ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3D एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98560-0279।
3: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81-331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
5: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा, फोन 061-588-115, 98251-98190।
0: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
7: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
8: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बाह्र बजेसम्म।
7: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061 587 2 66 र 553 834

0: 榜定岗成都榜
1: अब झंडू बाम रेगुलर र अल्ट्रा बजार मा उपलब्ध छ।
2: के तपाई यूके यूनिवर्सिटी को द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरा मा लिन चाहनुहुन्छ? नेपाल के प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित फिशविल माउंटेन कॉलेज मा यूनिवर्सिटी अफ वुल्वरहैम्पटन यूके संग को साझेदारी मा बीएससी ऑनर्स साइबर सिक्योरिटी र बीएससी ऑनर्स कंप्यूटर साइंस मा भर्ना खुल्यो। पोखरा के उत्कृष्ट फिजिकल एंड एजुकेशनल इंफ्रास्ट्रक्चर र मैनेजमेंट सहित को वातावरण मा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। संपर्क फिशविल माउंटेन कॉलेज मुस्तांगचोक पोखरा। फोन नंबर 9802-85-1717
3: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
4: ल्यान्डमार्क होटल एन्ड रिसोर्टमा स्वागत छ।
3: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
4: आजै बुक गर्नुहोस् www.landmarkhotel.com.np मा। ल्यान्डमार्क होटल एन्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एन्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
5: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ? अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बसपार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
4: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9853510131, 9750010131। पोखरा न्यू रोड, बीएनडी भवन, सानेमा बैंक रहेको भवन।
6: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
7: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
6: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
7: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
8: दिव्य नयन आँखा घर क्लिनिक प्राली,
4: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्य नयन आँखा घरको असोज र कार्तिक दुई महिना भरि बम्पर अफर, टिकटमा 50% छुट, चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट।
8: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण, आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श, दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार, फेको मेसिन द्वारा गर्दा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भादवटनी पारी एभरेस्ट ब्याङ्क नजिक। फोन 577-007-9763-36816।
5: फिस्टेल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
9: हँ, यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
5: किन अत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
9: साँच्चै हो र?
5: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
9: हो त?
5: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आयुर्वेद केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424-9084-46-525।
10: होम केयर सेवा, होम केयर सेवा।
11: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
10: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
11: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
10: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
11: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
10: सुत्केरी नवजात शिशुको हेरचाह,
11: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
10: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
11: डाक्टर ल्याब सेवा,
10: औषधि डेलिभरी सेवा,
11: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर, सिमलीढुङ्गा, पोखरा, निभा गल्ली र बुढी बजार। फोन 061-411-777, मोबाइल 98560-99277।
4: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
12: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, डाक्टर वन्दना श्रेष्ठ,
13: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
12: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
13: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
12: रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
13: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
12: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
4: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल,
14: वार्ड आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, TMT, हल्चर, PFT, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
12: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड। फोन 061-590-162-590-163।
15: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन।
16: विराट मेडिकल कॉलेज टीचिंग हॉस्पिटल अंतर्गत नेपालको नम्बर वन कैंसर हॉस्पिटल विराट कैंसर इंस्टीट्यूट विराटनगर। थप जानकारी का लागि संपर्क नंबर 9761 00 25 30।

0: घरेको भए हैन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
1: शिखर इन्स्योरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।

0: लाइन 01-597-0611।
1: TNT Express
2: अर्जेन्ट डकुमेन्ट पासपोर्ट पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्।
3: 21 शताब्दीको आवश्यकता एक मात्र भरपर्दो छिटो छरितो र सुलभ माध्यम टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस।
2: टीएनटी एक्सप्रेस न्यू रोड पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल फोन 01-5583-369। टीएनटी एक्सप्रेस द पिपुल नेटवर्क।
4: हेलो
5: हजुर नमस्कार।
4: हेलो
5: नमस्कार काका सुन्नु भएन?
4: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो? मैले केही भरै पाइन।
5: हजुर काका नमस्कार, म भतिज बोलेको हो। भतिज सुन्नु भएन?
4: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
5: ओ यही कुरा भन्नलाई फोन गरेको हो काका। अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ। त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
4: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
5: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा जिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
4: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
6: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640।
7: संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाईँ हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्रहरी, भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की, फोन 061-578-161-578-162।
8: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
9: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
8: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
9: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163।
10: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर्स सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
1: TNT Express
2: अर्जेन्ट डकुमेन्ट पासपोर्ट पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्।
1: 21 शताब्दीको आवश्यकता एक मात्र भरपर्दो छिटो छरितो र सुलभ माध्यम TNT अन्तर्राष्ट्रिय कुरियर सर्भिस।
2: TNT एक्सप्रेस न्यू रोड पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल फोन 061-583-369। TNT एक्सप्रेस द पिपुल नेटवर्क।
7: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह पार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको।
11: साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
1: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
0: नेपाल आदिवासी जनजाति महासंघ।
2: के तपाईलाई मुटु रोग तथा सुगर रोग सम्बन्धी समस्या छ? छ भने अब नआतिनुहोस्। काठमाडौँ गंगालाल अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर रवि शाही यही असोज 24 गते शनिबार बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म पोखरा 1 हरिचोकमा रहेको पोखरा साइनिङ डेन्टल केयर प्राली चेनो फार्मेसीमा आउनुभएको हुँदा समयमै सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहोला।
3: उपचार हुने रोगहरू: छाती दुख्ने, घाँटी, गर्दन, कानको बाहिरी भाग दुख्नु, कमजोरी, थकाई लाग्नु, श्वास प्रश्वास छिटो छिटो हुनु, मुटुको धड्कन घटबड हुनु, मुटुको भल्भ बिग्रेको, मुटु वा फोक्सोमा पानी जम्मा हुनु, हृदयघातका बिरामीहरू, रक्तनलीको रोगहरू, जन्मजात हुने मुटु रोग, मुटुमा प्वाल परेको लगायतका मुटु सम्बन्धी रोगहरू,
2: सुगर तथा औषधि सेवन गर्दा पनि प्रेसर कन्ट्रोल नभएका बिरामीहरू तथा होल बडी चेकअप विस्तृत जानकारीका लागि पोखरा साइनिङ डेन्टल केयर प्राली चिनो फार्मेसी पोखरा 1 हरिचोक।
3: फोन 0615865536, मोबाइल 9856000536, 9856000536। पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
4: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0615274526537526।
5: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप्स, नेपालस नम्बर 1 ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।

0: मन शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
3: तपाईँ यसपछि कार्यक्रम गुड मर्निङ पोखरा सुन्न सक्नुहुनेछ।
4: गुड मर्निङ पोखरा।
5: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
6: टाइम चेक।
7: यति बेला पूर्वाह्नको 9 बजेको छ।
8: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
9: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
10: रङबहार रङबहार
11: वर्ज सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर,
10: वर्ज पेन्सले घर रङ्गाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
11: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रङ्गाऊ, खुसी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
10: वर्ज पेन्स।
4: गुड मर्निङ पोखरा।
7: तपाईँको दिन शुभ रहोस्। शनिबार बाहेक हरेक दिन बिहान 9 बजेदेखि 10 बजेसम्म सुन्न नभुल्नुहोला।
10: दिस प्रोग्राम इज ब्रट टु यु बाई बर्जर रङबहार
11: उपहारै उपहार,
10: लकी ड्र बम्परमा यामाहा रेजियर, बर्जर फेन्स।

नमस्कार, रेडियो अनुपूर्ण 93.4 मेगा सुनेर बसमा सम्पूर्ण आदरणीय श्रोताहरूमा गुड मर्निङ पोखराको यो नयाँ श्रृंखलाको तर्फबाट प्राविधिक साथी अरविन्दसहित सञ्जयको स्वागत छ। तपाईँको रेडियो सेटको 93.4 मेगाजमा हामी यति बेला उपस्थित छौं गुड मर्निङ पोखरा लिएर। गुड मर्निङ पोखरासँगै यसलाई हामी तपाईँसँग 10 बजेसम्म रहन्छौं। विभिन्न चर्चा प्रसंगसँगै विभिन्न गीत संगीत तपाईँको लागि हामी प्रस्तुत गर्ने गर्छौं गुड मर्निङ पोखरामा। आज पनि हामी तपाईँको लागि उपस्थित छौं गुड मर्निङ पोखरा लिएर। बिहानीको मिठो हावा, चियाको मिठास अनि तपाईँको आफ्नै रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा आजको कार्यक्रम एउटा सुन्दर सम्बन्धलाई समर्पित गरौं। त्यो सम्बन्ध जुन रगतले मात्र होइन, मायाले जोड़िएको हुन्छ, भावनाले जोड़िएको हुन्छ, त्यो हाम्रो सम्बन्ध, परिवारसँगको सम्बन्ध, साथीभाइसँगको सम्बन्ध, छिमेकीसँगको सम्बन्ध, सहकर्मीसँगको सम्बन्ध। हामी घरमा भित्तालाई रङ लगाउँछौ तर सम्बन्धमा चाहिँ के लगाउँछौ? सम्बन्धलाई सुन्दर बनाउन कुनै महँगो सामान चाहिँदैन। कहिलेकाहीँ एउटा फोन काफी हुन्छ, कस्तो छौ भनेर सोधिदिँदा पनि सम्बन्धमा मिठास आउन सक्छ। एउटा सानो प्रश्नले पनि सम्बन्धमा न्यानोपन ल्याउन सक्छ। कहिलेकाहीँ एउटा धन्यवादले सम्बन्धमा सम्मानको रंग भर्छ। एउटा माफ गर्नुहोस्ले वर्षौंदेखि लागेको मनको धूलो पखाल्न सक्छ र एउटा आत्मीय अंगालोले धेरै कुरा शब्द विनय भन्न सक्छ। हामी दशैंको तयारीमा छौं। दशैं भनेको नयाँ कपड़ा, मिठो खाना र टीका जामरा मात्र होइन। दशैं भनेको टाढा भएका आफन्तसँग भेट्ने, पुराना गुनासा बिर्सने, सम्बन्धलाई फेरि नजिक बनाउने सुन्दर अवसर पनि हो। त्यसैले यसपालि दशैंमा घरलाई मात्र होइन सम्बन्धलाई पनि रंगाऊ। घरको भित्तामा नयाँ रंग लगाउँदा घर सुन्दर देखिन्छ, तर घरभित्रका मानिसको मनमा माया, सम्मान र आत्मीयताको रंग भरियो भने त्यो घर साँच्चीकै सुन्दर हुन्छ। र यही सुन्दर भावसँगै आजको गुड मर्निङ पोखरा प्रस्तुत भइरहेको छ बर्जर पेन्ट्सको प्रायोजनमा। बर्जर पेन्ट्स नेपालले घरका लागि इन्टेरियर तथा एक्सटेरियर पेन्ट्स, डिजाइनर फिनिसेस, मेटल र वुड फिनिसेस तथा वाटर प्रुफिङ सल्युसन्स लगायतका उत्पादनहरू उपलब्ध गराउँदैको छ। घरलाई नयाँ रूप दिन रंगसँगै पेन्टिङ सर्भिस र कलर सल्युसनको सुविधा पनि बर्जरबाट तपाईँ उपलब्ध रहेको छ तपाईँको लागि। त्यसैले यो दशैंमा घर रंगाऊ, बर्जरले मन रंगाऊ, सम्बन्ध रंगाऊ। बर्जर पेन्टसँगै घरलाई दशैंको नयाँ चमक दिउँ। रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा सुन्दै हुनुहुन्छ गुड मर्निङ पोखरा। गुड मर्निङ पोखरामा आजको दिन शुभ रहोस् भन्दै हामी तपाईँको आजको दिन सुन्दर बनाउनको लागि उपस्थित हुन्छौं। शुभ प्रभात भन्दै तपाईँको घरमा सुख, मनमा शान्ति र सम्बन्धमा सधैं प्रेमको रंग रहोस्। अब संगीतको पालो रहेको छ तपाईँको लागि। अब एउटा गीत हामी प्रस्तुत गर्दैछौं।

0: रेडियो अन्नपूर्ण 93.4
1: संस्कृति चिनाउन दौडौ, इतिहास सम्झाउन दौडौ, साहस जगाउन दौडौ, प्रकृति जोगाउन दौडौ। श्री नेपाली सेना पश्चिम पृथ्वीना हेडक्वार्टर विजयपुर र पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मंचको संयुक्त आयोजनामा पोखरा 5 कोट 50 किलोमिटर अल्ट्रा ट्रेल रेस 2083 आयोजना गरिएको छ। कास्की कोट, सरानकोट, जुप्राङ कोट, अर्मला कोट र काहुकोट समेट्दै दौड़ने यो दौड़ले संस्कृतिको पहिचान, इतिहासको विरासत, साहसको चुनौती र प्रकृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्नेछ। दौड़का विधाहरू 50 किलोमिटर महिला तथा पुरूष दौड़ र 16 किलोमिटर महिला तथा पुरूष दौड़। मिति यही असोज 25 गते आइतबार घटस्थापनाको दिन। दौड़ शुरू हुने स्थान पोखरा महानगरपालिका वडा नम्बर 24 कास्की कोटको कास्की दरबार। समापन पोखरा महानगरपालिका वडा नम्बर 11 फुलबारी ब्यारेक। रिपोर्टिङ समय बिहान 6 बजे, दौड़ शुरू बिहान ठिक 7 बजे। उत्कृष्ट धावकहरूलाई पदक, प्रमाण पत्र तथा नगद पुरस्कार। दौड़ पूरा गर्ने सबै धावकहरूलाई पदक तथा प्रमाण पत्र प्रदान गरिनेछ। दर्ता गर्ने अन्तिम मिति यही असोज 22 गते दिउँसो 4 बजेसम्म। सम्पूर्ण पोखरेली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा विशेष अनुरोध, सबै धावकहरू आफ्नो घर आँगनमा आइपुग्दा कृपया आफ्नो जातीय वेशभूषा, बाजा गाजा र घड़ा कलश सहित धावकहरूलाई स्वागत गरी हौसला प्रदान गरिदिनु हुन अनुरोध छ। सवारी चालक महानुभावहरूले धावकहरूलाई असुविधा नपरोस् भनी विशेष ध्यान दिन हार्दिक अनुरोध गरिन्छ। दौड़का रूटका सम्बन्धमा कृपया पोखरा म्याराथनको आधिकारिक पेज हेर्नुहुन पनि अनुरोध गर्दछौ। आयोजक श्री नेपाली सेना पश्चिम पृथ्वीना हेडक्वार्टर विजयपुर र नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा। विस्तृत जानकारीका लागि फोन 061588716 98560884। वेबसाइट www.pokharamarathon.org। फेसबुक आईडी पोखरा म्याराथन मेन पेज।

Mangaldeep Scent 3-in-1 Perfume Like Fragrance

0: bám tin cảm thân đủ bám.
1: अब थन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
2: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
3: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
4: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बाह्र बजेसम्म।
3: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
5: फेस्टिल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
6: यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
5: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
6: साँच्चै हो र?
5: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आइभीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
6: हो त?
5: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0-84-46-525।
7: विगत 16 वर्षदेखि गुणस्तरीय IT तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा BBA र BIT कार्यक्रममा भर्ना खुला भएको छ। UK को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट +2 वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98-251-98-190।
8: सुवर्ण अवसर।
9: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
8: उपचार हुने रोगहरू
9: पायल्स, फिस्टर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
10: खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
8: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
10: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
8: अपरेसन पश्चात दुखाइ कम हुने,
10: उपचार गरेपछि छिटो निको हुने,
8: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
10: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
11: फोन 061-590-162, 590-163।
12: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
13: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
12: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बनिन्छ।
13: आजै बुक गर्नुहोस्
14: landmark.com.np मा ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट तपाईँको यात्रा अब नयाँ तरिकाले ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट कर्पोरेट अफिस गैरीधारा काठमाडौँ कन्ट्याक्ट 9853559928 विजिट www.landmarknepal.com
15: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोभेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा। फोन नम्बर 9802851717 9802851717।
16: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761000253।
17: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
18: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
17: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
18: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
17: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराऊ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा। फोन 0615917828, मोबाइल 9956007729।
19: रंग बहार रंग बहार
20: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
19: बर्जर पेंट ले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
20: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
19: बर्जर पेंट।
21: गुड मर्निङ पोखरा।
22: तपाईँको दिन शुभ रहोस्। शनिबार बाहेक हरेक दिन बिहान 9 बजेदेखि 10 बजेसम्म सुन्न नभुल्नुहोला।
19: This program is brought to you by Berger Rang Bahar
20: Upahare Upahar
19: Lucky Drop Bumper Ma Yamaha Razor Berger Fence।

रेडियो अनुपूर्ण तिरानब्बे ध्रुवचार मेगाहर्जमा तपाईँ सुन्दै हुनुहुन्छ गुड मर्निङ पोखरा। गुड मर्निङ पोखरामा हामी तपाईँको लागि रहेका छौँ। विभिन्न चर्चा प्रसङ्गसँगै विभिन्न गीत संगीत हामी तपाईँको लागि राखिरहेका छौँ। फेरि पनि हामी तपाईँलाई गुड मर्निङ पोखरामा स्वागत गर्न चाहन्छौ। बर्जर पेन्सको प्रायोजनमा रेडियो अनुपूर्ण तिरानब्बे ध्रुवचार मेगाहर्जमा यो कार्यक्रम प्रसारण भइरहेको छ। आज हामी कुरा गरिरहेका छौं सम्बन्धमा रंग भर्ने कुरा। अब सोचौं त सम्बन्ध बिग्रन कति समय लाग्छ? सायद एउटा गलत शब्द काफी हुन सक्छ, तर सम्बन्ध बनाउन समय लाग्छ, विश्वास लाग्छ, धैर्यता लाग्छ र सबैभन्दा बढ़ी चाहिन्छ निरन्तर प्रयास। हामी घरको भित्तामा दाग लाग्यो भने तुरन्त सफा गर्छौं, रंग फिका भयो भने बर्जर पेन्सले फेरि रंग लगाउँछौं, तर सम्बन्धमा आएको सानो दरारलाई कहिलेकाहीँ हामी व्यवस्था गरिदिन्छौं अनि त्यो दरार विस्तारै ठूलो बन्छ। त्यसैले आज एउटा अभ्यास गरौं। पहिलो सुन्ने बानी बसालौं। कसैले आफ्नो कुरा गरिरहेको बेला बीचमै मोबाइल नहेरी, बीचमै निर्णय नगरी एकपटक ध्यान दिएर सुनौ। दोस्रो धन्यवाद भन्न नबिर्सौं। घरमा खाना बनाउने मानिसलाई, हाम्रो लागि दिनभरि काम गर्ने मानिसलाई, हामीलाई सहयोग गर्ने साथीलाई धन्यवाद भन्न ठूलो खर्च लाग्दैन, तर यसको मूल्य भने धेरै ठूलो हुन्छ। तेस्रो कुरा, माफी माग्न डराउनु हुँदैन। म त सही छु भन्ने जिद्दीले सम्बन्ध जितिदैन। कहिलेकाहीँ सम्बन्ध बचाउन सही हुनुभन्दा सम्बन्धलाई महत्व दिनुपर्छ। अनि चौथो, समय दिनुहोस्। आज हामीसँग मोबाइलको लागि समय छ, सामाजिक सञ्जालका लागि समय छ, समाचारका लागि समय छ, अरू थुप्रै कुराको लागि समय छ, तर परिवारसँग 15 मिनट कुरा गर्न समय हुँदैन। अब दशैं आउँदैछ, सायद तपाईँका आफन्त टाढाबाट घर आउँदै हुनुहुन्छ, कसैसँग लामो समयपछि भेट हुँदैछ। त्यसैले यसपालि दशैंमा एउटा नयाँ संकल्प गरौं, पुराना गुनासा केही समयका लागि थन्क्याउं अनि भेट हुँदा भनौं, धेरै भयो, अब नजिक भएर बसौं। दशैंमा हामी घर सजाउँछौं, नयाँ पर्दा, नयाँ सामान, नयाँ कपड़ा, नयाँ बेडसिट, नयाँ लुगा, घर रंगाउने तयारी पनि गर्छौं। त्यसैले घरलाई नयाँ रूप दिँदा बर्जर पेन्सको रंग रोज्न नबिर्सौं। बर्जर नेपालको उत्पादनमा इन्टेरियर र एक्सटेरियर इमल्सन, डिजाइन र फिनिस, मेटल एण्ड वुड फिनिसेस, प्राइमर तथा वाटर प्रुफिङ सल्युसन लगायतका विकल्प रहेको छ र घरको रंग छान्न अलमल छ भने बर्जरको माई कलर मार्फत विभिन्न रंगको कल्पना तथा प्रिभ्यू गर्न सकिने सुविधा पनि छ। त्यसैले यो दशैं घर रंगाउँ बर्जर पेन्सले र सम्बन्ध रंगाउँ मायाले, किनकि नयाँ रंगले घर सुन्दर देखिन्छ तर राम्रो सम्बन्धले घरलाई घर बनाउँछ। तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा गुड मर्निङ पोखरा। बर्जर पेन्सको प्रायोजनमा रहेको यो गुड मर्निङ पोखरामा हामी अबको अर्को एउटा गीत तपाईँलाई प्रस्तुत गर्दैछौं।

0: रंग बहार रंग बहार
1: वर्ष संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
0: वर्ष पेन से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
0: वर्ष पेन
2: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रूख बिरूवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
3: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
2: नेपाल आदिवासी जनजाति महासंघ
4: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागू पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचैन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
5: तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका
4: पूर्व सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोली

0: हलप्राली बालिखे चोक पोखरा, सम्पर्क नम्बर 061-581-871, मोबाइल नम्बर 98434-32-29। मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81-331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
1: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
2: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
1: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
3: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू:
3: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
4: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
3: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
4: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
3: न्युरो सर्जरी सेवा,
4: बाल रोग,
3: नाक कान तथा घाँटी रोग,
4: मानसिक तथा स्नायु रोग,
3: प्रसूति तथा स्त्री रोग,
4: छाला, यौन तथा कुष्ठ रोग,
3: नेत्र रोग,
4: दाँत तथा मुख रोग,
3: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
4: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
3: सुविधा सम्पन्न आईसीयू सेवा,
4: डिजिटल एक्सरे,
3: सिटी स्क्यान सेवा,
4: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
3: इन्डोस्कोपी, इसिजी, इइजी, पीटीए,
4: फिजियोथेरापी, युरोफ्लोमेट्री,
3: केमोथेरापी,
4: सुरक्षित गर्भपतन सेवा,
3: होल बडी चेकअप, हेल्थ प्याकेज।
4: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
3: फोन 061-572-648, 572-849।
5: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2। सर्वजीको परिवार सबै हराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन, महिना, वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: दिव्यनयन आँखा घर क्लिनिक प्राली,
6: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्यनयन आँखा घरको असोज र कार्तिक 2 महिनाभरि बम्पर अफर, टिकटमा 50% छुट, चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट।
2: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
6: हाम्रा सेवाहरू: कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण, आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श, दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार, फेको द्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भातभटनी पारी, एभरेस्ट ब्याङ्क नजिक। फोन 577-007-97-623-36-816।

0: IME Life Insurance Company Limited. भविष्य सुनिश्चित करते इंश्योरिंग फ्यूचर।
1: सामाजिक सुरक्षा कोष का योगदान कर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 0161 590 162 590 163। होम केयर सेवा होम केयर सेवा
3: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
2: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
2: सुत्केरी नवजात शिशुको हेरचाह
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
3: डाक्टर ल्याब सेवा
2: औषधि डेलिभरी सेवा
3: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98560-9972-77।
4: छोरा नेपालको पढाइ पनि पूरा भयो अब के विचार गरेका छौ त यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने
5: खै बाबा दुधारमा छु साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्
4: यसरी हतारमा निर्णय गर्नु हुँदैन पछि पछुताउनु पर्ला नि
5: के गर्ने त बाबा तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ
6: हेर लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
4: नेपलिज एन्काउन्टर एजुकेसन कन्सल्टेन्सी छ नि जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ
5: अनि बाबा यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइएलटिएस क्लासेसको सुविधा पनि छ र
4: छ नि त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ
2: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी डिहीको पाटन स्ट्रिट नम्बर 18 लेक साइड पोखरा फोन 061-454-689-452-715।
3: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161-578-162।
7: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल नक्कली देखि सावधान जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम
8: रंग बहार रंग बहार
9: वर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
8: वर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
9: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
8: वर्जर पेन्स
10: तपाईको दिन शुभ रहोस् शनिबार बाहेक हरेक दिन बिहान 9 बजेदेखि 10 बजेसम्म सुन्न नभुल्नुहोला।
8: This program is brought to you by Berger Rang Bahar
9: Upahare Upahar
8: Lucky Drop Amparma Yamaha Razor Berger Fans
11: अनुपूर्ण 93.4 मेगाहर्जमा तपाईँ सुन्दै हुनुहुन्छ गुड मर्निङ पोखरा। गुड मर्निङ पोखरामा हामी तपाईँको लागि रहेका छौं र चर्चा गरिरहेका छौं विभिन्न। हामी लगभग कार्यक्रमको अन्त्यतिर पनि आइसकेका छौं। आजको कार्यक्रमको बिराउने समय पनि भइसकेको छ। जाँदा जाँदै एउटा कुरा चाहिँ तपाईँलाई भन्नै चाहन्छु, दशैंमा घर रंगाउँदै हुनुहुन्छ भने भित्तालाई नयाँ रंग दिनुहोस्, तर त्यससँगै आफ्ना सम्बन्धलाई पनि मायाको नयाँ रंग भरिदिनुहोस्। टाढा भएका आफन्तलाई फोन गर्नुहोस्, मनमुटाव भएको मानिससँग एकपटक कुरा गर्नुहोस्, परिवारसँग केही समय बिताउनुहोस्, किनकि सुन्दर घरमा बस्नुभन्दा सुन्दर सम्बन्धमा बाँच्नु ठूलो कुरा हो र घरलाई नयाँ आकर्षक र रंगीन बनाउन बर्जर पेन्ट्सका इन्टेरियर एक्सटेरियर डिजाइन फिनिस र वाटर प्रुफिङ लगायतका विकल्प रोज्न सकिन्छ। त्यसैले यो दशैंको एउटा सन्देश तपाईँलाई हामी छोडिराख्छौं। दशैंमा घर रंगाउँ बर्जर पेन्टसँगै र सम्बन्ध रंगाउँ माया र आत्मीयतासँगै। बर्जर पेन्ट्सको प्रायोजनमा प्रस्तुत गरिएको यो कार्यक्रमको हामी लगभग अन्त्यतिर पनि आइसकेका छौं। बर्जर पेन्ट्समा यति बेला बर्जर रंग बहार योजना पनि रहेको छ, जसमा तपाईँ लकी ड्रमा सहभागी हुन पनि सक्नुहुन्छ र लकी ड्रबाट बम्पर पुरस्कारहरू पनि यहाँ तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। बर्जर पेन्ट्सको प्रायोजनमा रहेको यो कार्यक्रमको आजको श्रृंखलाको हामी अन्त्यतिर आइसकेका छौं। फेरि अर्को बिहान अर्को विषय र अर्को ऊर्जासहित भेटौँला। गुड मर्निङ पोखरा, शुभ दिन र घर रंगाउँ, मन रंगाउँ, सम्बन्ध रंगाउँ। थ्याङ्क यू भेरी मच।
12: रंग बहार
13: बर्जर सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर।
12: बर्जर पेन्ट्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
13: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
12: घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ। बर्जर पेन्ट्स।

0: रेडियो अन्नपूर्ण 93.4।
1: के तपाईलाई मुटु रोग तथा सुगर रोग सम्बन्धी समस्या छ भने अब नआतिनुहोस्। काठमाडौँ गंगालाल अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर रवि शाही यही असोज 24 गते शनिबार बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म पोखरा 1 हरिचोकमा रहेको पोखरा साइनिङ डेन्टल केयर प्राली चिनो फार्मेसीमा आउनुहुने भएको हुँदा समयमै सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहोला।
2: उपचार हुने रोगहरू: छाती दुख्ने, घाँटी, गर्दन, कानको बाहिरी भाग दुख्नु, कमजोरी, थकाई लाग्नु, श्वास प्रश्वास छिटो छिटो हुनु, मुटुको धड्कन घटबड हुनु, मुटुको भल्भ बिग्रेको, मुटु वा फोक्सोमा पानी जम्मा हुनु, हृदयघातका बिरामीहरू, रक्तनलीको रोगहरू, जन्मजात हुने मुटु रोग, मुटुमा प्वाल परेको लगायतका मुटु सम्बन्धी रोगहरू,
1: सुगर तथा औषधि सेवन गर्दा पनि प्रेसर कन्ट्रोल नभएका बिरामीहरू तथा होल बडी चेकअप। विस्तृत जानकारीका लागि पोखरा साइनिङ डेन्टल केयर प्राली चिनो फार्मेसी, पोखरा 1 हरिचोक।
2: फोन 0615865536, मोबाइल 9856000536, 9856000536। पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: हेलो
3: हजुर नमस्कार
2: हेलो
3: नमस्कार काका सुन्नु भएन
2: हेलो हेलो
4: हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरे पाइन
3: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
4: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
3: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको
4: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
3: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
4: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
5: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342 433-640
6: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ
7: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन डाक्टर वन्दना श्रेष्ठ
6: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य डाक्टर प्रवीण थापा डाक्टर सुभाष गुरुङ
7: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ डाक्टर देवेन्द्र श्रेष्ठ
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी डाक्टर चुम्माया पोन
7: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ
6: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी
7: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल
6: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर प्लास्टिक सर्जन डाक्टर पियुष गिरी छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन डाक्टर विशाल गुरुङ कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलोसिस सेवा र आँखा उपचार सेवा 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ
7: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-0611
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
2: टाइम चेक
3: यति बेला पूर्वाह्नको 10 बजेको छ।
4: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा
5: किन्नुस अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय।

संस्कृति चिनाउन दौडौं, इतिहास सम्झाउन दौडौं, साहस जगाउन दौडौं, प्रकृति जोगाउन दौडौं। श्री नेपाली सेना पश्चिम पृतना हेडक्वार्टर विजयपुर र पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मञ्चको संयुक्त आयोजनामा पोखरा 5 कोट 50 किलोमिटर अल्ट्रा ट्रेल रेस 2083 आयोजना गरिएको छ। कास्की कोट, सराङकोट, जुप्राङकोट, अर्मलाकोट र काहुकोट समेट्दै दौड़ने यो दौड़ले संस्कृतिको पहिचान, इतिहासको विरासत, साहसको चुनौती र प्रकृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्नेछ। दौड़का विधाहरू 50 किलोमिटर महिला तथा पुरूष दौड़ र 16 किलोमिटर महिला तथा पुरूष दौड़। मिति यही असोज 25 गते आइतबार, घटस्थापनाको दिन। दौड़ शुरू हुने स्थान पोखरा महानगरपालिका वडा नम्बर 24 कास्की कोटको कास्की दरबार, समापन पोखरा महानगरपालिका वडा नम्बर 11 फुलबारी ब्यारेक। रिपोर्टिङ समय बिहान 6 बजे, दौड़ शुरू बिहान ठिक 7 बजे। उत्कृष्ट धावकहरूलाई पदक प्रमाण पत्र तथा नगद पुरस्कार। दौड़ पूरा गर्ने सबै धावकहरूलाई पदक तथा प्रमाण पत्र प्रदान गरिनेछ। दर्ता गर्ने अन्तिम मिति यही असोज 22 गते दिउँसो 4 बजेसम्म। सम्पूर्ण पोखरेली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा विशेष अनुरोध, सबै धावकहरू आफ्नो घर आँगनमा आइपुग्दा कृपया आफ्नो जातीय वेशभूषा बाजा गाजा र घड़ा कलश सहित धावकहरूलाई स्वागत गरी हौसला प्रदान गरिदिनु हुन अनुरोध छ। सवारी चालक महानुभावहरूले धावकहरूलाई असुविधा नपरोस् भनी विशेष ध्यान दिन हार्दिक अनुरोध गरिन्छ। दौड़का रूटका सम्बन्धमा कृपया पोखरा म्याराथनको आधिकारिक पेज हेर्नु हुन पनि अनुरोध गर्दछौ। आयोजक श्री नेपाली सेना पश्चिम पृतना हेडक्वार्टर विजयपुर र नेपाल भूतपूर्व खेलाड़ी मञ्च पोखरा। विस्तृत जानकारीका लागि फोन 061588716, 98560884, वेबसाइट www.pokharamarathon.org, फेसबुक आईडी पोखरा म्याराथन मेन पेज।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
3: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
4: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
3: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
4: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162 590-163।
5: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-2530।

विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाई र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190।

0: Vatsalya Pokhara Clinic, New Road, Pokhara. Fertility Hotline 01-597-0611.
1: Hello.
2: Hazur, namaskar.
1: Hello.
2: Namaskar, kaka. Sunnu bhayo na?
1: Hello. Hello.
3: Hello. Ali thulo swarle bolnus na. खै को बोलेको हो मैले केही भरे पाइन
2: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
3: ए राम हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउदिन
2: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आईएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जचाउनुस् भन्नलाई फोन गरेको
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
2: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
3: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
4: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
5: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड्कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार
6: अर्थात् यही कार्तिक 21 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म
5: सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचोक सम्पर्क 98434-032-29 98-028-59-321-61-581-871
7: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ नेपालकै प्रतिष्ठित इनोभेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस् सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा फोन नम्बर 98-02-85-17-17 98-02-85-17-17
8: हजुर सुन्नुहोस् न खुसीको खबर ल्याएका छौ अब न्युरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
9: मस्तिष्क मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
8: 28 वर्षदेखिको अनुभव न्युरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-588-595-576-044
9: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा

0: च्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसारभर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र।
1: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्योर, रिलायबल। फोन 9856010131, 9750010131। पोखरा न्यू रोड, बीएनडी भवन, सानेमा बैंक रहेको भवन।

0: IME Life Insurance Company Limited भविष्य सुनिश्चित करते इंश्योरिंग फ्यूचर।
1: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बाह्र बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
4: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आकाश सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा।
5: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति।
4: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ।
5: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू
4: 24 घण्टा इमर्जेन्सी सेवा
5: सम्पूर्ण ओपीडी सेवा
4: बच्चाको आँखा जाँच बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट मोतियाबिन्दु को बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार
5: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार
4: रेटिना सम्बन्धी जाँच एवं उपचार
5: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार
4: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार
5: आँखा छर्केको सिधा पार्ने सर्जरी
4: आँखामा मासु पलाएको उपचार एवं सर्जरी
5: लेजर सर्जरी सम्बन्धी सेवा
4: बिना इन्जेक्सन मोतियाबिन्दुको सर्जरी
5: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी
4: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार
5: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार
4: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार
5: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपीडी सेवा
6: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ।
4: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली पोखरा 9 नयाँ बजार फोन 061-590-217-590-219
5: स्वस्थ आँखा स्वच्छ दृष्टि।
7: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरल पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
8: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, डाक्टर वन्दना श्रेष्ठ,
9: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
8: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
9: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
8: मुटु रोग विशेषज्ञ डाक्टर तेजबहादुर गुरुङ,
9: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
8: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
9: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
10: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र आँखा उपचार सेवा 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
8: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ।
11: विस्तृत जानकारी को लागी पद्मश्री हॉस्पिटल एंड एलाइड साइंसेस प्राली पोखरा नौ न्यू रोड फोन 0160-590-162-590-163।
12: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
13: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
14: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
13: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
14: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासाको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
13: ल, तिमीलाई थाहै छैन दिव्यश्री ब्याङ्क्वेटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जना सम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
14: ल त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
13: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
15: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 0160-533-123, 98028-50701, 98028-50702।

संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-1161

नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास। आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ।
3: के तपाईँलाई मुटु रोग तथा सुगर रोग सम्बन्धी समस्या छ? छ भने अब नआतिनुहोस्। काठमाडौँ गंगालाल अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर रवि शाही यही असोज 24 गते शनिबार बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म पोखरा 1 हरिचोकमा रहेको पोखरा साइनिङ डेन्टल केयर प्राली चेनो फार्मेसीमा आउनुहुने भएको हुँदा समयमै सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहोला।
4: उपचार हुने रोगहरू: छाती दुख्ने, घाँटी, गर्दन, कानको बाहिरी भाग दुख्नु, कमजोरी, थकाइ लाग्नु, श्वास प्रश्वास छिटो छिटो हुनु, मुटुको धड्कन घटबड हुनु, मुटुको भल बिग्रेको, मुटु वा फोक्सोमा पानी जम्मा हुनु, हृदयघातका बिरामीहरू, रक्तनलीको रोगहरू, जन्मजात हुने मुटु रोग, मुटुमा प्वाल परेको लगायतका मुटु सम्बन्धी रोगहरू,
3: सुगर तथा औषधि सेवन गर्दा पनि प्रेसर कन्ट्रोल नभएका बिरामीहरू तथा होल बडी चेकअप, विस्तृत जानकारीका लागि पोखरा साइनिङ डेन्टल केयर प्राली चिनो फार्मेसी पोखरा 1 हरिचोक।
4: फोन 0615865536, मोबाइल 985600053, 985600053, पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।

0: आजदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला पूर्वाह्नको 11 बजेको छ।
3: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

संस्कृति चिनाउन दौडौं, इतिहास सम्झाउन दौडौं, साहस जगाउन दौडौं, प्रकृति जोगाउन दौडौं। श्री नेपाली सेना पश्चिम पीर्तना हेड क्वार्टर विजयपुर र पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मञ्चको संयुक्त आयोजनामा पोखरा 5 कोट 50 किलोमिटर अल्ट्रा ट्रेल रेस 2083 आयोजना गरिएको छ। कास्कीकोट, सराङकोट, जुप्राङकोट, अर्मलाकोट र काहुकोट समेट्दै दौड़ने यो दौड़ले संस्कृतिको पहिचान, इतिहासको विरासत, साहसको चुनौती र प्रकृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्नेछ। दौड़का विधाहरू 50 किलोमिटर महिला तथा पुरूष दौड़ र 16 किलोमिटर महिला तथा पुरूष दौड़। मिति यही असोज 25 गते आइतबार घटस्थापनाको दिन। दौड़ शुरू हुने स्थान पोखरा महानगरपालिका वडा नम्बर 24 कास्कीकोटको कास्की दरबार। समापन पोखरा महानगरपालिका वडा नम्बर 11 फुलबारी ब्यारेक। रिपोर्टिङ समय बिहान 6 बजे, दौड़ शुरू बिहान ठिक 7 बजे। उत्कृष्ट धावकहरूलाई पदक प्रमाणपत्र तथा नगद पुरस्कार। दौड़ पूरा गर्ने सबै धावकहरूलाई पदक तथा प्रमाणपत्र प्रदान गरिनेछ। दर्ता गर्ने अन्तिम मिति यही असोज 22 गते दिउँसो 4 बजेसम्म। सम्पूर्ण पोखरेली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा विशेष अनुरोध, सबै धावकहरू आफ्नो घर आँगनमा आइपुग्दा कृपया आफ्नो जातीय वेशभूषा बाजा गाजा र घड़ा कलश सहित धावकहरूलाई स्वागत गरी हौसला प्रदान गरिदिनुहुन अनुरोध छ। सवारी चालक महानुभावहरूले धावकहरूलाई असुविधा नपरोस् भनी विशेष ध्यान दिन हार्दिक अनुरोध गरिन्छ। दौड़का रूटका सम्बन्धमा कृपया पोखरा म्याराथनको आधिकारिक पेज हेर्नुहुन पनि अनुरोध गर्दछौ। आयोजक श्री नेपाली सेना पश्चिम पीर्तना हेड क्वार्टर विजयपुर र नेपाल भूतपूर्व खेलाड़ी मञ्च पोखरा। विस्तृत जानकारीका लागि फोन 061-588-716, 98-560-88-44, वेबसाइट www.pokharamarathon.org, फेसबुक आईडी पोखरा म्याराथन मेन पेज।

0: रंग बहार रंग बहार
1: वर्ष संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
0: वर्ष पेंट से घर रंगाउनु होस् लकी ड्रा मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार घर रंगाओ खुशी बनाओ उपहार जितने अवसर पाओ
0: वर्ष पेंट
2: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने राति निन्द्रा नलाग्ने लगातार डर लागिरहने आत्तिने छटपटाउने टोलाउने लगातार बोलिरहने छारे रोग मृगी रोग लगातार बेहोश हुने अत्याधिक रक्सी सेवन तथा लागू पदार्थ सेवन यौनिच्छामा कमी आउने बेचेन भइराख्ने बच्चा र ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ यदि छ भने
3: तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगन खेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ स्वास्थ्य लाभ लिनुहोला बिरामी जाँच यही असोज 24 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली पालिखे चोक पोखरा सम्पर्क नम्बर 061-581-871 मोबाइल नम्बर 98434-32-29
4: फ्रिस्टाइल आयुर्वेद केन्द्रमा जाऊ अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ
5: हँ यो कसरी सम्भव छ र कता कता धाइसके कति खर्च भइसक्यो केही भएन
4: किन आत्तिनु पर्यो फ्रिस्टाइल हस्पिटलमा खुलेको फ्रिस्टाइल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु
5: साँच्चै हो र
4: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट एमबीबीएस फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ
5: हो त
4: हत्तेरी हो नि बरु आजै गइहालौ फिस्टेल आयुर्वेद केन्द्र फिस्टेल हस्पिटल तेस्रो तल्ला गैरा पाटन 4 पोखरा फोन 061-450-424 98-0084-46-525
6: सुवर्ण अवसर
7: तपाईँ हाम्रै शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ
6: उपचार हुने रोगहरू
7: पायल्स फिसर फिस्टुला साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार
6: गाइनेको मास्टियाको उपचार वा सर्जरी
7: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो
6: अपरेसन पश्चात दुखाइ कम हुने
7: उपचार गरेपछि छिटो निको हुने
6: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने
7: अस्पताल धेरै बस्न नपर्ने सम्पर्क पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरा
8: फोन 061-590-162-590-163
9: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन् आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय
8: स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-5881-15 98-2-51-98-190।
10: ओहो नाचर बे, कति छाब डिजाइन बे मारै गना किनानी खनी तोला
11: खनै दिवा नाचर बे रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र पुलारी तोला
10: ए नै स्याबा मार दोकान पो मोना नै पेसोलाई नै च्याबा चुरा रैया औठी हमेला झोका टस सिक्री हार तान चनै तो हो नि जग्गा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिसानारी बेल्ले छ्याबा कोपिम ओछे
11: हजुर किमे झोको लाइनी छाब छाब छाब मारे डिजाइन गहना सैदी म विशा वा चुवल तुई दिशा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खो चु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै याव क्यार मोहै
10: जग्गा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घी शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
11: समुताई रबा ता क्रिबा ज्याल जाति क्रिबा छतैरा नत खैमा बिलन चन्न यामो
10: तोय मिल तुई विश्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्र पुल पोखरा सम्पर्क 061-5808-15 98-5605-8-15 प्रोप्राइटर दशरथ सुनार
11: छतैरा त तान नि भिम्द
12: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाकोट
13: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426 537-526

0: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
1: ल्यान्डमार्क होटल एण्ड रिसोर्टमा स्वागत छ।
0: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
1: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एण्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एण्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 98513 55928। विजिट www.landmarknepal.com।
2: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
3: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
3: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
4: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेटफ्लिक्स इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
3: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइएलटिएस क्लासेसको सुविधा पनि छ र?
2: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
5: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड, पोखरा। फोन 061-454-689, 452-715।
1: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
5: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
1: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
5: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
1: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9, नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98560-2729।
6: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-0025-30।
7: वरिष्ठ न्युरो फिजिसियन पोखरामा,
8: काठमाडौँ बिर हस्पिटलका न्युरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्युरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
9: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बाह्र बजेसम्म।
8: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा। फोन 061-587-2663 र 553-8-34।

0: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप्स, नेपाल्स नम्बर 1 ब्रान्ड। नक्कली देखि सावधान, जिन्दल को लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।

0: फोन पॉइंट संग सदै रिवॉर्डेड
1: TNT Express अर्जेन्ट डकुमेन्ट पासपोर्ट पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्
2: 21 शताब्दीको आवश्यकता एक मात्र भरपर्दो छिटो छरितो र सुलभ माध्यम TNT अन्तर्राष्ट्रिय कुरियर सर्भिस
1: TNT Express न्यू रोड पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल फोन 61538369 TNT Express द पिपुल नेटवर्क
3: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आँखा सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा
4: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति
3: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ
4: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू
3: 24 घण्टा इमर्जेन्सी सेवा
4: सम्पूर्ण ओपिडी सेवा
3: बच्चाको आँखा जाँच बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट मोतिया बिन्दुको बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार
4: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार
3: रेटिना सम्बन्धी जाँच एवं उपचार
4: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार
3: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार
4: आँखा छर्केको सिधा पार्ने सर्जरी
3: आँखामा मासु पलाएको उपचार एवं सर्जरी
4: लेजर सर्जरी सम्बन्धी सेवा
3: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी
4: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पित आइरहेको उपचार तथा सर्जरी
3: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार
4: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार
3: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार
4: पुनश सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपिडी सेवा
5: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ
3: दृष्टि त जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली पोखरा 9 नयाँ बजार फोन 061-590-217-590-219
4: स्वस्थ आँखा स्वच्छ दृष्टि

0: रेडियो अन्नपूर्ण 93.4
1: दैनिक एक रुपियाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
2: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सृजना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू:
2: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
3: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
2: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
3: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
2: न्युरो सर्जरी सेवा,
3: बाल रोग,
2: नाक कान तथा घाँटी रोग,
3: मानसिक तथा स्नायु रोग,
2: प्रसूति तथा स्त्री रोग,
3: छाला, यौन तथा कुष्ठ रोग,
2: नेत्र रोग,
3: दाँत तथा मुख रोग,
2: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
3: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
2: सुविधा सम्पन्न आईसीयू सेवा,
3: डिजिटल एक्सरे,
2: सिटी स्क्यान सेवा,
3: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
2: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
3: फिजियोथेरापी, युरोफ्लोमेट्री,
2: केमोथेरापी,
3: सुरक्षित गर्भपतन सेवा,
2: होल बडी चेकअप, हेल्थ प्याकेज,
3: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
2: फोन 061-572-648, 572-849।
4: होम केयर सेवा, होम केयर सेवा,
5: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
4: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
5: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
4: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
5: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
4: सुत्केरी नवजात शिशुको हेरचाह,
5: क्यान्सर सर्जरी, राहतकारी हेरचाह,
4: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
5: डाक्टर ल्याब सेवा,
4: औषधि डेलिभरी सेवा,
5: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर, सिङ्गलेढुङ्गा पोखरा, निभा गल्ली र बुढी बजार। फोन 061-411-777, मोबाइल 98-560-99-2।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-0611
1: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन ल्याब टेक्निसियन डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाइ शीघ्र सञ्चालन हुँदैछ। सम्पर्क 98560-33405 98560-33405। घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
2: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्धित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज।

0: रेडियो अन्नपूर्णा 93.4
1: संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्रहरी भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161-568-162
2: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र।
1: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98560-1031, 97150-0-31। पोखरा न्यू रोड, BND भवन, सानीमा बैंक रहेको भवन।
3: हेलो
4: हजुर, नमस्कार।
3: हेलो
4: नमस्कार काका, सुन्नु भएन?
3: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो, मैले केही भरे पाइन।
4: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
3: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
4: हो यही कुरा भन्नलाई फोन गरेको काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
4: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
3: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
1: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: रेडियो अन्नपूर्ण 93.4

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: हेलो के छ तेरो खबर
2: ठिक छु यार सन्चै छस्
1: सन्चै छु अब भिसा लागेपछि त पार्टी दिने होला नि
2: पार्टी त दिन हुन्थ्यो किनमेल गर्न बाँकी नै छ यार
1: मैले त सबै किनमेल गरिसके अब बेडसिट सिरक र दुई चार थान टप्स कुर्ती किन्नु छ
2: मैले पनि किन्नु छ के सँगै किनौँ न
1: तिमी जाने अस्ट्रेलिया म क्यानाडा यार
2: सबै ठाउँको व्यवसायिक अनुसारको बेडसिट पाउने ठाउँ छ क्या किन्नु संसार हो त्यही जाम न
1: ए मैले पनि खुब सुनेको छु किन्नु संसारको बारे ब्रान्डेड तन्न पाइन्छ त्यहाँ
3: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ साथै भ्याकुम ब्याग पनि उपलब्ध छ
4: जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट सिरानी कुसन सिरक ब्ल्याङ्केट ब्ल्याङ्केट कभर बेड कभर दिवान सेट डोर सेट समर ब्ल्याङ्केट कुसन कभर टावल कुर्ता टप्स पाइने एक मात्र ठाउँ किनमेल संसार गैरापाटन पोखरा प्राइम सहकारीको भवन कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम मोबाइल 9855-31412 9464-67887
5: तन्ना आजै फेरि हाल्नुहोस्

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला मध्याह्नको 12 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: रेडियो अन्नपूर्ण 93.4
1: संस्कृति चिनाउन दौडौं, इतिहास सम्झाउन दौडौं, साहस जगाउन दौडौं, प्रकृति जोगाउन दौडौं। श्री नेपाली सेना पश्चिम पृथ्वीना हेडक्वार्टर विजयपुर र पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मंचको संयुक्त आयोजनामा पोखरा 5 कोट 50 किलोमिटर अल्ट्रा ट्रेल रेस 2083 आयोजना गरिएको छ। कास्की कोट, सरांगकोट, झुप्राङकोट, अर्मलाकोट र काहुकोट समेट्दै दौड़ने यो दौड़ले संस्कृतिको पहिचान, इतिहासको विरासत, साहसको चुनौती र प्रकृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्नेछ। दौड़का विधाहरू 50 किलोमिटर महिला तथा पुरूष दौड़ र 16 किलोमिटर महिला तथा पुरूष दौड़। मिति यही असोज 25 गते आइतबार घटस्थापनाको दिन। दौड़ शुरू हुने स्थान पोखरा महानगरपालिका वडा नम्बर 24 कास्की कोटको कास्की दरबार। समापन पोखरा महानगरपालिका वडा नम्बर 11 फुलबारी ब्यारेक। रिपोर्टिङ समय बिहान 6 बजे, दौड़ शुरू बिहान ठिक 7 बजे। उत्कृष्ट धावकहरूलाई पदक प्रमाण पत्र तथा नगद पुरस्कार। दौड़ पूरा गर्ने सबै धावकहरूलाई पदक तथा प्रमाण पत्र प्रदान गरिनेछ। दर्ता गर्ने अन्तिम मिति यही असोज 22 गते दिउँसो 4 बजेसम्म। सम्पूर्ण पोखरेली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा विशेष अनुरोध, सबै धावकहरू आफ्नो घर आँगनमा आइपुग्दा कृपया आफ्नो जातीय वेशभूषा बाजा गाजा र घड़ा कलश सहित धावकहरूलाई स्वागत गरी हौसला प्रदान गरिदिनु हुन अनुरोध छ। सवारी चालक महानुभावहरूले धावकहरूलाई असुविधा नपरोस् भनी विशेष ध्यान दिन हार्दिक अनुरोध गरिन्छ। दौड़का रूटका सम्बन्धमा कृपया पोखरा म्याराथनको आधिकारिक पेज हेर्नुहुन पनि अनुरोध गर्दछौ। आयोजक श्री नेपाली सेना पश्चिम पृथ्वीना हेडक्वार्टर विजयपुर र नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा। विस्तृत जानकारीका लागि फोन 061588716, 98560884, वेबसाइट www.pokharamarathon.org, फेसबुक आईडी पोखरा म्याराथन मेन पेज।

0: रंग बहार रंग बहार
1: वर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
0: वर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि
0: घर रंगाउ खुशी बनाउ उपहार जित्ने अवसर पाउ वर्जर पेंट
2: नेपालीको गौरव
3: नेपालीको पहिचान
2: पालिखे ढाका टोपी
3: जसले शिरको शोभा बढाउँछ
2: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्
4: ढाका टोपी साडी पछ्यौरा टाई चोलो दोसल्ला सम्मानसल
2: पालिखे ढाका टोपी महेन्द्रपुल हुला कार्यालय नजिकै पोखरा फोन 526483
3: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा
2: हामी गर्व गर्दछौ पालिखे ढाका टोपी
5: Ninety-3.4.

0: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाई हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुचु, एमआरआई होल बडी, एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9856-027-29।
2: फिस्टेल आईवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
3: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
2: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
3: साँच्चै हो र?
2: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
3: हो त?
2: हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आयुर्वेद केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा, फोन 061-450-424, 98-084-46-525।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-0611
1: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बाह्र बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-8-34।

0: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526
1: होम केयर सेवा होम केयर सेवा
2: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
1: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
2: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
1: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
2: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
1: सुत्केरी नवजात शिशुको हेरचाह
2: क्यान्सर सर्जरी राहतकारी हेरचाह
1: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
2: डाक्टर ल्याब सेवा
1: औषधि डेलिभरी सेवा
2: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिङ्गलेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98569927

0: रेडियो अन्नपूर्ण 93.4
1: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार
2: अर्थात् यही कार्तिक 21 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म।
1: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचोक। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-71।

0: रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
2: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
1: नेपाल आदिवासी जनजाति महासंघ।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाऊ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।

0: तपाई हाम्रै शहर पोखरा नयाँ गाउँमा रहेको आईएनएफ नेपाल हरियो खर्क अस्पतालले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको जानकारी गराउँदछौ।
1: हाम्रा उपलब्ध सेवाहरू
0: 24 घण्टा आकस्मिक सेवा,
1: बहिरङ सेवाहरू, ओपीडी,
0: बाल रोग सेवा,
1: छाला रोग सेवा,
0: सर्जरी सेवा, जनरल तथा प्लास्टिक सर्जरी,
1: जनरल मेडिसिन तथा मधुमेह सेवा,
0: नाक कान घाँटी ईएनटी सम्बन्धी सेवा,
1: हार्ट जोड्नी तथा नसा सम्बन्धी सेवा,
0: पुनस्थापना सेवा जस्तै मेरुदण्डमा चोट, मस्तिष्क पक्षघात, मस्तिष्कमा चोट,
1: आईसीयू सेवा,
0: डायग्नोस्टिक सेवाहरू जस्तै डिजिटल एक्सरे सेवा, भिडियो एक्सरे सेवा, सिटी स्क्यान सेवा, प्रयोगशाला सेवा, अडियोलोजी तथा श्रवण यन्त्र सेवा,
1: थेरापी सेवाहरू जस्तै फिजियोथेरापी सेवा, अकुपेसनल थेरापी सेवा, बोली तथा भाषा थेरापी सेवा,
0: कृत्रिम अङ्ग सेवा,
1: 24 घण्टा फार्मेसी सेवा।
0: आईएनएफ नेपाल हरियो खर्क अस्पताल पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ। फोन 061 433 342 433 640।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको एक बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4
6: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
7: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
8: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बजेसम्म।
7: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061 587 2 66 र 553 8 34।

0: रंग बहार रंग बहार
1: वर्ज संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
0: वर्ज पेन से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहारहरू पनि
2: घर रंगाउ खुशी बनाउ उपहार जित्ने अवसर पाउ
0: वर्ज पेन
3: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ
4: संस्कृति चिनाउन दौडौ इतिहास सम्झाउन दौडौ साहस जगाउन दौडौ प्रकृति जोगाउन दौडौ श्री नेपाली सेना पश्चिम पृतना हेड क्वार्टर विजयपुर र पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मंचको संयुक्त आयोजनामा पोखरा 5 कोट 50 किलोमिटर अल्ट्रा ट्रेल रेस 2083 आयोजना गरिएको छ। कास्की कोट सराङकोट जुप्राङ कोट अर्मला कोट र काहुकोट समेट्दै दौड़ने यो दौड़ले संस्कृतिको पहिचान इतिहासको विरासत साहसको चुनौती र प्रकृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्नेछ। दौड़का विधाहरू 50 किलोमिटर महिला तथा पुरूष दौड़ र 16 किलोमिटर महिला तथा पुरूष दौड़ मिति यही असोज 25 गते आइतबार घटस्थापनाको दिन दौड़ शुरू हुने स्थान पोखरा महानगरपालिका वडा नम्बर 24 कास्की कोटको कास्की दरबार समापन पोखरा महानगरपालिका वडा नम्बर 11 फुलबारी ब्यारेक रिपोर्टिङ समय बिहान 6 बजे दौड़ शुरू बिहान ठिक 7 बजे उत्कृष्ट धावकहरूलाई पदक प्रमाण पत्र तथा नगद पुरस्कार दौड़ पूरा गर्ने सबै धावकहरूलाई पदक तथा प्रमाण पत्र प्रदान गरिनेछ। दर्ता गर्ने अन्तिम मिति यही असोज 22 गते दिउँसो 4 बजेसम्म सम्पूर्ण पोखरेली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा विशेष अनुरोध सबै धावकहरू आफ्नो घर आँगनमा आइपुग्दा कृपया आफ्नो जातीय वेशभूषा बाजा गाजा र घड़ा कलश सहित धावकहरूलाई स्वागत गरी हौसला प्रदान गरिदिनु हुन अनुरोध छ। सवारी चालक महानुभावहरूले धावकहरूलाई असुविधा नपरोस् भनी विशेष ध्यान दिन हार्दिक अनुरोध गरिन्छ। दौड़का रूटका सम्बन्धमा कृपया पोखरा म्याराथनको आधिकारिक पेज हेर्नुहुन पनि अनुरोध गर्दछौ। आयोजक श्री नेपाली सेना पश्चिम पृतना हेड क्वार्टर विजयपुर र नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा विस्तृत जानकारीका लागि फोन 061588716 98560884 वेबसाइट www.pokharamarathon.org फेसबुक आईडी पोखरा म्याराथन मेन पेज।

0: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा संचालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274253752 छ।
1: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति स अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई
2: एनसेल प्याक किन्नु भयो त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भयो त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि

0: क्रिस्टल आयुर्वेद केन्द्रमा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
1: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट
2: असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या।
0: विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
1: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
3: हेलो।
4: हजुर नमस्कार।
3: हेलो
4: नमस्कार काका, सुन्नु भएन?
3: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो, मैले केही भरै पाइन।
4: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
3: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
4: हो, यही कुरा भन्नलाई फोन गरेको काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
4: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
3: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
5: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र, पोखरा 15, नयाँ गाउँ। फोन 061-433-342 433-640

0: लगाउने
1: स्वाद जसले सम्बन्ध गाँस्छ ज्ञान मसाला।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी। विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 0615881598251 9819 9190।
3: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: रेडियो अन्नपूर्णा 93.4
1: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई। के तपाईलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
3: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण MRI होइन, 3 टेस्टलाई MRI गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय 3 टेस्टलाई MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
3: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी MRI टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मोटु, MRI होल बडी, MRI होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ। साधारण MRI होइन, 3T MRI नै गराऊ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98-560-027-29।

0: फोन पॉइंट संग सदै रिवार्डेड।
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
2: सुवर्ण अवसर
1: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
2: उपचार हुने रोगहरू
1: पायल सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट।

0: के तपाईलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
1: अपरेशन पश्चात दुखाई कम हुने,
0: उपचार गरेपछि छिटो निको हुने,
1: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
0: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरा।
2: फोन 061-590-162-590-163।
3: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग दुई। शर्माजीको परिवार सबै हराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।

0: रेडियो अन्नपूर्णा 93.4।
1: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
2: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
1: 28 वर्षदेखिको अनुभव, न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044।
3: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
4: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह पार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई। घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह पार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।
5: होम केयर सेवा, होम केयर सेवा,
1: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
5: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
5: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
5: सुत्केरी नवजात शिशुको हेरचाह,
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
5: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
5: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिग्लेढुङ्गा पोखरा, निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-569-2977। 93.4।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको 2 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 553-834।
1: Ninety-3.4.

0: रंग बहार रंग बहार
1: वर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
0: वर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
0: वर्जर पेंट
2: TNT Express अर्जेन्ट डकुमेन्ट पासपोर्ट पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्
3: 21औं शताब्दीको आवश्यकता एक मात्र भरपर्दो छिटो छरितो र सुलभ माध्यम TNT अन्तर्राष्ट्रिय कुरियर सर्भिस
2: TNT एक्सप्रेस न्यू रोड पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल फोन 0615383969 TNT एक्सप्रेस द पिपुल नेटवर्क
4: सुवर्ण अवसर
5: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ
4: उपचार हुने रोगहरू
5: पायल फिसर फिस्टुला साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार
4: गाइनेको मास्टियाको उपचार वा सर्जरी
5: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो
4: अपरेसन पश्चात दुखाई कम हुने
5: उपचार गरेपछि छिटो निको हुने
4: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने
5: अस्पताल धेरै बस्न नपर्ने सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू पोखरा
6: फोन 061-590-162 590-163
7: फिस्टल आईबीएफ केन्द्रमा जाऊ अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ
8: यो कसरी सम्भव छ र कता कता धाइसके कति खर्च भइसक्यो केही भएन
7: किन आत्तिनु पर्यो फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईबीएफ केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु
8: साँच्चै हो र
7: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट एमबीबीएस फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आईबीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ
8: हो त
7: हत्तेरी हो नि बरु आजै गइहालौ पिस्टल आईबीएफ केन्द्र पिस्टल हस्पिटल तेस्रो तला गैरा पाटन 4 पोखरा फोन 061-450-424 98-084-46-525

0: दिव्य नयन आँखा घर क्लिनिक प्राली
1: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्य नयन आँखा घरको असोज र कार्तिक दुई महिना भरि बम्पर अफर टिकटमा 50% छुट चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट
0: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार फेको मेसिनद्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म स्थान न्यू रोड भागवटनी पारी एभरेस्ट ब्याङ्क नजिक फोन 577-007 97-623-36-16

संस्कृति चिनाउन दौड़ौ, इतिहास सम्झाउन दौड़ौ, साहस जगाउन दौड़ौ, प्रकृति जोगाउन दौड़ौ। श्री नेपाली सेना पश्चिम पृथ्वीना हेडक्वार्टर विजयपुर र पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मंचको संयुक्त आयोजनामा पोखरा 5 कोट 50 किलोमिटर अल्ट्रा ट्रेल रेस 2083 आयोजना गरिएको छ। कास्कीकोट, सरानकोट, जुप्राङकोट, अर्मलाकोट र काहुकोट समेट्दै दौड़ने यो दौड़ले संस्कृतिको पहिचान, इतिहासको विरासत, साहसको चुनौती र प्रकृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्नेछ। दौड़का विधाहरू 50 किलोमिटर महिला तथा पुरूष दौड़ र 16 किलोमिटर महिला तथा पुरूष दौड़। मिति यही असोज 25 गते आइतबार घटस्थापनाको दिन। दौड़ शुरू हुने स्थान पोखरा महानगरपालिका वडा नम्बर 24 कास्कीकोटको कास्की दरबार। समापन पोखरा महानगरपालिका वडा नम्बर 11 फुलबारी ब्यारेक। रिपोर्टिङ समय बिहान 6 बजे, दौड़ शुरू बिहान ठिक 7 बजे। उत्कृष्ट धावकहरूलाई पदक, प्रमाण पत्र तथा नगद पुरस्कार। दौड़ पूरा गर्ने सबै धावकहरूलाई पदक तथा प्रमाण पत्र प्रदान गरिनेछ। दर्ता गर्ने अन्तिम मिति यही असोज 22 गते दिउँसो 4 बजेसम्म। सम्पूर्ण पोखरेली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा विशेष अनुरोध, सबै धावकहरू आफ्नो घर आँगनमा आइपुग्दा कृपया आफ्नो जातीय वेशभूषा, बाजा गाजा र घड़ा कलश सहित धावकहरूलाई स्वागत गरी हौसला प्रदान गरिदिनुहुन अनुरोध छ। सवारी चालक महानुभावहरूले धावकहरूलाई असुविधा नपरोस् भनी विशेष ध्यान दिन हार्दिक अनुरोध गरिन्छ। दौड़का रूटका सम्बन्धमा कृपया पोखरा म्याराथनको आधिकारिक पेज हेर्नुहुन पनि अनुरोध गर्दछौ। आयोजक श्री नेपाली सेना पश्चिम पृथ्वीना हेडक्वार्टर विजयपुर र नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा। विस्तृत जानकारीका लागि फोन 061-588-716, 98-560-88-44, वेबसाइट www.pokharamarathon.org, फेसबुक आईडी पोखरा म्याराथन मेन पेज।

सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256357526

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई। के तपाईलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण MRI होइन, फ्री टेस्टलाई MRI गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
1: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु MRI, होल बडी MRI, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ। साधारण MRI होइन, 3T MRI नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाउ, पैसा बचाउ। थप जानकारीका लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 0615917728, मोबाइल 9850607729।
2: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, भाषापुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 9856081331, 9796141905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
3: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
4: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
3: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
4: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
5: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
3: नेपलेज एनकाउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
4: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आयल्स क्लासेसको सुविधा पनि छ र?
3: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
6: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18 लेक साइड पोखरा, फोन 0614546089, 452715।
1: होम केयर सेवा, होम केयर सेवा।
0: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
1: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
0: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
0: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
1: सुत्केरी नवजात शिशुको हेरचाह,
0: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
1: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
0: डाक्टर ल्याब सेवा,
1: औषधि डेलिभरी सेवा,
0: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिग्लेढुङ्गा पोखरा, निभा गल्ली र बुढी बजार, फोन 0614111777, मोबाइल 9856098977।
7: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ, अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
8: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
7: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-074-044।
9: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
10: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि
11: 93.4 वेस्टर्न डिजिटल एन्टरटेनिंग द नेशन।

0: मगाउने स्वाद जसले सम्बन्ध गाँस्छ ज्ञान मसाला।
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-0611
1: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति स अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई
2: एनसेल प्याक किन्नु भयो त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भयो त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 3 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।
8: रंग बहार रंग बहार
9: वर्जो संगे उपहार उपहार बंपर मा यामाहा रेजियार
8: वर्जो पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बंपर उपहार जित्ने मौका पाउनु होस्।
9: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
8: वर्जो पेंट

0: क्याश फिर्ता लिनुभयो त
1: एनसेल प्याक किन्नुभयो त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नुभयो त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
2: दिव्य नयन आँखा घर क्लिनिक प्राली
3: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्य नयन आँखा घरको असोज र कार्तिक दुई महिना भरि बम्पर अफर टिकटमा 50% छुट चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट
2: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार फेको द्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म स्थान न्यू रोड भागवटनी पारी एभरेस बैंक नजिक फोन 577-007-9763-36-16
4: फ्रिस्टेल आइवेफ केन्द्रमा जाऊ अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
5: हँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
4: किन आत्तिनु पर्यो? फ्रिस्टेल हस्पिटलमा खुलेको फ्रिस्टेल आइवेफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
5: साँच्चै हो र?
4: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आइवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
5: हो त?
4: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आयुर्वेद केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागू पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचैन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
3: नसा तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच यही असोज 24 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871, मोबाइल नम्बर 98434-32-29।
4: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम। सेल्स, सर्भिस, स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
5: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190।

0: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर मा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराऊ। समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9, नागढुङ्गा। फोन 061-591-728, मोबाइल 9956-027-29।

0: मगाउने
1: स्वाद जस्तै सम्बन्ध गाँस्छ ज्ञान मसाला
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
3: सामाजिक सुरक्षा कोष का योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
4: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
3: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ केवाईसी अपडेट हुनुपर्नेछ आदि
4: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा नौ न्यू रोड फोन 0165901062 5901063

0: रेडियो अन्नपूर्ण 93.4
1: कस्तो मिठो सुगन्ध। आज कुन अगरबत्तीले पूजा गर्यो बुहारी?
2: यो मंगलदीप अगरबत्ती हो आमा। यो अगरबत्तीले पूजा गर्दा मनै आनन्दित हुन्छ। यसमा धेरै काँटी पनि छ र यसको सुगन्धले हाम्रो घरलाई मन्दिर जस्तै पवित्र बनाउँछ।
3: गुणस्तरीय उत्पादन र शुद्धताको प्रतीक मंगलदीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
4: सुवर्ण अवसर
5: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
4: उपचार हुने रोगहरू
5: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
4: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
5: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
4: अपरेसन पश्चात दुखाइ कम हुने,
5: उपचार गरेपछि छिटो निको हुने,
4: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने।
5: न्युरोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
4: उपचार हुने रोगहरू
5: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा

संस्कृति चिनाउन दौड़ौ, इतिहास सम्झाउन दौड़ौ, साहस जगाउन दौड़ौ, प्रकृति जोगाउन दौड़ौ। श्री नेपाली सेना पश्चिम पृथ्वीना हेडक्वार्टर विजयपुर र पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मंचको संयुक्त आयोजनामा पोखरा 5 कोट 50 किलोमिटर अल्ट्रा ट्रेल रेस 2083 आयोजना गरिएको छ। कास्कीकोट, सरांगकोट, झुप्राङकोट, अर्मलाकोट र काहुकोट समेट्दै दौड़ने यो दौड़ले संस्कृतिको पहिचान, इतिहासको विरासत, साहसको चुनौती र प्रकृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्नेछ। दौड़का विधाहरू 50 किलोमिटर महिला तथा पुरूष दौड़ र 16 किलोमिटर महिला तथा पुरूष दौड़। मिति यही असोज 25 गते आइतबार घटस्थापनाको दिन। दौड़ शुरू हुने स्थान पोखरा महानगरपालिका वडा नम्बर 24 कास्कीकोटको कास्की दरबार। समापन पोखरा महानगरपालिका वडा नम्बर 11 फुलबारी ब्यारेक। रिपोर्टिङ समय बिहान 6 बजे, दौड़ शुरू बिहान ठिक 7 बजे। उत्कृष्ट धावकहरूलाई पदक प्रमाण पत्र तथा नगद पुरस्कार। दौड़ पूरा गर्ने सबै धावकहरूलाई पदक तथा प्रमाण पत्र प्रदान गरिनेछ। दर्ता गर्ने अन्तिम मिति यही असोज 22 गते दिउँसो 4 बजेसम्म। सम्पूर्ण पोखरेली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा विशेष अनुरोध, सबै धावकहरू आफ्नो घर आँगनमा आइपुग्दा कृपया आफ्नो जातीय वेशभूषा बाजा गाजा र घड़ा कलश सहित धावकहरूलाई स्वागत गरी हौसला प्रदान गरिदिनुहुन अनुरोध छ। सवारी चालक महानुभावहरूले धावकहरूलाई असुविधा नपरोस् भनी विशेष ध्यान दिन हार्दिक अनुरोध गरिन्छ। दौड़का रूटका सम्बन्धमा कृपया पोखरा म्याराथनको आधिकारिक पेज हेर्नुहुन पनि अनुरोध गर्दछौ। आयोजक श्री नेपाली सेना पश्चिम पृथ्वीना हेडक्वार्टर विजयपुर र नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा। विस्तृत जानकारीका लागि फोन 061-588-716, 98-560-88-44, वेबसाइट www.pokharamarathon.org, फेसबुक आईडी पोखरा म्याराथन मेन पेज।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग दुई। सर्वजीको परिवार सबैले डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको चार बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बाह्र बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 553-834।
8: रंग बहार रंग बहार
9: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
8: बर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
9: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
8: बर्जर पेंट।
10: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय को पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190।
11: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
12: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
11: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
12: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
11: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराऊ। समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98560-027-29।
13: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर।
14: थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
15: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन्, जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
1: दिव्य नयन आँखा घर क्लिनिक प्राली,
2: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्य नयन आँखा घरको असोज र कार्तिक 2 महिनाभरि बम्पर अफर, टिकटमा 50% छुट, चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट।
1: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण, आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श, दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार, फेको द्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भागवटनी पारी, एभरेस्ट ब्याङ्क नजिक। फोन 5770077 97623386।

0: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
1: ल्यान्डमार्क होटल एन्ड रिसोर्टमा स्वागत छ।
0: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
1: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513559928। विजिट www.landmarknepal.com।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौं। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचेन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
3: तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच यही असोज 24 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871, मोबाइल नम्बर 98434-32-29।
4: रंग बहार रंग बहार
5: वर्ज संगे उपहार उपहार बम्पर माल यामाहा रेजियार
4: वर्ज पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
5: साथ ही 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वॉशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
4: वर्ज पेंट।
3: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98-560-81-331 97-614-11-905 मर्दी हिमाल ट्राउट फार्म। स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।

0: लगाउने
1: साथ जसले सम्बन्ध गाँस्छ ज्ञान मसाला
2: दिव्य नयन आँखा घर क्लिनिक प्राली
3: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्य नयन आँखा घरको असोज र कार्तिक दुई महिना भरि बम्पर अफर टिकटमा 50% छुट चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट
2: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार फेको द्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म स्थान न्यू रोड भातभटनी पारी एभरेस्ट ब्याङ्क नजिक फोन 577-0077-9763-36816
4: को कीटाउको दुख्न छिम्मै दूर गर्ने झन्डु बाम एक बाम तीन काम झन्डु बाम
5: अब झन्डु बाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
6: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256573752

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-0611 आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
1: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
0: नेपाल आदिवासी जनजाति महासंघ
2: होम केयर सेवा, होम केयर सेवा,
3: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
2: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
2: सुत्केरी नवजात शिशुको हेरचाह,
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
3: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
3: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-569-2-77।
4: रंग बहार, रंग बहार,
5: वर्ज संगे उपहारे उपहार, बम्पर मा यामाहा रेजियार,
4: वर्ज पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
5: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
4: घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ। वर्ज पेंट।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई
3: हेलो
4: हजुर नमस्कार
3: हेलो
4: नमस्कार काका सुन्नु भएन
3: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरै पाइन
4: हजुर काका नमस्कार म भतिज बोलेको भतिज सुन्नु भएन
3: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
4: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
4: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
3: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
2: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640 घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 5 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 553-834।
8: संस्कृति चिनाउन दौडौ, इतिहास सम्झाउन दौडौ, साहस जगाउन दौडौ, प्रकृति जोगाउन दौडौ। श्री नेपाली सेना पश्चिम पृथ्वीना हेडक्वार्टर विजयपुर र पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मंचको संयुक्त आयोजनामा पोखरा 5 कोट 50 किलोमिटर अल्ट्रा ट्रेल रेस 2083 आयोजना गरिएको छ। कास्कीकोट, सराङकोट, झुप्राङकोट, अर्मलाकोट र काहुकोट समेट्दै दौड़ने यो दौड़ले संस्कृतिको पहिचान, इतिहासको विरासत, साहसको चुनौती र प्रकृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्नेछ। दौड़का विधाहरू 50 किलोमिटर महिला तथा पुरूष दौड़ र 16 किलोमिटर महिला तथा पुरूष दौड़। मिति यही असोज 25 गते आइतबार, घटस्थापनाको दिन। दौड़ शुरू हुने स्थान पोखरा महानगरपालिका वडा नम्बर 24 कास्कीकोटको कास्की दरबार, समापन पोखरा महानगरपालिका वडा नम्बर 11 फुलबारी ब्यारेक। रिपोर्टिङ समय बिहान 6 बजे, दौड़ शुरू बिहान ठिक 7 बजे। उत्कृष्ट धावकहरूलाई पदक, प्रमाण पत्र तथा नगद पुरस्कार। दौड़ पूरा गर्ने सबै धावकहरूलाई पदक तथा प्रमाण पत्र प्रदान गरिनेछ। दर्ता गर्ने अन्तिम मिति यही असोज 22 गते दिउँसो 4 बजेसम्म। सम्पूर्ण पोखरेली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा विशेष अनुरोध, सबै धावकहरू आफ्नो घर आँगनमा आइपुग्दा कृपया आफ्नो जातीय वेशभूषा, बाजा गाजा र घड़ा कलश सहित धावकहरूलाई स्वागत गरी हौसला प्रदान गरिदिनुहुन अनुरोध छ। सवारी चालक महानुभावहरूले धावकहरूलाई असुविधा नपरोस् भनी विशेष ध्यान दिन हार्दिक अनुरोध गरिन्छ। दौड़का रूटका सम्बन्धमा कृपया पोखरा म्याराथनको आधिकारिक पेज हेर्नुहुन पनि अनुरोध गर्दछौ। आयोजक श्री नेपाली सेना पश्चिम पृथ्वीना हेडक्वार्टर विजयपुर र नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा। विस्तृत जानकारीका लागि फोन 061-588-716, 98-560-88-44, वेबसाइट www.pokharamarathon.org, फेसबुक आईडी पोखरा म्याराथन मेन पेज।

0: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागू पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचैन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
1: नसा तथा मनोरोग विशेषज्ञ, मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच यही असोज 24 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871, मोबाइल नम्बर 98434-32-2929।
2: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
3: फिस्टल आइबीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
4: हाँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
3: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आइबीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
4: साँच्चै हो र?
3: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आइबीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
4: हो त?
3: हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आइबीएफ केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।

0: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
1: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बाह्र बजेसम्म।
1: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
3: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर, के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन यौनिच्छामा कमी आउने, बेचैन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
2: तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच यही असोज 24 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871। मोबाइल नम्बर 98434-32-29।
4: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
2: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
5: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
4: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
5: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
4: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस गैरीधारा काठमाडौँ, कन्ट्याक्ट 98513-55928, विजिट www.landmarknepal.com।

0: पोखरामा एकमात्र ईएमबीए कलेज एक्जिक्यूटिव मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फैकल्टीबाट बैचलर्स गर्नुभएको जस्तै बीबीए बीई बीकम बीबीएस बीएचएम बीसीए बीएएलएलबी बी फार्मा एमबीबीएस आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा फोन नम्बर 0615674558577903 मौकाको फाइदा उठाउनुहोस्
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर 1 ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम

0: होस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फुल सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: के तपाईँ UK युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोभेट नेपाल ग्रुप ING द्वारा प्रवर्तित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन UK सँगको साझेदारीमा BSc अनर्स साइबर सेक्युरिटी र BSc अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा, फोन नम्बर 98025817 98025817।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

पनि यो दिन आधी हुँदै उसँग टाढा हुनु मेरो चाहना होइन बाध्यता हो। जीवनमा कहिले काहीँ नचाहँदा नचाहँदै पनि अरूको खुसीको लागि टाढा हुनु पर्दो रहेछ। अब यो कुरामा हजुरले मात्रै मलाई सहयोग गर्न सक्नुहुन्छ दाई।

0: तपाईँ यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट सुन्न सक्नुहुनेछ।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
2: टाइम चेक।
3: यति बेला साँझको छ बजेको छ।
4: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
5: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: नमस्कार, साँझ छ बजेको अनुपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineanupurna.com हाम्रो पात्रोको एप्स र जेटीयूको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। भोटेकुसी बाढ़ीपछिको खोज तथा उद्धार चरण स्थगित, पुनर्निर्माण र पुनर्स्थापनाको कार्य तीव्र रूपमा अगाडि बढ़ाउन सम्बन्धित निकायलाई निर्देशन। ग्यास र पेट्रोलियम पदार्थको आपूर्ति नेपालको नियन्त्रणभन्दा बाहिरको कुरा रहेको उद्योग मन्त्रीको भनाई, नेपालले तत्काल ऊर्जा र कृषिमा आत्मनिर्भरताको नीति अवलम्बन गर्नुपर्ने उल्लेख। कांग्रेसको चार वर्षको आमदानी 25 करोड़भन्दा बढ़ी, खर्च 34 करोड़ नाग्यो। सवारी लाइसेन्स नवीकरणमा नयाँ नियम, ढड्डामा रेकर्ड नभेटिए पनि सो घोषणाबाटै काम हुने। दशैं तिहारको अवसरमा बुद्ध विशाल बजारमा 5-25% छूट पाइने, उत्कृष्ट टिकटक बनाउने 3 जनाले जनै 10,000 पाउने। अमेरिकाले बेलायती सैन्य अड्डाबाट सबै बम वर्षक विमान हटायो। मस्तिष्कको गतिविधि सम्बन्धी अनुसन्धान गर्ने 3 जना वैज्ञानिकलाई नोबेल पुरस्कार र देशभर 27 रंगशाला र कवर्ड हल बनाउने सरकारको निर्णय, खेलकुद क्षेत्रमा ठूलो परिवर्तन ल्याउने विश्वास। सरकारले भोटेकोसी त्रिशुली बाढ़ीपछिको खोज तथा उद्धार चरणलाई स्थगित गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको 21 बैठकले अत्यावश्यक बाहेक खोज तथा उद्धार चरणलाई स्थगित गर्ने निर्णय गरेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। बैठकले पुनर्निर्माण र पुनर्स्थापनाको कार्य तीव्र रूपमा अगाडि बढ़ाउन सम्बन्धित निकायले निर्देशन दिने निर्णय पनि गरेको छ। जिल्ला सुरक्षा समिति, जिल्ला विपद व्यवस्था समिति, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समिति र स्थलगत अवलोकन समेतको सिफारिशको आधारमा यस्तो निर्णय भएको हो। यसैगरी बैठकले प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाको लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त 504 योजना तथा कार्यक्रमका लागि 5,59,17,72,27,000 रूपियाँ बराबरको बजेट स्वीकृतिको लागि अर्थ मन्त्रालयमा सिफारिश पठाउने निर्णय गरेको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 बमोजिम स्वीकृति योजनाहरूको लागि अर्थ मन्त्रालय मार्फत स्रोत व्यवस्थापन गरिनेछ। यसैगरी लागत अनुमान नखुलेका र प्राथमिकरण हुन बाँकी आयोजनाहरूको विवरण प्राप्त भएपछि आवश्यक बजेट व्यवस्थाको लागि अर्थ मन्त्रालयमा सिफारिश गर्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निर्देशन दिएको छ। बैठकमा प्रधानमन्त्री शाहले विपद व्यवस्थापनको काम संघ प्रदेश र पालिकाको समन्वयमा भइरहेको र अब पुनर्निर्माण र पुनर्स्थापनाको काम पनि त्यसै गरी हुने बताउनुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार शाहले ग्यास र पेट्रोलियम पदार्थको आपूर्ति नेपालको नियन्त्रणभन्दा बाहिरको कुरा रहेको बताउनुभएको छ। संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्री शाहले अन्तर्राष्ट्रिय भूराजनैतिक द्वन्दको कारण पेट्रोलियम पदार्थको आपूर्तिमा परेको प्रभावलाई ध्यानमा राख्दै नेपालले तत्काल ऊर्जा र कृषिमा आत्मनिर्भरताको नीति अवलम्बन गर्नुपर्ने बताउनुभयो। चाली युक्रेन, रूस तथा मध्यपूर्वको द्वन्दको कारण नेपालको आपूर्ति प्रणाली प्रभावित भएको भन्दै परम्परागत इन्धनको विकल्प खोज्ने बेला आएको जिकिर गर्नुभयो। आपूर्ति व्यवस्थालाई सहज बनाउन संचार माध्यमले पनि नागरिकलाई स्वदेशी स्रोतको प्रयोगतर्फ उत्प्रेरित गर्नुपर्ने उहाँको भनाइ छ। मन्त्री शाहले कृषि उत्पादनमा जोड़ दिँदै पहाड़ी क्षेत्रमा हुने रैथाने बालीको प्रवर्धन गर्न जरूरी रहेको बताउनुभयो। उहाँले नागरिकलाई के मात्रै गर्न सकिन्छ भन्ने सोचबाट माथि उठेर स्वदेशी उत्पादन र ऊर्जा प्रयोगले नै दिगो समाधान दिन्छ भन्ने भाष्य निर्माण गर्नुपर्नेमा जोड़ दिनुभयो। सांसदहरूले उठाएको ग्यास आपूर्ति सम्बन्धी प्रश्नमा मन्त्री शाहले भूराजनीतिक परिस्थितिको कारण बाह्य वस्तुमाथिको निर्भरता कम गर्नुपर्ने आफ्नो अडान दोहोर्याउनुभयो। गण्डकी प्रदेशका प्रदेश प्रमुख डिलीराज भट्ट समक्ष अख्तियार दुर्योग अनुसन्धान आयोगको कार्यालय पोखराले आर्थिक वर्ष 82-83 को वार्षिक प्रतिवेदन आज पेश गरेको छ। आयोगको पोखरा कार्यालय प्रमुख नारायण प्रसाद सापकोटाले संविधानको धारा 294 उपधारा 3 को व्यवस्था बमोजिम प्रदेश प्रमुख समक्ष आयोगको 36 वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो। सो अवसरमा प्रदेश प्रमुख भट्टले आर्थिक अनियमितता अन्त्य र भ्रष्टाचार नियन्त्रणको काम चुनौतीपूर्ण रहेको बताउँदै मुलुकमा सुशासन स्थापना गर्न लोकतान्त्रिक व्यवस्थालाई बलियो बनाउन र प्रणाली बसाउन आयोग क्रियाशील रहेकोमा खुशी व्यक्त गर्नुभयो। मुलुकको विकासको बाधक नै भ्रष्टाचार भएकाले यसलाई निर्मूल पार्न सामान्य व्यक्तिदेखि राज्यका उपल्लो ओहदामा बसेका पदाधिकारीसम्मले नैतिक आचरण सुधार गर्नुपर्नेमा उहाँले जोड़ दिनुभयो। राज्य संयन्त्रको तल्लो तहदेखि उपल्लो तहसम्मका कर्मचारी तथा जिम्मेवार व्यक्तिहरूको नैतिक आचरण शुद्ध र कामप्रति जवाफदेहिता हुनुपर्छ उहाँले भन्नुभएको छ। पूर्व प्रधानमन्त्री झलनाथ खनाल नेपाली कम्युनिष्ट पार्टी नेकपाबाट बाहिरिनु भएको छ। नेकपाको वरिष्ठ नेता समेत रहनुभएका खनालले समाजवादी जागरण अभियानको घोषणा गर्नुभएको छ। सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गरी अभियानको घोषणा गर्नुभएको हो। खनालको नेतृत्वमा शनिबार गोप्य भेला भएको थियो। अभियानको पहिलो भेलाबाट पारित प्रस्तावबारे सोमबार पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो। कम्युनिष्ट आन्दोलनलाई वैचारिक रूपमा पुनर्गठन गर्न अभियान सञ्चालन गरिएको उहाँले बताउनु भएको छ। भेलाले पारित गरेको प्रस्तावमा भनिएको छ, कम्युनिष्ट आन्दोलनलाई क्रान्तिकारी कार्यदिशाको आधारमा पुनर्गठन र पुनर्संरचना गर्दै वैचारिक तथा राजनैतिक एकताको आधार निर्माण गर्न सबै कम्युनिष्ट समूहहरूसँग हार्दिक आग्रह गर्दछ। उहाँले एकीकृत क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माण गर्ने बताउनु भएको छ। भेलाले पारित गरेको प्रस्तावमा भनिएको छ, सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारी लाई सही वैचारिक तथा राजनैतिक कार्यदिशाको आधारमा एकताबद्ध गर्दै एकीकृत नेकपा निर्माणको दिशामा योगदान पुर्याउन कम्युनिष्ट आन्दोलनका विगतका अनुभव उपलब्धि कमजोरी तथा चुनौतीको गम्भीर समीक्षा गर्दै क्रान्तिकारी वैचारिक राजनैतिक कार्यदिशाको आधारमा संगठनात्मक पुनर्गठन र एकीकरणको प्रक्रिया अघि बढ़ाउन यो अभियान जोड़दार आह्वान गर्दछ भनिएको छ। यो अभियानमा खनाललाई यसअघि नै नेकपा माओवादी केन्द्रबाट बाहिरिएका हरिबोल गजुरेल लगायतका नेताहरूले साथ दिनुभएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाले केन्द्रीय कार्य संयोजन समितिको बैठक बोलाएको छ। नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले 23 गते केन्द्रीय कार्यालय पेरिस टाँडामा बस्ने गरी बैठक बोलाइएको प्रवक्ता प्रकाश ज्वालाले बताउनु भएको छ। उहाँका अनुसार बैठक बिहान 11 बजे शुरू हुनेछ। बैठकमा समसामयिक राजनैतिक घटनाक्रम र पार्टी महाधिवेशनबारे छलफल हुने उहाँले बताउनु भएको छ। उहाँले भन्नुभयो, महाधिवेशन र पार्टीको 2 महिने अभियानबारे छलफल गर्नको लागि बैठक आह्वान गरिएको हो। त्यसबाहेक अरू एजेण्डा छैन। बैठकले महाधिवेशनको कार्यतालिकाबारे निर्णय गर्छ। तर बैठकमा नेता झलनाथ खनालले थालेको समाजवादी जागरण अभियानबारे पनि छलफल हुने अर्का एक नेताले बताउनु भएको छ। उहाँले भन्नुभयो, बाहिर पार्टी छाडे भनेर चर्चा भइरहेको छ, तर उहाँले त्यस्तो कुनै जानकारी गराउनु भएको छैन। पार्टी कार्यवाहीमा परेका नेताहरूसँग मिलेर अभियानको घोषणा गर्नुभएको छ। यो छलफलको विषय बन्छ। आगामी बैठकमा नेता खनाल पनि आएर अभियानबारे स्पष्ट पार्दा उपयुक्त हुने ती नेताको भनाइरहेको छ। नेपाली कांग्रेसले आर्थिक वर्ष 78-79 देखि 81-82 चार आर्थिक वर्षमा 25,21,00,000 रूपियाँ भन्दा बढ़ी आमदानी गरेको छ भने सोही अवधिमा 34,69,00,000 रूपियाँ भन्दा बढ़ी खर्च गरेको छ। कांग्रेसको 15 महाधिवेशनमा कोषाध्यक्ष उमेश श्रेष्ठले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन अनुसार चार वर्षको अवधिमा पार्टीको आमदानी र खर्चमा उल्लेखनीय उतार चढ़ाव देखिएको छ। प्रतिवेदन अनुसार आर्थिक वर्ष 78-79 कांग्रेसको कुल आमदानी 14,89,94,086 रूपियाँ थियो। उक्त वर्ष पार्टीको खर्च 17,90,78,221 रूपियाँ पुगेको थियो। आर्थिक वर्ष 79-80 पार्टीको कुल आमदानी 3,64,76,297 रूपियाँ र खर्च 7,79,95,121 रूपियाँ रहेको प्रतिवेदनमा उल्लेख छ। त्यस्तै आर्थिक वर्ष 80-81 कांग्रेसको कुल आमदानी 2,59,87,775 रूपियाँ रहेको थियो भने खर्च 4,91,56,375 रूपियाँ पुगेको थियो। आर्थिक वर्ष 81-82 भने पार्टीको कुल आमदानी 3,88,10,632 रूपियाँ र कुल खर्च 3,86,83,776 रूपियाँ रहेको प्रतिवेदनमा उल्लेख छ। कांग्रेसको नियमित आमदानीको प्रमुख स्रोतमा सदस्यता लेबी तथा नवीकरण शुल्क चन्दा तथा सहयोग प्रकाशन बिक्री लगानीबाट प्राप्त आमदानी र अन्य आय रहेका छन्। चार आर्थिक वर्षमा सदस्यता लेबी तथा नवीकरण शुल्कबाट मात्रै 11,38,04,519 रूपियाँ आमदानी भएको देखिन्छ। त्यस्तै चन्दा तथा सहयोगबाट 12,67,05,017 रूपियाँ भन्दा बढ़ी आमदानी भएको प्रतिवेदनमा उल्लेख छ। आर्थिक वर्ष 81-82 सदस्यता लेबी तथा नवीकरण शुल्कबाट 2,65,42,055 रूपियाँ आमदानी भएको थियो। सोही वर्ष चन्दा तथा सहयोगबाट 1,19,12,001 रूपियाँ भन्दा बढ़ी प्राप्त भएको थियो। प्रतिवेदन अनुसार कांग्रेसको खर्चका प्रमुख क्षेत्रमध्ये निर्वाचन अधिवेशन तथा सम्मेलन र कार्य रहेको सञ्चालन रहेका छन्। आर्थिक वर्ष 78-79 अधिवेशन तथा सम्मेलनको लागि 12,21,97,707 रूपियाँ खर्च भएको थियो। सोही वर्ष निर्वाचनतर्फ 1,15,65,210 रूपियाँ खर्च भएको उल्लेख छ। आर्थिक वर्ष 79-80 निर्वाचनमा 3,88,57,993 रूपियाँ खर्च भएको थियो। उक्त वर्ष कार्यालय सञ्चालनमा 3,22,50,432 रूपियाँ खर्च भएको प्रतिवेदनमा उल्लेख छ। आर्थिक वर्ष 80-81 कार्यालय सञ्चालन खर्च 4,54,67,900 रूपियाँ पुगेको थियो भने आर्थिक वर्ष 81-82 कार्यालय सञ्चालनको लागि 3,35,31,707 रूपियाँ खर्च भएको थियो। चार वर्षको लेखा परीक्षण विवरण प्रस्तुत गर्दै कोषाध्यक्ष श्रेष्ठले पार्टीको आर्थिक व्यवस्थापनलाई पारदर्शी जिम्मेवार र संस्थागत बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। प्रतिवेदनमा पार्टीको आर्थिक स्रोतलाई उद्देश्य अनुरूप परिचालन गर्ने तथा प्रत्येक आमदानी र खर्चको उचित अभिलेख राख्ने विषयलाई प्राथमिकतामा राखिएको उल्लेख छ। सवारी चालक अनुमति पत्रको नम्बर प्रणालीमा भए पनि पूर्ण विवरण नहुँदा वर्षौंदेखि नवीकरणबाट वञ्चित करिब 4 लाख चालकलाई सरकारले राहत दिएको छ। यातायात व्यवस्था विभागले नयाँ निर्देशिका जारी गर्दै प्रणाली वा ढड्डामा पूर्ण विवरण नभेटिए पनि सवारी चालकले स्वयं घोषणा गरेर एकपटकका लागि लाइसेन्स नवीकरण गर्न पाउने व्यवस्था गरेको हो। विभागले सवारी तथा यातायात व्यवस्था नियमावली 2054 को नियम 62(1)ले दिएको अधिकार प्रयोग गरी विद्युतीय माध्यमबाट सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा प्रवाह गर्ने निर्देशिका 2083 स्वीकृत गरी लागू गरेको छ। निर्देशिकाको एक बुदा अनुसार अब प्रणालीमा लाइसेन्स नम्बर देखिएको तर प्राविधिक कारणले अन्य पूर्ण विवरण नखुलेको अवस्थामा पनि सेवाग्राहीले सम्बन्धित प्रदेशस्थित यातायात कार्यालयबाटै सजिलै नवीकरण गराउन सक्नेछन्। यसअघि यस्तो समस्या समाधानको लागि सेवाग्राहीहरू केन्द्र स्थित यातायात व्यवस्था विभाग धाउनुपर्ने बाध्यता थियो। नयाँ व्यवस्था अनुसार सम्बन्धित कार्यालयको अभिलेख वा डेटाबेसमा पूर्ण विवरण नभेटिएमा चालक अनुमति पत्र भागसँग उपलब्ध प्रमाण कार्यालयको पुरानो अभिलेख वा सेवाग्राही स्वयंले भर्ने सो घोषणा फारमका आधारमा पुनः अभिलेख कायम गरिनेछ। सोही कायम भएको अभिलेखलाई आधार मानेर कार्यालयले नवीकरण प्रक्रिया अघि बढ़ाउने विभागका अधिकारीले बताउनु भएको छ। तर सो घोषणा गर्दा पेश गरिएको विवरणको कानूनी तथा प्राविधिक जिम्मेवारी भने स्वयं सवारी चालकले नै लिनुपर्नेछ। झुटो विवरण पेश गरी नवीकरण गराएको पाइएमा प्रचलित कानून अनुसार कार्यवाही हुने विभागले जनाएको छ। यो सुविधा सबैका लागि खुल्ला भने नगरिएको विभागको प्रस्तुति छ। कुनै कसुर अनियमितता वा अनुसन्धानका क्रममा अख्तियार दुरूपयोग अनुसन्धान आयोग वा अन्य नियमनकारी निकायले रोक्का गरेका लाइसेन्सको हकमा भने यो नियम लागू हुने छैन। त्यस्ता लाइसेन्सको अनुसन्धान टुंगो नलागेसम्म वा फुकुवा नभएसम्म नवीकरण गर्न पाइने छैन। बेला बेलामा भइरहने सफ्टवेयर प्रणाली परिवर्तन विगतका आन्दोलनका क्रममा विभिन्न जिल्लाका यातायात कार्यालयहरूमा आगजनी भएर ढड्डा नष्ट हुनु तथा ढड्डाबाट डिजिटल प्रणालीमा सार्दा भएको प्राविधिक त्रुटिको कारण करिब 4 लाख चालकको पूर्ण विवरण हराएको थियो। यातायात व्यवस्था विभागका सूचना अधिकारी केशव खतिवड़ाले लामो समयदेखिको सेवाग्राहीको शास्तिलाई अन्त्य गर्न नयाँ निर्देशिका मार्फत नीतिगत निकास दिएको बताउनु भएको छ। लाइसेन्स नम्बर छ तर पूर्ण विवरण नहुँदा हजारौं चालकले शास्ति पाइरहनु भएको थियो। खतिवड़ाले भन्नुभयो अब प्रदेश कार्यालयमै घोषणा गरेर एकपटकका लागि नयाँ रेकर्ड कायम गरेर नवीकरण गर्न सकिने व्यवस्था मिलाइएको छ। यसले सेवाग्राहीलाई काठमाडौँ धाउनुपर्ने बाध्यताबाट मुक्ति दिएको उहाँको भनाइरहेको छ। नेपालीहरूको महानपर्व विजयादशमी तथा दीपावलीको अवसरमा पोखराको बुद्ध विशाल बजारमा ग्राहकलाई विशेष छूट दिइने भएको छ। बुद्ध विशाल बजार व्यापारिक एसोसिएशनका पूर्व अध्यक्ष तथा मानार्थ सदस्य केशव बहादुर खत्रीका अनुसार ग्राहकवर्गलाई उपहार भन्दा नि गुणस्तरीय सामान बेच्ने उद्देश्यका साथ सबै ग्राहकलाई बुद्ध विशाल बजारमा हरेक सामान खरिदमा 5-25% छूटको व्यवस्था गरिएको बताउनु भएको छ। उपहार पहिले नगद 5-25% छूट अहिले भन्ने नाराका साथ बुद्ध विशाल बजारको हरेक पसलहरूमा यो छूटको व्यवस्था मिलाइनुको साथै बुद्ध विशाल बजारभित्र सामान खरिद गर्ने ग्राहकलाई निशुल्क पार्किङको व्यवस्था गरिएको एसोसिएशनका अध्यक्ष बुद्धि बहादुर कुँवरले बताउनु भएको छ। एसोसिएशनका उपाध्यक्ष मनोहरी पौडेलले बुद्ध विशाल बजारभित्र उत्कृष्ट टिकटक बनाउने टिकटकरलाई पुरस्कार दिने व्यवस्था मिलाइएको छ। पौडेलले प्रतियोगितामा सहभागी हुन इच्छुकले बुद्ध विशाल बजार एरियाभित्र मौलिक तथा सृजनात्मक भिडियो तयार गरी फेसबुक टिकटक इन्स्टाग्राम लगायतका डिजिटल प्लेटफर्ममा पोस्ट गर्नुपर्ने र उक्त टिकटक बुद्ध विशाल बजार व्यापारिक एसोसिएशनको फेसबुक पेजमा पठाउनुपर्ने बताउनु भएको छ। विजेताको मूल्याङ्कन भिडियोको विषयवस्तुको गुणस्तर सृजनशीलता प्रस्तुत शैली तथा सामाजिक सञ्जालमा प्राप्त लाइक कमेन्ट र शेयरको आधारमा उत्कृष्ट 3 जनालाई झनै 10,000 रूपियाँमा पुरस्कार दिइने र कृत्रिम रूपमा बुस्ट वा प्रमोट गरिएका भिडियो भने प्रतियोगितामा समावेश नगरिने एसोसिएशनका महासचिव थमन सिंह गुरूङले बताउनु भएको छ। एसोसिएशनका कोषाध्यक्ष गोविन्द प्रसाद दाहालले असोज 18 मक्सिर 4 गतेसम्म सञ्चालन हुने ग्राहकलाई छूट सुविधा तथा टिकटक प्रतियोगिताको फाइदा उठाउन धेरैभन्दा धेरै ग्राहकलाई आग्रह गर्नुभएको छ। बुद्ध विशाल बजारभित्र करिब 200 सटरहरूमा फ्यान्सी कस्मेटिक जुत्ता चप्पल मोबाइल पसल वित्तीय संस्था रेस्टुरेन्ट सारी तथा कुर्ता लगायतका पसलहरू सञ्चालनमा रहेका छन्। श्रोता तपाईँले सुनिरहनु भएको छ साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन् तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।
1: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसारभर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र।
2: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9856010131, 9750010131। पोखरा न्यू रोड, बीएनडी भवन, सानेमा बैंक रहेको भवन।
3: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार
4: अर्थात यही कार्तिक 21 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म।
3: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 9834342929, 9808359321, 061

0: California. Extreme energy drink.
1: तपाई हाम्रै शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
2: उपचार हुने रोगहरू
1: पायल्स, फिस्टर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
2: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
1: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
2: अपरेशन पश्चात दुखाइ कम हुने,
1: उपचार गरेपछि छिटो निको हुने,
2: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
1: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
3: फोन 061-590-162-590-163।
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय को पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115-9251-98-190।
4: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
5: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
4: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
5: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com।
6: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
7: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा,
8: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख DM प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
9: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह 12 बजेसम्म।
8: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा। फोन 061-587-266 र 553-8-34।

साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र राज पाण्डेले नेपाली कांग्रेसको 15 महाधिवेशनमा उपसभापति पदमा उम्मेद्वारी घोषणा गर्नुभएको छ। उम्मेद्वारी घोषणा गर्दै पाण्डेले पार्टीलाई थप एकताबद्ध सुदृढ़ र समयानुकूल बनाउँदै अघि बढ़ाउन आफूले उपसभापति पदमा उम्मेद्वारी दिएको बताउनु भएको छ। पार्टीभित्र र बाहिरबाट समेत कांग्रेसको एकता र सुदृढ़ संगठन निर्माणको आवश्यकता निरन्तर उठिरहेको बताउँदै उहाँले पार्टीको सबै तह र पुस्ताका नेता कार्यकर्तालाई संवाद सहकार्य र साझा उद्देश्यका आधारमा एउटै सूत्रमा जोड्नमा आफ्नो प्राथमिकता रहने बताउनुभएको छ। पाण्डे नेपाली कांग्रेसको 3 पटक केन्द्रीय सदस्यका रूपमा तथा 45 वर्षभन्दा बढ़ी समय पार्टी सदस्यका रूपमा काम गरेको अनुभवसँगै युवा पुस्ता संघको निरन्तर सहकार्य र युवा मैत्री कार्यशैलीलाई आगामी राजनीतिक यात्राको आधार बनाउने उहाँले बताउनु भएको छ। महाधिवेशनका क्रममा प्राप्त हुने सुझाव विचार संवाद र सहकार्यलाई आगामी राजनीतिक यात्राको महत्वपूर्ण आधारका रूपमा लिएको उहाँको भनाइरहेको छ। हप्ताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अंकले घटेको छ। शेयर बजार परिसूचक नेप्सी आज 20.48 अंकले घटेर 2,566.76 बिन्दुमा झरेको छ। आज व्यापार बाहेक सबै समूहको उपसूचक घटेकोमा फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत लगानी समूह 1% भन्दा धेरैले ओह्रालो लागेको छ। आज 242 कम्पनीको शेयर घटेकोमा 32 बढ़ेको छ। यस्तै 4 कम्पनीको शेयर भने घटबड भएको छैन। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। गएको शुक्रबार 4.29 अर्ब कारोबार भएकोमा आज 359 कम्पनीको 90 लाख किता शेयर 3.27 अर्ब रूपियाँमा किनबेच भएको छ। अमेरिकी वायुसेनाले बेलायती सैन्य अड्डा आरएएफ एयरफोर्डबाट सबै बम वर्षक विमान हटाएको छ। यो सैन्य अड्डामा गएको सेप्टेम्बर 27 भएको एउटा घटनाबारे आतंकवाद विरोधी प्रहरीले अनुसन्धान गरिरहेको छ। एक अमेरिकी अधिकारीले बेलायती हवाई अड्डामा तैनात सबै अमेरिकी बम वर्षक विमानलाई तिनका मूल अखडामा फिर्ता पठाएको पुष्टि गरेका छन्। यद्यपि अमेरिकाले ती विमानहरू फिर्ता बोलाउनुको आधिकारिक कारण भने खुलाएको छैन। अमेरिकाको यो निर्णय सेप्टेम्बर 27 घटेको घटनापछि आएको हो। त्यस दिन ग्लोस्टर सायरमा रहेको आरएएफ एयरफोर्ड हवाई अड्डा नजिकै 3 शंकास्पद गाड़ी देखिएको खबरपछि प्रहरीलाई जानकारी गराइएको थियो। शुरूमा यो घटनाको सम्बन्धमा आतंकवाद सम्बन्धी कसुरको आशंकामा प्रहरीले 5 पक्राउ गरेको थियो। यद्यपि पछि उनीहरूलाई धरोटीमा रिहा दिएको थियो। त्यसपछि पक्राउ परेका 6 व्यक्ति बेलायती ईरानी नागरिक पनि पछि धरोटीमा रिहा भएका थिए। यस वर्षको चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार 3 वैज्ञानिकहरूले संयुक्त रूपमा पाउने भएका छन्। नोबेल पुरस्कार समितिले अमेरिकी मनोचिकित्सक तथा स्नायुविज्ञ कार्ल डाइस्रोत्र, उहाँको जर्मन सहकर्मी पीटर हेगेमान र जर्ज नागेललाई यो पुरस्कार दिने घोषणा गरेको हो। 3 वैज्ञानिकले संयुक्त रूपमा 1.10 करोड़ स्विस क्रोनर नगद पुरस्कार र पदक पाउनेछन्। नोबेल समितिले यी आविष्कारहरूले आधुनिक विज्ञानमा ठूलो परिवर्तन ल्याएको र मानव स्वास्थ्य सम्बन्धी अनुसन्धानको लागि नयाँ बाटो खोलेको बताएका छन्। योसँगै यस वर्षको नोबेल पुरस्कार घोषणा शुरू भएको छ। अब भोलि भौतिकशास्त्र, पर्सि रसायनशास्त्र, आउँदो बिहिबार साहित्य, शुक्रबार शान्ति र आउँदो सोमबार अर्थशास्त्रतर्फको विजेताहरूको नाम घोषणा हुनेछ। सरकारले खेलकूद पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै देशभर 27 खेल मैदान तथा कवर्ड हल निर्माण गर्ने भएको छ। यो काम अगाडि बढ़ाउन पूर्वाधार विकास मन्त्रालय र राष्ट्रिय खेलकूद परिषद राखेप बीच समझदारी पत्रमा हस्ताक्षर भइसकेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकूद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभएको छ। आज सिन्दरबारमा आयोजित मन्त्री परिषद बैठकपछि पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पोखरेलले यो परियोजनाले देशको खेलकूद क्षेत्रमा ठूलो परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो। मन्त्रालय र राखेप बीच भएको यो समझदारीले लामो समयदेखि थन्किएका खेलकूद आयोजनालाई गति दिने अपेक्षा छ। मन्त्री पोखरेलले देशभरका सबै रंगशालाको स्तरोन्नति एकैपटक गर्न बजेट तथा प्राविधिक सीमितता रहे पनि 27 महत्वपूर्ण आयोजनाबाट थालनी गर्न सकारात्मक कदम भएको उल्लेख गर्नुभयो। साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। भोटेकुसी बाढ़ीपछिको खोज तथा उद्धार चरण स्थगित, पुनर्निर्माण र पुनर्स्थापनाको कार्य तीव्र रूपमा अगाडि बढ़ाउन सम्बन्धित निकायलाई निर्देशन। ग्यास र पेट्रोलियम पदार्थको आपूर्ति नेपालको नियन्त्रणभन्दा बाहिरको कुरा रहेको उद्योग मन्त्रीको बनाई, नेपालले तत्काल ऊर्जा र कृषिमा आत्मनिर्भरताको नीति अवलम्बन गर्नुपर्ने उल्लेख। कांग्रेसको 4 वर्षको आमदानी 25 करोड़ भन्दा बढ़ी, खर्च 34 करोड़ नाग्यो। सवारी लाइसेन्स नवीकरणमा नयाँ नियम, ढड्डामा रेकर्ड नभेटिए पनि सो घोषणाबाट काम हुने। दशैं तिहारको अवसरमा बुद्ध विशाल बजारमा 5-25% छूट पाइने, उत्कृष्ट टिकटक बनाउने 3 जनाले जनै 10,000 पाउने।
अमेरिकाले बेलायती सैन्य अड्डाबाट सबै बमवर्षक विमान हटायो। मस्तिष्कको गतिविधि सम्बन्धी अनुसन्धान गर्ने तीनजना वैज्ञानिकलाई नोबेल पुरस्कार र देशभर 27 रंगशाला र कवर हल बनाउने सरकारको निर्णय खेलकुद क्षेत्रमा ठूलो परिवर्तन ल्याउने विश्वास। साँझ 6 बजेको अनुपूर्ण हाइलाइट्स यति नै। प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। हाम्रो अर्को भेट राति 9 बजेको अनुपूर्ण हाइलाइट्समा हुनेछ। नमस्कार।

0: Extreme energy drink.
1: संस्कृति चिनाउन दौडौं, इतिहास सम्झाउन दौडौं, साहस जगाउन दौडौं, प्रकृति जोगाउन दौडौं। श्री नेपाली सेना पश्चिम पृथ्वीना हेडक्वार्टर विजयपुर र पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मंचको संयुक्त आयोजनामा पोखरा 5 कोट 50 किलोमिटर अल्ट्रा ट्रेल रेस 2083 आयोजना गरिएको छ। कास्कीकोट, सरांगकोट, झुप्राङकोट, अर्मलाकोट र काहुकोट समेट्दै दौड़ने यो दौड़ले संस्कृतिको पहिचान, इतिहासको विरासत, साहसको चुनौती र प्रकृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्नेछ। दौड़का विधाहरू 50 किलोमिटर महिला तथा पुरूष दौड़ र 16 किलोमिटर महिला तथा पुरूष दौड़। मिति यही असोज 25 गते आइतबार घटस्थापनाको दिन। दौड़ शुरू हुने स्थान पोखरा महानगरपालिका वडा नम्बर 24 कास्कीकोटको कास्की दरबार। समापन पोखरा महानगरपालिका वडा नम्बर 11 फुलबारी ब्यारेक। रिपोर्टिङ समय बिहान 6 बजे, दौड़ शुरू बिहान ठिक 7 बजे। उत्कृष्ट धावकहरूलाई पदक प्रमाण पत्र तथा नगद पुरस्कार। दौड़ पूरा गर्ने सबै धावकहरूलाई पदक तथा प्रमाण पत्र प्रदान गरिनेछ। दर्ता गर्ने अन्तिम मिति यही असोज 22 गते दिउँसो 4 बजेसम्म। सम्पूर्ण पोखरेली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा विशेष अनुरोध, सबै धावकहरू आफ्नो घर आँगनमा आइपुग्दा कृपया आफ्नो जातीय वेशभूषा बाजा गाजा र घड़ा कलश सहित धावकहरूलाई स्वागत गरी हौसला प्रदान गरिदिनुहुन अनुरोध छ। सवारी चालक महानुभावहरूले धावकहरूलाई असुविधा नपरोस् भनी विशेष ध्यान दिन हार्दिक अनुरोध गरिन्छ। दौड़का रूटका सम्बन्धमा कृपया पोखरा म्याराथनको आधिकारिक पेज हेर्नुहुन पनि अनुरोध गर्दछौ। आयोजक श्री नेपाली सेना पश्चिम पृथ्वीना हेडक्वार्टर विजयपुर र नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा। विस्तृत जानकारीका लागि फोन 061588716, 98560884, वेबसाइट www.pokharamarathon.org, फेसबुक आईडी पोखरा म्याराथन मेन पेज।

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 0161 590 162 590 163।
2: रंग बहार रंग बहार
3: वर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
2: वर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि।
2: घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ। वर्जर पेंट

0: 王定岗陈都邦。
1: अब ठण्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
2: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सृजना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू
2: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
3: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
2: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
3: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
2: न्युरो सर्जरी सेवा,
3: बाल रोग,
2: नाक कान तथा घाँटी रोग,
3: मानसिक तथा स्नायु रोग,
2: प्रसूति तथा स्त्री रोग,
3: छाला, यौन तथा कुष्ठ रोग,
2: नेत्र रोग,
3: दाँत तथा मुख रोग,
2: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
3: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
2: सुविधा सम्पन्न आईसीयू सेवा,
3: डिजिटल एक्सरे,
2: सिटी स्क्यान सेवा,
3: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
2: इन्डोस्कोपी, ईसीजी, इईजी, पीटीए,
3: फिजियोथेरापी, युरोफ्लोमेट्री,
2: केमोथेरापी,
3: सुरक्षित गर्भपतन सेवा,
2: होल बडी चेकअप, हेल्थ प्याकेज,
3: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
2: फोन 061-572-648-572-849।
4: हेलो
5: हजुर, नमस्कार।
4: हेलो
5: नमस्कार काका, सुन्नु भएन?
4: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
5: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
4: ए रामु हो, हेर न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
5: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
4: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
5: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
4: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
2: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
6: फिस्टल आईवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
7: हाँ यो कसरी सम्भव छ र, कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन,
6: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ, गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
7: साँच्चै हो र?
6: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
7: हो त?
6: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आईवीएफ केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
8: के तपाईँ यूके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्धित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा, फोन नम्बर 98-02-85-17-17, 98-02-85-17-17।
9: दिव्य नयन आँखा घर क्लिनिक प्राली
2: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्य नयन आँखा घरको असोज र कार्तिक दुई महिना भरि बम्पर अफर टिकटमा 50% छुट चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट
9: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ
2: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार फेको मेसिनद्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म स्थान न्यू रोड भागवटनी पारी एभरेस्ट ब्याङ्क नजिक फोन 577-007-9763-36-816
10: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने सम्पर्क 9856081331 9764-11905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा
11: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ अब त्यो चिन्ता सकियो तपाईँ गाउँमै बस्नुहोस् सामान तयार पार्नुहोस् गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस् हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन् त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके युएसए क्यानाडा अस्ट्रेलिया जापान युरोप लगायतका संसार भर पठाइन्छ पोखरा धाउनु पर्ने छैन समय पनि बचत पैसा पनि बचत विश्वास लाग्दैन पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस् रेटमा पनि ढुक्क सेवामा पनि ढुक्क किन बढी खर्च गर्ने किन समय खेर फाल्ने जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ फ्री पिकअप पोखरा भ्याली बर्फाक पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र
2: डोर टू डोर इन्टरनेसनल डेलिभरी पोखराकै सस्तो रेट सेफ सेक्युर रिलायबल फोन 9856010131 9750010131 पोखरा न्यू रोड बीएनडी भवन सानिमा बैंक रहेको भवन के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
9: सावधान जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
2: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराऊ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध
9: यहाँ अत्याधुनिक थ्री टेस्ला मेसिनद्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
2: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ साधारण एमआरआई होइन 3T एमआरआई नै गराऊ समयमै सही पहिचान गरौ स्वास्थ्य जोगाऊ पैसा बचाऊ थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 9956-027-29

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11
1: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौड़ा गुमुख भद्रकाली चौक पोखरा में डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेंट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन लैब टेक्नीशियन डिप्लोमा इन एक्सरे टेक्नीशियन को उच्च गुणस्तरीय पढ़ाई शीघ्र संचालन हुँदैछ। संपर्क 9856033405 9856033405
2: होम केयर सेवा होम केयर सेवा
3: हेलो होम केयर डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर
2: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमा को नर्सिंग हेरचाह
3: अल्पकालीन दीर्घकालीन नर्सिंग हेरचाह
2: सुत्केरी नवजात शिशु को हेरचाह
3: कैंसर सर्जरी राहतकारी हेरचाह
2: केयर गिवर हेरचाहकर्ता घरेलू सेवा
3: डाक्टर लैब सेवा
2: औषधि डेलीवरी सेवा
3: उपकरण बहाल सेवा तपाईको निरंतर साथ र सेवामा हेलो होम केयर परिवार जस्ते हेरचाहमा हेलो होम केयर सिक्लेढुंगा पोखरा निबागल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 9856-9972-77
4: कैंसर को संपूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारी का लागि सम्पर्क नम्बर 97-61-00-25-30
5: हो। सुरेश बिहान बिहान कता जान लागिस?
6: हेर्ने रमेश भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला हस यार, आजको पास त उतै होला हस यार।
5: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड बरु, मेरो ब्यागमा गएर आइहालम।
1: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी लाउरे दाई, महेन्द्र पुल मोबाइल टावर। मोबाइल 9856-48082 9846-48082
7: रंग बहार रंग बहार
8: वर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
7: वर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
8: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि।
7: घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ। वर्जर पेंट।
9: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित
7: वर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
8: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर

0: Extreme energy drink.
1: संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161-578-162
2: हजुर सुन्नुहोस् न खुसीको खबर ल्याएका छौ अब न्युरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
3: मस्तिष्क मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
2: 28 वर्षदेखिको अनुभव न्युरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-588-595-576-044
3: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा
4: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर 1 ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
5: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आकाश सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा
6: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति
5: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ
6: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू
5: 24 घण्टा इमर्जेन्सी सेवा
6: सम्पूर्ण ओपीडी सेवा
5: बच्चाको आँखा जाँच बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट मोतिया को बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार
6: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार
5: रेटिना सम्बन्धी जाँच एवं उपचार
6: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार
5: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार
6: आँखा छर्केको सिधा पार्ने सर्जरी
5: आँखामा मासु पलाएको उपचार एवं सर्जरी
6: लेजर सर्जरी सम्बन्धी सेवा
5: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी
6: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी
5: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार
6: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार
5: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार
6: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपीडी सेवा
7: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ
5: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली पोखरा 9 नयाँ बजार फोन 061-590-217-590-219
6: स्वस्थ आँखा स्वच्छ दृष्टि
4: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर 1 ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: आदिवासी जनजातिहरूको आर्थिक, सामाजिक, सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला साँझको 7 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: toilet pony, yeah. Extreme energy drink.
1: संस्कृति चिनाउन दौडौ, इतिहास सम्झाउन दौडौ, साहस जगाउन दौडौ, प्रकृति जोगाउन दौडौ। श्री नेपाली सेना पश्चिम पृथ्वीना हेडक्वार्टर विजयपुर र पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मंचको संयुक्त आयोजनामा पोखरा 5 कोट 50 किलोमिटर अल्ट्रा ट्रेल रेस 2083 आयोजना गरिएको छ। कास्कीकोट, सराङकोट, झुप्राङकोट, अर्मलाकोट र काहुकोट समेट्दै दौड़ने यो दौड़ले संस्कृतिको पहिचान, इतिहासको विरासत, साहसको चुनौती र प्रकृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्नेछ। दौड़का विधाहरू 50 किलोमिटर महिला तथा पुरूष दौड़ र 16 किलोमिटर महिला तथा पुरूष दौड़। मिति यही असोज 25 गते आइतबार, घटस्थापनाको दिन। दौड़ शुरू हुने स्थान पोखरा महानगरपालिका वडा नम्बर 24 कास्कीकोटको कास्की दरबार, समापन पोखरा महानगरपालिका वडा नम्बर 11 फुलबारी ब्यारेक। रिपोर्टिङ समय बिहान 6 बजे, दौड़ शुरू बिहान ठिक 7 बजे। उत्कृष्ट धावकहरूलाई पदक, प्रमाण पत्र तथा नगद पुरस्कार। दौड़ पूरा गर्ने सबै धावकहरूलाई पदक तथा प्रमाण पत्र प्रदान गरिनेछ। दर्ता गर्ने अन्तिम मिति यही असोज 22 गते दिउँसो 4 बजेसम्म। सम्पूर्ण पोखरेली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा विशेष अनुरोध, सबै धावकहरू आफ्नो घर आँगनमा आइपुग्दा कृपया आफ्नो जातीय वेशभूषा, बाजा गाजा र घड़ा कलश सहित धावकहरूलाई स्वागत गरी हौसला प्रदान गरिदिनु हुन अनुरोध छ। सवारी चालक महानुभावहरूले धावकहरूलाई असुविधा नपरोस् भनी विशेष ध्यान दिन हार्दिक अनुरोध गरिन्छ। दौड़का रूटका सम्बन्धमा कृपया पोखरा म्याराथनको आधिकारिक पेज हेर्नुहुन पनि अनुरोध गर्दछौ। आयोजक श्री नेपाली सेना पश्चिम पृथ्वीना हेडक्वार्टर विजयपुर र नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा। विस्तृत जानकारीको लागि फोन 061588716, 98560884, वेबसाइट www.pokharamarathon.org, फेसबुक आईडी पोखरा म्याराथन मेन पेज।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: फ्रिस्टेल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
3: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
2: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
3: साँच्चै हो र?
2: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
3: हो त?
2: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0-84-46-525।
4: रङ बहार रङ बहार,
5: बर्जर सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर।
4: बर्जर पेन्टले घर रङ्गाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
5: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रङ्गाऊ, खुसी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
4: बर्जर पेन्ट।
6: सुवर्ण अवसर।
7: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
6: उपचार हुने रोगहरू
7: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
6: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
7: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
6: अपरेसन पश्चात दुखाइ कम हुने,
7: उपचार गरेपछि छिटो निको हुने,
6: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
7: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरा।
8: फोन 061-590-162 590-163।
9: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा। फोन नम्बर 061-527-426 537-526।

0: वात्सल्या पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-0611
1: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने राति निन्द्रा नलाग्ने लगातार डर लागिरहने आत्तिने छटपटाउने टोलाउने लगातार बोलिरहने छारे रोग मृगी रोग लगातार बेहोश हुने अत्याधिक रक्सी सेवन तथा लागू पदार्थ सेवन यौनिच्छामा कमी आउने बेचेन भइराख्ने बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ यदि छ भने
2: तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच यही असोज 24 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871 मोबाइल नम्बर 98434-32-29।
3: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटेपानी पोखरा। फोन 061-588-115 98251-98190।
4: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
5: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
4: त्यसको लागि त चिन्तै छैन। बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्कुट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
5: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासाको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
4: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
5: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्। फेरि अहिले अर्कोले बुक गर्ला नि।
4: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
3: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123 98028-50701 98028-50702।
6: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
7: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
3: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
5: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
3: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI & Diagnostic Center मा उपलब्ध। उपलब्ध छ।
5: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
3: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मोतियो एमआरआई होल बडी, एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउँ, समयमै सही पहिचान गराउँ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98560-27-29।
8: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
3: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98560-01031, 97150-01031। पोखरा न्यू रोड, बीएनडी भवन, सानेमा बैंक रहेको भवन।
9: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज, मुस्ताङचोक, पोखरा। फोन नम्बर 98025817, 98025817।

0: Bunnia Extreme Energy Drink.
1: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
2: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
1: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: स्वाद जस्तै सम्बन्धक आस्त ज्ञान मसला।
1: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761000253।
2: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
3: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
2: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
3: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
4: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
5: उपचार हुने रोगहरू
4: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
3: खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
5: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
3: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
5: अपरेसन पश्चात दुखाई कम हुने,
3: उपचार गरेपछि छिटो निको हुने,
5: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
3: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
6: फोन 061-590-162-590-163।
7: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
8: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
9: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बाह्र बजेसम्म।
8: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा। फोन 061-587-266 र 553-834।
10: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCOM, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर्स सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
11: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
6: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनु पर्दछ।
11: नेपाल आदिवासी जनजाति महासंघ
12: रंगबहार रंगबहार
13: बर्जर संगे उपहार उपहार बम्परमा यामाहा रेजियर
12: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
13: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
12: घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ बर्जर पेन्स।
14: हेलो
15: हजुर नमस्कार।
14: हेलो
15: नमस्कार काका सुन्नु भएन?
14: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो मैले केही भरै पाइन।
15: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन?
14: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
15: हो यही कुरा भन्नलाई फोन गरेको काका। अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ। त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
14: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
15: हुन्छ काका हुन्छ। कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
14: ल यो कुरा चाहिँ गजब सुनायो भतिज। म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
3: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640। संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्रहरी भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161-578-162।
16: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
17: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
16: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि।
17: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163।
18: दिव्य नयन आँखा घर क्लिनिक प्राली
3: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्य नयन आँखा घरको असोज र कार्तिक दुई महिना भरि बम्पर अफर टिकटमा 50% छुट चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट।
18: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार फेको द्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भादवटनी पारी एभरेस्ट ब्याङ्क नजिक फोन 577-007-9763-36816।
19: होम केयर सेवा होम केयर सेवा
3: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
19: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
19: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
19: सुत्केरी नवजात शिशुको हेरचाह,
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
19: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
3: डाक्टर ल्याब सेवा,
19: औषधि डेलिभरी सेवा,
3: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिलेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 9856-99-2-77।
20: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल्स नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाऊ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

0: प्राणशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: Mania.
1: Extreme energy drink.
2: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको.
3: Time check.
4: यति बेला रातिको 8 बजेको छ.
5: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा.
6: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय.

0: Beer, extreme energy drink.
1: संस्कृति चिनाउन दौडौं, इतिहास सम्झाउन दौडौं, साहस जगाउन दौडौं, प्रकृति जोगाउन दौडौं। श्री नेपाली सेना पश्चिम पृथ्वीना हेडक्वार्टर विजयपुर र पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मंचको संयुक्त आयोजनामा पोखरा 5 कोट 50 किलोमिटर अल्ट्रा ट्रेल रेस 2083 आयोजना गरिएको छ। कास्कीकोट, सराङकोट, जुप्राङकोट, अर्मलाकोट र काहुकोट समेट्दै दौड़ने यो दौड़ले संस्कृतिको पहिचान, इतिहासको विरासत, साहसको चुनौती र प्रकृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्नेछ। दौड़का विधाहरू 50 किलोमिटर महिला तथा पुरूष दौड़ र 16 किलोमिटर महिला तथा पुरूष दौड़। मिति यही असोज 25 गते आइतबार, घटस्थापनाको दिन। दौड़ शुरू हुने स्थान पोखरा महानगरपालिका वडा नम्बर 24 कास्कीकोटको कास्की दरबार, समापन पोखरा महानगरपालिका वडा नम्बर 11 फुलबारी ब्यारेक। रिपोर्टिङ समय बिहान 6 बजे, दौड़ शुरू बिहान ठिक 7 बजे। उत्कृष्ट धावकहरूलाई पदक प्रमाण पत्र तथा नगद पुरस्कार। दौड़ पूरा गर्ने सबै धावकहरूलाई पदक तथा प्रमाण पत्र प्रदान गरिनेछ। दर्ता गर्ने अन्तिम मिति यही असोज 22 गते दिउँसो 4 बजेसम्म। सम्पूर्ण पोखरेली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा विशेष अनुरोध, सबै धावकहरू आफ्नो घर आँगनमा आइपुग्दा कृपया आफ्नो जातीय वेशभूषा, बाजा गाजा र घड़ा कलश सहित धावकहरूलाई स्वागत गरी हौसला प्रदान गरिदिनु हुन अनुरोध छ। सवारी चालक महानुभावहरूले धावकहरूलाई असुविधा नपरोस् भनी विशेष ध्यान दिन हार्दिक अनुरोध गरिन्छ। दौड़का रूटका सम्बन्धमा कृपया पोखरा म्याराथनको आधिकारिक पेज हेर्नुहुन पनि अनुरोध गर्दछौ। आयोजक श्री नेपाली सेना पश्चिम पृथ्वीना हेडक्वार्टर विजयपुर र नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा। विस्तृत जानकारीका लागि फोन 061588716, 98560884, वेबसाइट www.pokharamarathon.org, फेसबुक आईडी पोखरा म्याराथन मेन पेज।

0: coffee ready.
1: Wow, thank you. You sound like achhe sugandhit banaochu. Mangaldeep scent 3-in-1 ke saath.
0: I love the scent.
1: I love it too. Hamile man parcha bhane bhagwan lai pani man parcha.
0: Mangaldeep scent 3-in-1. Perfume like fragrance.
2: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेसन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्
3: रंग बहार रंग बहार
4: वर्ज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
3: वर्ज पेंसे घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
4: साथै 65 इन्च को स्मार्ट टिभी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि घर रंगाउ खुशी बनाउ उपहार जित्ने अवसर पाउ
3: वर्ज पेंसे
5: Goyal Metal Industries को उत्कृष्ट उत्पादन जिंदल SS पाइप नेपाल नंबर 1 ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
6: हेलो
7: हजुर नमस्कार
6: हेलो
7: नमस्कार काका सुन्नु भएन
6: हेलो हेलो हेलो अलि ठुलो स्वरले बोल्नुस् न खै को बोलेको हो मैले केही भरे पाइन
7: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
6: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउदिन
7: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको
6: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
7: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
6: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
8: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
9: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड्कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र ECG को सेवा पनि उपलब्ध रहेको छ बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार
10: अर्थात् यही कार्तिक 21 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म
9: सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचो सम्पर्क 98434-32-29 98-028-59-321 061-581-871
11: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ
2: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
11: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
9: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वाह्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बाह्र बजेसम्म।
11: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
8: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटेपानी पोखरा फोन 061-588-115 98251-98190।
2: दिव्यनयन आँखा घर क्लिनिक प्राली
8: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्यनयन आँखा घरको असोज र कार्तिक दुई महिना भरि बम्पर अफर टिकटमा 50% छुट चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट।
2: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
8: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार फेको द्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भागवटनी पारी एभरेस्ट ब्याङ्क नजिक फोन 577-007-97-623-36-816।
12: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके युएसए क्यानाडा अस्ट्रेलिया जापान युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र।
8: डोर टू डोर इन्टरनेसनल डेलिभरी पोखराकै सस्तो रेट, सेफ सेक्युर रिलायबल। फोन 98560-31-97150-10-31। पोखरा न्यू रोड बीएनडी भवन, सानेमा बैंक रहेको भवन।

0: California.
1: Extreme energy drink.
2: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौड़ा कुमुक भद्रकाली चौक पोखरा में डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेंट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन लैब टेक्नीशियन डिप्लोमा इन एक्सरे टेक्नीशियन को उच्च गुणस्तरीय पढ़ाई शीघ्र संचालन हुँदैछ। संपर्क 9856033405 9856033405।
3: कैंसर को संपूर्ण उपचार विराटनगर में सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
4: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
5: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
4: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बनिन्छ।
5: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
6: के तपाईँलाई मुटु रोग तथा सुगर रोग सम्बन्धी समस्या छ भने अब न आत्तिनुहोस्। काठमाडौँ गंगालाल अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर रवि शाही यही असोज 24 गते शनिबार बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म पोखरा 1 हरिचोकमा रहेको पोखरा साइनिङ डेन्टल केयर प्राली चिनो फार्मेसीमा आउनुहुने भएको हुँदा समयमै सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहोला।
7: उपचार हुने रोगहरू: छाती दुख्ने, घाँटी, गर्दन, कानको बाहिरी भाग दुख्नु, कमजोरी, थकाई लाग्नु, श्वास प्रश्वास छिटो छिटो हुनु, मुटुको धड्कन घटबड हुनु, मुटुको भल्भ बिग्रेको, मुटु वा फोक्सोमा पानी जम्मा हुनु, हृदयघातका बिरामीहरू, रक्तनलीको रोगहरू, जन्मजात हुने मुटु रोग, मुटुमा प्वाल परेको लगायतका मुटु सम्बन्धी रोगहरू,
6: सुगर तथा औषधि सेवन गर्दा पनि प्रेसर कन्ट्रोल नभएका बिरामीहरू तथा होल बडी चेकअप, विस्तृत जानकारीका लागि पोखरा साइनिङ डेन्टल केयर प्राली चिनो फार्मेसी, पोखरा 1 हरिचोक।
7: फोन 0615865536, मोबाइल 9856000536, 9856000536। पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
5: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
8: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा, हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
9: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
0: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रूख बिरूवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
10: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
0: नेपाल आदिवासी जनजाति महासंघ।
11: रंग बहार रंग बहार
12: वर्ज सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
11: वर्ज पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
12: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
11: वर्ज पेन्स।
13: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061527426 छ 537526 छ।
2: हजुर सुन्नुहोस् त खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
14: मस्तिष्क मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात अनुभवी डाक्टर यही छन् नि।
2: 28 वर्षदेखिको अनुभव न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044
14: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: छोरा नेपालको पढाई पनि पूरा भयो अब के विचार गरेका छौ त यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने
3: खै बाबा दुधारमा छु साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन पछि पछुताउनु पर्ला नि
3: के गर्ने त बाबा तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ
4: हेर लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेपलिज इन्काउन्टर एजुकेसन कन्सल्टेन्सी छ नि जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ
3: अनि बाबा यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आयल्स क्लासेसको सुविधा पनि छ र
2: छ नि त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी दिल्लीको पाटन स्ट्रिट नम्बर 18 लेक साइड पोखरा फोन 061 454 6 89 452 715

0: extreme energy drink.
1: ओ सुरेश, बिहान बिहान कता जान लागिस?
2: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो यार। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला होस् यार। आजको पास त उतै होला होस् यार।
1: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिड, बरु मेरो ब्यागमा गएर आइहालम।
3: पोखराको एकमात्र जानु पर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मोटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी लाउरे दाई, महेन्द्र पुल मोबाइल टावर। मोबाइल 98568408082, 98461482।

0: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बसपार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
1: डोर टू डोर इन्टरनेशनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9856010131, 9750010131। पोखरा न्यू रोड, बीएनडी भवन, सानिमा बैंक रहेको भवन।

0: बीबीसी नेपाली सेवाको साझापखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा कांग्रेस महाधिवेशनमा अघि बढ़्यो नेतृत्व चयन प्रक्रिया, पछिल्लो विभाजन बारे नेता शेखर कोइराला भन्छन्।
1: यो पहिलोचोटि फुटिया होइन नि त नेपाली कंग्रेस होइन, तर त्यो पीड़ा त हुन्छ नि, त्यसलाई मिलाउने प्रयास त गर्नु पर्यो नि, कसै न कसै शुरूआत गर्नु पर्यो।
0: कांग्रेस संस्थापन सामु तत्कालका चुनौती कस्ता?
2: व्यक्तिगत इच्छा आकांक्षा छँदा छँदै पनि हाम्रो सामूहिकता के हो भन्ने विषयमा चर्चा भएन भने चाहिँ विचार र एकताका रूपमा समस्या हुने चाहिँ देखिन्छ।
0: र फ्लाइ दुबईको विमानलाई 9/11 शैलीमा दुर्घटना गराउने प्रयास भएको आरोप सहितका विवरण। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिन्द्र दाहालबाट सुन्नुहोस्। स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेतले आगामी नोभेम्बर 29 तारीकका लागि मध्यावधि निर्वाचनको आह्वान गरेका छन्। अल्पसंख्यक सरकारले स्पेनको आवास संकट सम्बोधन गर्न अघि बढ़ाएका कदमहरू गत शुक्रबार सदनले अस्वीकार गरेपछि उनले यस्तो घोषणा गरेका हुन्। टेलिभिजन मार्फत सम्बोधन गर्दै प्रधानमन्त्री पेड्रो सान्चेतले भने, स्पेनको संसद विघटन गर्न र कानूनले तोकेको समय सीमा अनुसार नोभेम्बर 29 आइतबारका दिन आम चुनाव गराउन मन्त्री परिषदको एउटा असाधारण बैठक आज बिहान आह्वान गर्ने निर्णय मैले गरेको छु। स्पेनी प्रधानमन्त्री स्पेनको पुरातनवादी पीपुल्स पार्टीले यो घोषणाको स्वागत गर्दै अन्तत स्पेन सामु अब एउटा रोजाई हुने उल्लेख गरेको छ। हाल सर्वेक्षणहरूमा सान्चेतको पार्टी पछाडि छ र बीबीसीका स्पेन संवाददाता भन्छन् सान्चेत र विपक्षी दलहरूले सरकार निर्माणका लागि आवश्यक बहुमत जुटाउन कठिनाईको सामना गर्ने देखिन्छ। यस वर्षको चिकित्सा शास्त्र तर्फको नोबेल पुरस्कार एकजना अमेरिकी न्यूरो वैज्ञानिक र दुईजना जर्मन बायोफिजिसिस्टहरूलाई संयुक्त रूपमा दिइएको छ। जेनेटिक इन्जिनियरिङ र प्रकाश विज्ञान प्रयोग गरी विशेष गरी स्नायु प्रणालीसँग जोड़िएका कोशिकाहरूको अध्ययन गर्ने विधि अप्टोजेनेटिक्सका क्षेत्रमा गरेको कामका लागि कार्ल डाइसोरथ, पीटर ह्यागम्यान र गोएग नागललाई सम्मानित गरिएको हो। यो विधिले जीवित मस्तिष्कमा रहेका स्नायु कोषहरूले स्मृति, भावना र व्यवहारलाई कसरी प्रभावित गर्छन् भन्ने बुझ्न सघाउँछ। भारतको सर्वोच्च अदालतले अनियमितताको आरोप लागेको मतदाता नामावलीमा गरिएको वृहत स्तरको पुनरावलोकनको निर्णयका कारण खुलाउन सरकार र निर्वाचन आयोगलाई भनेको छ। विपक्षी दल र युवा नेतृत्वको अभियान कक्रत जनता पार्टीले प्रदर्शनहरूको आह्वान गरेका छन् र निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारको राजीनामा माग गरेका छन्। उनीहरूले गलत तरिकाले 10,00,000 मतदाताको नामावली सूचीबाट हटाइएको आरोप लगाएका छन्। भारतको निर्वाचन आयोगले कुनै गल्ती नगरेको तर्क गरिरहेको छ। जर्मनीको बाह्य गुप्तचर निकायका प्रमुखले रूससँग उनकै शब्दमा हिंसात्मक द्वन्द्वको चेतावनी दिएका छन्। बर्लिनमा सांसदहरूलाई दिइएको ब्रिफिङमा बीएनडी गुप्तचर निकायका प्रमुखले जर्मनी र उसका साझेदारहरू विरूद्ध रूसले थालेको अघोषित र छद्म लड़ाई नयाँ र खतरनाक चरणमा प्रवेश गरेको बताएका थिए। मस्कोले भने यी आरोपहरू अस्वीकार गर्दै आएको छ। र इजरायलका सरकारी संचार माध्यमहरूले इजरायलतर्फ उडान भरिरहेको विमानको ककपिटमा सहकर्मीमाथि आक्रमण गर्ने फ्लाइ दुबईका पाइलटले सो विमानलाई तेल अबीब स्थित बेन गुरियन विमानस्थल या शहरको एउटा भवनमा दुर्घटनाग्रस्त बनाउने योजना बनाएको विवरणहरू प्रकाशित गरेका छन्। हमाम अल हमामी ओमानका नागरिक हुन् र उनीमाथि संयुक्त अरब एमिरेट्समा सोधपूछ भइरहेको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। नेपाली कांग्रेसको 15 महाधिवेशनमा नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढ़ेसँगै पार्टीभित्रको विभाजन थप स्पष्ट भएको नेताहरूले बताएका छन्। संस्थापन पक्षले महाधिवेशन प्रक्रिया अघि बढ़ाइरहँदा तात्कालिक सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्ष भने प्रक्रियाबाट बाहिर छन्। विशेष अधिवेशनदेखि नै प्रक्रियाको वैधानिकतामाथि प्रश्न उठाउँदै आएको
3: छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। नेपाली कांग्रेसको 15 महाधिवेशन

0: राष्ट्रपति गगन कुमार थापाले राजनीतिक प्रतिवेदन प्रस्तुत गरे। राजनीतिक सहितका अन्य प्रतिवेदनहरूमाथि छलफल सकिएपछि नयाँ नेतृत्व चयनको प्रक्रियाले तीव्रता पाउने महामन्त्री गुरु घिमिरेले बताए। देउबा पक्षसँगको विवादका सन्दर्भमा उनले भने,
1: यसरी विशेष महाधिवेशन गरेर केन्द्रीय कार्य समितिको नवनिर्वाचित विवरण हामीले निर्वाचन आयोगमा अध्यावधिकका लागि हामीले प्रस्तुत गरेका थियौं र निर्वाचन आयोगले अध्यावधिक गराएको थियो। अब नयाँ कार्य समिति आएपछि हामी अध्यावधि गर्छौं। त्यसपछि नेपाली कंग्रेस नामक राजनीतिक दल एउटा रहन्छ।
0: देउबा पक्षले पनि आधिकारिकताको दावी छाडिसकेको छैन। महाधिवेशनको प्रक्रिया समानान्तर रूपमा अघि बढ़िरहेको अवस्थामा दुई पक्षबीच तत्काल समझदारी बन्ने सम्भावना आफूले नदेखेको देउबा पक्षका नेता प्रकाश शरण महतको भनाइ छ।
2: एकता भनेको के छ? आपसमा सहमति गरेर एकता हुने हो। अब आपसमा सहमति भएर एकता नभएपछि कानूनी प्रक्रियाद्वारा चाहिँ त्यसको चाहिँ को चाहिँ आधिकारिक हो होइन भन्ने चाहिँ टुङ्गो लाउने हो। अब त टुङ्गो लागिसकेपछि त्यो अर्को पार्टी हुन्छ हुँदैन त्यही बेला चाहिँ थाहा पाइने कुरा हो होइन।
0: देउबा पक्षले देशभर महाधिवेशनको तयारी गरिरहँदा नेता शेखर कोइराला भने कुनै पनि पक्षको गतिविधिमा सहभागी भएका छैनन्। आफू अझै पनि पार्टी एकताको पक्षमै रहेको कोइरालाले बीबीसीसँग बताए।
3: पहिलोचोटि फुटिया होइन नि त नेपाली कंग्रेस, मैले त देखेको छु योभन्दा पहिले गिरिजा प्रसाद कोइराला र शेरबाजीको प्रजातान्त्रिक कांग्रेस
0: भनेको। तपाईँ अहिले समानान्तर गतिविधि भएको बेला पनि दुईटै पक्षसँग मिलम नै भनिराख्ने प्रस्ताव लिएर भेटिराख्नु भएको हो?
3: जानुपर्छ, अहिले पनि म गरिरहेका छु भेटिरहेका छु।
0: तर यो अहिलेको यो बिन्दु चाहिँ विभाजन हो भन्नेमा चाहिँ दुविधा भएन अब होइन त?
3: मलाई छैन होइन, तर त्यो पीड़ा त हुन्छ नि, त्यसलाई मिलाउने प्रयास त गर्नु पर्यो नि, कसै न कसैले त शुरूआत गर्नु पर्यो। दुईटै पार्टीलाई एक ठाउँमा ल्याउन सकेनौ भने डेमोक्रेसी खतरामा पर्छ।
0: यद्यपि यसअघि देउबा र कोइराला पक्ष निकट मानिएका कतिपय नेताहरू भने संस्थापन पक्षले अघि बढ़ाएको पन्ध्रौं महाधिवेशनको प्रक्रियामा सहभागी भएका बताइएको छ। कांग्रेस महाधिवेशनकै सन्दर्भमा हामीले राजनीति शास्त्री हरि शर्मालाई टेलिफोन सम्पर्क गरी शुरूमा नेपाली कांग्रेसको जारी पन्ध्रौं महाधिवेशनको कुन पक्षलाई सबैभन्दा बढ़ी चासोका साथ हेर्नु भएको छ भनेर सोधेका छौं।
4: सबभन्दा चासोको विषय त के हो भने विशेष परिस्थितिमा विशेष अधिवेशन भएको थियो जेएनजी आन्दोलनको लगत्तै पछि। सबभन्दा ठूलो अब यसको तत्कालीन अध्यक्षदेखि लिएर अधिकांश नेपाली कंग्रेसको नेताहरूको सम्पत्तिदेखि लिएर जसरी तहस नहस भयो त्यस बीचमा चाहिँ अब गगन थापा जो अहिलेको सभापति हुनुहुन्छ उहाँको पनि भएको थियो। त्यो विषम परिस्थितिमा उठेर अधिवेशन गरेर त्यसलाई रेगुलराइज गर्ने जुन कुरा हुँदैछ त्यो संस्थागत हुने प्रोसेस छ, विधानले व्यवस्था गरेको कुराहरूबाट आउने, त्यो नै महत्वपूर्ण छ जस्तो लाग्छ मलाई।
0: तपाईँले यो एउटा यसको अनियमित पक्षलाई औल्याइरहँदा त्यहाँ अरू केही पक्षहरू पनि छन्, जस्तै यो पार्टीभित्रको आन्तरिक मेल बेमेल अथवा यो विवादको एउटा अध्याय, अब यो सँगसँगै औपचारिक रूपमा टुङ्गिएको भन्न मिल्छ?
4: होइन, अब यस्तो छ, विचारधारा एकै हो भन्दा भन्दै पनि अहिले हामी सैद्धान्तिक विचारधाराको स्खलनको समयमा छौं। संसारभरि नै पुरानो विचारहरू भत्किने, नयाँ विचारहरू आउने भनिएको तर ठिग्रिसकेको छैन। त्यस सन्दर्भमा पार्टी भन्ने बित्तिकै विभिन्न इच्छा आकांक्षा लिएर आएका मानिसहरू छन्। हिजोको समयमा लोकतन्त्रको संघर्षको निम्ति जेल नेल गर्ने वर्गदेखि लिएर अहिले यसलाई एउटा अपर्च्युनिटी पनि हो कि आफ्नो नेतृत्व विकासको सन्दर्भमा मौका पनि यसमा दिन्छ। यंग मान्छेहरूलाई पनि अब म देशको लागि समाजको लागि अथवा राजनीतिक नेतृत्वमा पस्छु भन्ने मान्छेहरूलाई पार्टीको संरचनाले एउटा बाटो खुलाइदिएको छ। अब त्यो कसरी स्वच्छ प्रतिस्पर्धा हुन्छ भन्ने कुरा चाहिँ चुनौती हो।
0: मैले तपाईँलाई यहाँनिर सोध्न खोजेको चाहिँ नयाँ पुस्ताको आवाजलाई प्राथमिकता दिँदा पुरानो पुस्ता चाहिँ छुटेको जस्तो देखियो, यसले चाहिँ कांग्रेसको आगामी राजनीतिक यात्रामा चाहिँ कतिको अर्थ राख्छ?
4: जस्तो लाग्यो होला कतिपयलाई। मैले त्यसलाई कसरी हेरेको छु भने विधानत यति वर्ष यो समूह जस्तो हिजो पनि पार्टीका भातृ संगठनहरूको प्रतिनिधित्व हुने सम्बन्ध के हुने सुरक्षित संस्थाको भातृ संगठनहरूको भन्ने चर्चा परिचर्चा नभएको होइन, तर अहिले विधानत यति प्रतिशत महिलाको लागि यति प्रतिशत विभिन्न जात जाति भाषा भाषीको निम्ति यति प्रतिशत उमेर समूहको लागि भनेर जुन निश्चित तोकेर आएको छ त्यसले अहिलेसम्म पार्टीमा रहेको जुन अब अघि तपाईँले पुरानो भन्नु अथवा प्रौढ वर्गलाई अप्ठ्यारो लाग्नु त स्वाभाविकै हो जस्तो लाग्छ होइन।
0: त्यसो भए यसलाई चाहिँ यो एउटा पुस्तान्तरणको कुरा मात्रै होइन, समग्रमा राजनैतिक पुनर्संरचनाको कुरा हो
4: त्यसरी हेर्नु पर्यो। किनभने यसले अहिले जसरी चाहिँ तपाईँको यो संविधानले जुन किसिमको राजनैतिक ढाँचाको कल्पना गर्छ तदनुरूप पार्टीहरू पनि परिवर्तन भइरहेको स्थिति छ।

0: बदलिँदो परिस्थितिमा चाहिँ विशेष महाधिवेशनदेखि आजको दिनसम्म आइपुग्दा कांग्रेसले त्यो बदलिएको सन्देश दिन सकेको छ त?
1: त्यो अब के छ भने निर्वाचित भएर आउने मानिसहरू कस्ता कस्ता हुन्छन्, कसरी चाहिँ निर्वाचन प्रक्रिया चाहिँ अगाडि बढेर जान्छ, नेतृत्वको अठोट त देखिन्छ, तर साँच्चै यति निर्वाचित भएर आउनेहरू चाहिँ हामी बदलियौं भन्ने भाव लिएर आउँछन् कि आउँछन् त्यो त हेर्न बाँकी छ।
0: त्यसो भए शर्माजी, अब ठ्याक्कै यो महाधिवेशन भइराख्दाखेरि तपाईँ कांग्रेसको सामुन्ने तत्काल अगाडि र दीर्घकालमा चाहिँ कस्ता खालका चुनौती सामना गर्नुपर्ने
1: देख्नुहुन्छ? अहिले मैले तत्काल के छ भने जुन किसिमको महत्वाकांक्षा त्यो पार्टीभित्र विभिन्न सदस्यहरूको बढेको देखिन्छ भने तपाईँले सामाजिक सञ्जाल रंगिएको छ यो पद त्यो पद भनेर, केले हामीलाई एक सूत्रमा लिएर आउँछ? हाम्रो व्यक्तिगत इच्छा आकांक्षा छँदा छँदै पनि हाम्रो सामूहिकता के हो भन्ने विषयमा चर्चा भएन भने चाहिँ मान्छे त हुने तर विचार र एकताका रूपमा चाहिँ समस्या हुने चाहिँ देखिन्छ। नेतृत्व भन्ने रिलेटिभ कुरा हो, आफ्नो ठाउँमा आफै नेता भएका मानिसहरू जति छन् उनीहरूले अब सोच्नु पर्यो कि एउटा प्रतिस्पर्धामा गयौं, गइसकेपछि हामीलाई कुन विचार सूत्रले बाँध्दछ, कार्यगत दिशा के हुनेछ, आउने पाँच वर्षदेखि दस वर्ष जुन मुलुकमा यत्रो बाढ़ी पहिरोदेखि
0: अझ यसलाई यसरी भनिदिनुहोस्, यो बदलिँदो राजनैतिक पृष्ठभूमिमा कांग्रेसले चाहिँ कस्तो प्रभाव पार्न सक्ने देख्नुहुन्छ?
1: सामान्य उदाहरण दिएर तपाईँलाई भन्छु, यो नयाँ गभर्नमेन्ट बनिसकेपछि पार्लियामेन्ट आइसकेपछि यथेष्ट संविधान संशोधनको कुराहरू उठ्यो, सरकारले कार्यदल पनि बनायो, नेपाली कंग्रेसले जबसम्म आफ्नो पोजिसन लिएको थिएन तबसम्म यो एक किसिमको छरपष्ट कता पुग्यो जस्तो लाग्थ्यो, कता जान लाग्यौं भन्थ्यो। जब संविधान संशोधनको विषयमा नेपाली कंग्रेसले एउटा ठोस दृष्टिकोण प्रस्तुत गरिसकेपछि अहिले तपाईँले संविधान संशोधनको चर्चा देख्नुहुन्न, अब यो संस्थागत रूपमा चर्चा हुनुभएको यसको रूप आएछैन। यसको अर्थ के हो भने नेपाली कंग्रेसको ऐतिहासिकताको जुन पृष्ठभूमि छ, यसको नेतृत्व र यसले जुन मध्यमार्गी धार जुन लिएर हिँड्छ त्यसले के दिन्छ भने यसले कुनै पनि विषयमा दृढ भएर एक रूपमा चाहिँ आफ्नो दृष्टिकोण प्रस्तुत गर्यो भने मुलुकलाई एउटा मियोको काम गर्छ भन्ने देख्छु, त्यो चाहिँ यो सम्मेलनबाट आओस् भन्ने हामी जस्तो बाहिर बस्ने सुभेक्षुकहरूको इच्छा हो।
2: उनी थिए राजनीति शास्त्री हरि शर्मा। अब एउटा प्रसंग संक्षेपमा, सरकारले अत्यावश्यक बाहेक हालका लागि भोटेकोशी त्रिशुली बाढ़ीपछिको खोज तथा उद्धार चरणलाई स्थगन गर्ने निर्णय गरेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको 21 बैठकले अत्यावश्यक खोजसँगै पुनर्निर्माण र पुनर्स्थापनाको कार्य तीव्र रूपमा अघि बढ़ाउन सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय पनि गरेको छ। तपाई बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। गत साताबाट हामीले भोटेकोशी त्रिशुली नदीको बाढ़ीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवन उपयोगी जानकारीहरू सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौं। बीबीसी हातेमालो कार्यक्रम अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोराब मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, फ्लाई दुबईको विमानलाई अपहरण गर्न प्रयास गरेको आरोप लागेका सह पाइलटले उक्त विमानलाई तेल अभिवको वेन गुरियन विमानस्थल वा अग्लो भवनमा दुर्घटना गराउने योजना बनाएका अमेरिकी र इजरायली समाचार विवरणहरूले जनाएका छन्। खबरहरूमा ती ओमानी नागरिक कुनै संगठित समूहसँग सम्बन्ध राख्ने भन्दा एक्लै चरमपन्थी गतिविधि गर्ने व्यक्ति रहेका भनिएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
3: ती सहचालक हमाम अल हमामीमाथि यूएईमा सोधपूछ भइरहेको छ र इजरायलका प्रतिनिधिहरूलाई त्यसबारे अध्यावधिक जानकारी गराइएको छ। इजरायली संचार माध्यमहरूले छानबिनबारे जानकार स्रोतलाई उद्धृत गर्दै ती सह पाइलटले क्याप्टेन स्मिथ मचारमाथि आक्रमणपछि आफूले उक्त विमानलाई इजरायली हवाई क्षेत्रतर्फ सामान्य उडान गराउन चाहेको र बेन गुरियन विमानस्थलबाट अवतरणको अनुमति लिने सोच बनाएको उल्लेख गरेका छन्। त्यसपछि उनले उक्त विमानलाई विमानस्थल वा तेल अभिवको मध्यमा अवस्थित टावर ब्लकमा सन् 2001 अल कायदाले अमेरिकामा गरेको आक्रमणकै शैलीमा दुर्घटनाग्रस्त गराउन चाहेको योजना बनाएको भनिएको छ। यूएई वा इजरायलका अधिकारीहरूले कुनै प्रतिक्रिया दिएका छैनन्। ओमान एयरले उनको उग्रवादी दृष्टिकोण प्रतिको चिन्ताका कारण उनलाई उडानबाट वञ्चित गरी प्रशासनिक काममा लगाएको क्षेत्रीय अधिकारीहरूले उल्लेख गरेका छन्। पछि उनलाई फ्लाई दुबईले रोजगारी दिएको थियो।
2: यसका साथै बीबीसी नेपाली सेवाको नियमित समाचारहरूको कार्यक्रम यही समाप्त हुन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढ़ी प्रभावित लक्षित हाम्रो विशेष प्रस्तुति बीबीसी हातेमालो कार्यक्रम एकोरेब मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सक्नुहुन्छ। हामी सबैलाई भने बिदा दिनुहोस्, नमस्कार।
4: तपाई यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।
5: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
6: टाइम चेक।
7: यति बेला रातिको 9 बजेको छ।
8: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
9: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: नमस्कार, राति 9 बजेको अनुपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineanupurna.com हाम्रो पात्रोको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। सरकारले 5,737 परिवारलाई लालपूर्जा बाँडिसकेको प्रधानमन्त्रीको दावी। सुकुम्बासी समस्या मुक्त जिल्ला कर्मश घोषणा गरिने। सशस्त्रका एआईजी वंशीराज दाहाल निलम्बित। चोलेन्द्र शमशेर पक्राउको सूचना चुवावट गरेको आरोप। कांग्रेसमा थपियो वरिष्ठ उपसभापति। केन्द्रीय कार्य समिति 297 सदस्यीय विधान सोमबारै पारित। भोटेकोशी बाढ़ी पछिको खोज तथा उद्धार चरण स्थगित। पुनर्निर्माण र पुनर्स्थापनाको कार्य तीव्र रूपमा अगाडि बढ़ाउन सम्बन्धित निकायलाई निर्देशन। ग्यास र पेट्रोलियम पदार्थको आपूर्ति नेपालको नियन्त्रणभन्दा बाहिरको कुरा रहेको उद्योग मन्त्रीको भनाई। नेपालले तत्काल ऊर्जा र कृषिमा आत्मनिर्भरताको नीति अवलम्बन गर्नुपर्ने उल्लेख। सवारी लाइसेन्स नवीकरणमा नयाँ नियम। ढड्डामा रेकर्ड नभेटिए पनि सो घोषणाबाटै काम हुने। अमेरिकाले बेलायती सैन्य अड्डाबाट सबै बमवर्षक विमान हटायो। मस्तिष्कको गतिविधि सम्बन्धी अनुसन्धान गर्ने 3 जना वैज्ञानिकलाई नोबेल पुरस्कार। र देशभर 27 वटा रंगशाला र कवर्ड हल बनाउने सरकारको निर्णय। खेलकुद क्षेत्रमा ठूलो परिवर्तन ल्याउने विश्वास। गण्डकी प्रदेश भलिबल संघको अधिवेशनमा विधान विवाद। निर्वाचन तालिका स्थगित। प्रधानमन्त्री बालेन्द्र शाहले भूमिहीन सुकुम्बासीको समस्यालाई सदैको लागि समाधान गर्ने दिशातर्फ सरकार अघि बढ़ेको दावी गर्नुभएको छ। हालसम्म सरकारले 5,737 परिवारलाई लालपूर्जा वितरण गरिसकेको उहाँको भनाइ छ। सामाजिक सञ्जालमा स्टाटस लेख्दै प्रधानमन्त्रीले यस्तो बताउनु भएको छ। अब जिल्ला जिल्लामा भूमिहीन सुकुम्बासीको समस्या समाधान गर्दै कर्मश सुकुम्बासी समस्या मुक्त जिल्ला घोषणा गर्ने उहाँले जानकारी दिनुभएको छ। यो समस्यालाई सधैँको लागि समाधान गर्ने दिशातर्फ सरकार अगाडि बढ़ेको छ। 7 दशकसम्म आश्वासन पाएका नागरिकले अब लालपूर्जा पाउनुहुन्छ उहाँले लेख्नु भएको छ। प्रधानमन्त्री शाहले 7 दशकदेखि राजनैतिक नारामा मात्र सीमित भूमिहीन तथा सुकुम्बासी समस्यालाई राष्ट्र पाएको चुनावी प्रतिबद्धता अनुसार 1,000 दिनभित्रै सदाको लागि समाधान गर्ने दावी गर्नुभएको छ। भूमि समस्या समाधान समिति गठन भएपछि देशभरका तथ्याङ्क एकीकृत रूपमा संकलन र प्रशोधन भइरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले हालसम्म प्रणालीमा 13,11,197 निवेदन दर्ता भइसकेको जानकारी दिनुभएको छ। प्राप्त निवेदनहरूको अध्ययन तथा प्रमाणीकरणको काम तीव्र गतिमा भइरहेको र विभिन्न जिल्लामा लालपूजा नभएका सुकुम्बासी, भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई पूर्जा बाँड्ने कामले तीव्रता पाएको उहाँको भनाइ छ। विक्रमसम्म 2015 सालको आम निर्वाचनदेखि नै राजनैतिक दलहरूले घोषणा पत्रमा सुकुम्बासी समस्या समाधानको आश्वासन दिए भने व्यवस्था र सरकारहरू फेरिदा समेत भूमिहीनको अवस्था उस्तै रहेको प्रधानमन्त्रीले स्मरण गराउनु भएको छ। विगतका सरकारहरूले राजनीतिलाई केन्द्रमा राखेर आयोग र संरचनाहरू बनाउँदा राज्यको ठूलो स्रोत खेर गएको उहाँको दावी रहेको छ। प्रधानमन्त्रीले राजनैतिक भागभण्डा नगरी विषय विज्ञता र स्थानीय तहसँगको समन्वयमा पारदर्शी ढंगले काम अगाडि बढ़ाएको स्पष्ट पार्नुभएको छ। शाहका अनुसार सार्वजनिक महत्व तथा जोखिमयुक्त स्थानमा बसेका वास्तविक सुकुम्बासीलाई सुरक्षित स्थानमा व्यवस्थापन गरिनेछ। यसै गरी काठमाडौँ उपत्यकाबाट विस्थापित परिवारको हकमा उनीहरूको स्थायी वतन गृह जिल्लामै भूमि व्यवस्थापन गर्ने प्रक्रिया अघि बढ़ाइएको छ। झुटो विवरण पेश गरी आफूलाई सुकुम्बासी देखाउनेहरूमाथि अभिलेख विधान गरी कानूनी कार्यवाही थालिएको पनि उहाँले जानकारी दिनुभएको छ। सशस्त्र प्रहरी बलका अतिरिक्त महानिदेशक एआईजी वंशीराज दाहाल निलम्बित हुनुभएको छ। सुरक्षा सम्बन्धी सूचना चुहावटको आरोपमा निलम्बन गरिएको गृह मन्त्रालय स्रोतले जनाएको छ। गत साता पक्राउ पर्नुभएका पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणालाई पक्राउ गरिए लगत्तै उहाँ टेकुस्थित प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय पुग्नु भएको थियो। त्यसपछि राणा पक्राउ परेको सूचना बाहिरिएको थियो। मन्त्रालय स्रोतका अनुसार आजको मन्त्री परिषद बैठकले उहाँलाई निलम्बन गरेको हो। त्यसको सूचना गृह मन्त्रालय मार्फत सशस्त्र मुख्यालय पठाइएको छ। सरकारले पूर्व प्रधान न्यायाधीश राणालाई गोप्य रूपमा पक्राउ गरी सोधपूछ गर्न खोजेको थियो। विभिन्न मुद्दामा चलखेल गर्दै सरकारलाई अप्ठ्यारोमा पार्न खोजेको भन्दै प्रधानमन्त्री सचिवालयको ठाटो निर्देशनमा उहाँ पक्राउ पर्नुभएको थियो। निलम्बित एआईजी दाहाल राणाको नातेदार हुनुहुन्छ। गृह मन्त्रालयले दाहाललाई रातारात राणालाई भेट्न जाँच कारणबारे सोधपूछ गरेको थियो। उहाँले पारिवारिक व्यक्ति भएकै कारण पक्राउ परेको खबर परिवारबाट प्राप्त भएको र भेट्न पुगेको भन्नुभएको थियो। यद्यपि राणालाई पक्राउ गर्ने नेपाल प्रहरी नेतृत्वले उक्त सूचनाको चुहावट दाहालबाटै भएको दावी गर्दै आएको थियो। दाहाल निलम्बनमा परेको राष्ट्रसभाबाट प्रतिनिधि सभा सदस्य रहनुभएका अधिवक्ता यज्ञमणि न्यौपानेले पुष्टि गर्नुभएको छ। नेपाली कांग्रेसको संशोधित विधान पारित भएको छ। 15 महाधिवेशन अन्तर्गत दोस्रो दिन खुल्ला मञ्चमा भइरहेको बन्द सत्रले महामन्त्री प्रदीप पौडेलले पेश गरेको संशोधित विधान पारित भएको हो। प्रवक्ता देवराज चालिसेले मीडिया ब्रिफिङ गर्दै दिएको जानकारी अनुसार संशोधित विधान अनुसार केन्द्रीय कार्य समिति 297 सदस्य रहनेछ, जसमा सभापति एक, वरिष्ठ उपसभापति एक तथा उपसभापति चारजना रहनेछन्। उपसभापतिमा एकजना महिला अनिवार्य गरिएको छ। त्यस्तै महामन्त्री तीनजना रहनेछन्, जसमा एकजना महिला अनिवार्य गरिएको छ। त्यस्तै सहमहामन्त्रीमा 15 रहनेछन्। कोषाध्यक्षीय केन्द्रीय सदस्य मध्येबाट एकजना हुनेछन्, प्रवक्ता एकजना हुनेछन् भने सहप्रवक्ता पनि हुनेछन्। केन्द्रीय सदस्यहरूमा खुल्लामा 45 रहनेछन्, महिला खुल्लामा 15 हुनेछन्। हरेक प्रदेशबाट एक महिलासहित 4 हुनेछन्। साथै उपत्यकाबाट एक महिलासहित 2 अनिवार्य गरिएको छ। यस्तै दलिततर्फ 5 महिला र एक मधेसीसहित 14 रहनेछन्। जनजातितर्फ 8 महिलासहित 20 हुनेछन् भने खसारीबाट 8 महिलासहित 18 हुनेछन्। मधेसीतर्फ 5 महिलासहित 13 हुनेछन्। यस्तै जनसम्पर्क समितिबाट 2 महिलासहित 7 हुनेछन्। पिछडिएको वर्गबाट 3 हुनेछन्। थारूबाट 2 महिलासहित 6 रहेका छन्। श्रमिकबाट 1 महिलासहित 3, पेशागत विज्ञबाट 2 महिलासहित 7 रहेका छन्। साथै सातै प्रदेशबाट 21 35 वर्ष मुनिका युवा रहनेछन्। यस्तै अपाङ्गता भएकाबाट 1 तथा प्रजातन्त्र सेनानीबाट 3 हुनेछन्। केन्द्रीय कार्य समितिले पछि 66 मनोनित गर्नेछ। सोमबार विधान पारित भए पनि सभापति उपसभापति र कोषाध्यक्षको प्रतिवेदन भने मंगलबारको बन्द सत्रले मात्र पारित गर्नेछ। मंगलबार बिहान 10 उम्मेद्वारको मनोनयन हुने भएकोले विधान भने सोमबारै पारित गरिएको हो। सरकारले भोटेकोशी त्रिशुली बाढ़ीपछिको खोज तथा उद्धार चरणलाई स्थगित गरेको छ। प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको 21 बैठकले अत्यावश्यक बाहेक खोजी तथा उद्धार चरणलाई स्थगित गर्ने निर्णय गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। बैठकले पुननिर्माण र पुनर्स्थापनाको कार्य तीव्र रूपमा अगाडि बढ़ाउन सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय पनि गरेको छ। जिल्ला सुरक्षा समिति, जिल्ला विपद व्यवस्था समिति, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समिति र स्थलगत अवलोकन समितिको सिफारिशको आधारमा यस्तो निर्णय भएको हो। यसै गरी बैठकले प्रभावित क्षेत्रको पुननिर्माण तथा पुनर्स्थापनाको लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त 504 योजना तथा कार्यक्रमको लागि 5,59,17,72,27,00,00 रूपियाँ बराबरको बजेट स्वीकृतिको लागि अर्थ मन्त्रालयमा सिफारिश पठाउने निर्णय गरिएको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 बमोजिम स्वीकृत योजनाहरूको लागि अर्थ मन्त्रालय मार्फत स्रोत व्यवस्थापन गरिनेछ। यसै गरी लागत अनुमान नखुलेका र प्राथमिकरण हुन बाँकी आयोजनाहरूको विवरण प्राप्त भएपछि आवश्यक बजेट व्यवस्थाको लागि अर्थ मन्त्रालयमा सिफारिश गर्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निर्देशन दिएको छ। बैठकमा प्रधानमन्त्री शाहले विपद व्यवस्थापनको काम संघ प्रदेश र पालिकाको समन्वयमा भइरहेको र अब पुननिर्माण र पुनर्स्थापनाको काम पनि त्यसै गरी हुने बताउनु भएको थियो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार शाहले ग्यास र पेट्रोलियम पदार्थको आपूर्ति नेपालको नियन्त्रणभन्दा बाहिरको कुरा रहेको बताउनु भएको छ। संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्री शाहले अन्तर्राष्ट्रिय भूराजनीतिक द्वन्द्वको कारण पेट्रोलियम पदार्थको आपूर्तिमा परेको प्रभावलाई ध्यानमा राख्दै नेपालले तत्काल ऊर्जा र कृषिमा आत्मनिर्भरताको नीति अवलम्बन गर्नुपर्ने बताउनुभयो। शाहले युक्रेन, रूस तथा मध्यपूर्वको द्वन्द्वको कारण नेपालको आपूर्ति प्रणाली प्रभावित भएको भन्दै परम्परागत इन्धनको विकल्प खोज्ने बेला आएको जिकिर गर्नुभयो। आपूर्ति व्यवस्थालाई सहज बनाउन संचार माध्यमले पनि नागरिकलाई स्वदेशको वस्तुको प्रयोग गर्नको लागि उत्प्रेरित गर्नुपर्ने उहाँको भनाइ छ। मन्त्री शाहले कृषि उत्पादनमा जोड़ दिँदै पहाड़ी क्षेत्रमा हुने रैथानी बालीको प्रवर्धन गर्न जरूरी रहेको बताउनुभयो। उहाँले नागरिकलाई के मात्र गर्न सकिन्छ भन्ने सोचबाट माथि उठेर स्वदेशी उत्पादन र ऊर्जा प्रयोगले नै दिगो समाधान दिन्छ भन्ने भाषा निर्माण गर्नुपर्नेमा जोड़ दिनुभयो। सांसदहरूले उठाएका ग्यास आपूर्ति सम्बन्धी प्रश्नमा मन्त्री शाहले भू राजनीतिक परिस्थितिका कारण बाह्य वस्तुमाथिको निर्भरता कम गर्नुपर्ने आफ्नो उडान दोहोर्याउनु भएको थियो। गण्डकी प्रदेशका प्रदेश प्रमुख डेलीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय पोखराले आर्थिक वर्ष 82-83 वार्षिक प्रतिवेदन पेश गरेको छ। आयोगको पोखरा कार्यालय प्रमुख नारायण प्रसाद सापकोटाले संविधानको धारा 294 उपधारा 3 व्यवस्था बमोजिम प्रदेश प्रमुख समक्ष आयोगको 36 वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो। सो अवसरमा प्रदेश प्रमुख भट्टले आर्थिक अनियमितता अन्त्य र भ्रष्टाचार नियन्त्रणको काम चुनौतीपूर्ण रहेको बताउँदै मुलुकमा सुशासन स्थापना गर्न लोकतान्त्रिक व्यवस्थालाई बलियो बनाउन र प्रणाली बसाउन आयोग क्रियाशील रहेकोमा खुशी व्यक्त गर्नुभयो। मुलुकको विकासको बाधक नै भ्रष्टाचार भएकाले यसलाई निर्मूल पार्न सामान्य व्यक्तिदेखि राज्यको पल्लो ओहदामा बसेका पदाधिकारीसम्मले नैतिक आचरण सुधार गर्नुपर्ने उहाँले जोड़ दिनुभयो। पूर्व प्रधानमन्त्री झलनाथ खनाल नेपाली कम्युनिष्ट पार्टी नेकपाबाट बाहिरिनु भएको छ। नेकपाका वरिष्ठ नेता समेत रहनुभएका खनालले समाजवादी जागरण अभियानको घोषणा गर्नुभएको छ। सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गरी अभियानको घोषणा गर्नुभएको हो। खनालको नेतृत्वमा शनिबार गोप्य भेला भएको थियो। अभियानको पहिलो भेलाबाट पारित प्रस्तावबारे सोमबार पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो। कम्युनिष्ट आन्दोलनलाई वैचारिक रूपमा पुनर्गठन गर्न अभियान सञ्चालन गरिएको उहाँले बताउनु भएको छ। भेलाले पारित गरेको प्रस्तावमा भनिएको छ, कम्युनिष्ट आन्दोलनलाई क्रान्तिकारी कार्यदिशाको आधारमा पुनर्गठन र पुनर्संरचना गर्दै वैचारिक तथा राजनीतिक एकताको आधार निर्माण गर्न सबै कम्युनिष्ट समूहहरूसँग हार्दिक आह्वान गर्दछौं। उहाँले एकीकृत क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माण गर्ने बताउनु भएको छ। भेलाले पारित गरिएको प्रस्तावमा भनिएको छ, यो अभियानमा खनाललाई यसअघि नै नेकपा माओवादी केन्द्रबाट बाहिरिनुभएका हरिबोल गजुरेल लगायतका नेताहरूले साथ दिनुभएको छ। सवारी चालक अनुमति पत्रको नम्बर प्रणालीमा भए पनि पूर्ण विवरण नहुँदा वर्षौंदेखि नवीकरणबाट वञ्चित करिब 4,00,000 चालकलाई सरकारले राहत दिएको छ। यातायात व्यवस्था विभागले नयाँ निर्देशिका जारी गर्दै प्रणाली वा ढड्डामा पूर्ण विवरण नभेटिए पनि सवारी चालकले सो घोषणा गरेर एकपटकको लागि लाइसेन्स नवीकरण गर्न पाउने व्यवस्था गरेको हो। विभागले सवारी तथा यातायात व्यवस्था नियमावली 2054 नियम 62(1)ले दिएको अधिकार प्रयोग गरी विद्युतीय माध्यमबाट सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा प्रवाह गर्ने निर्देशिका 2083 स्वीकृत गरी लागू गरेको छ। निर्देशिकाको एक बुदा अनुसार अब प्रणालीमा लाइसेन्स नम्बर देखिएको तर प्राविधिक कारणले अन्य पूर्ण विवरण नखुलेको अवस्थामा पनि सेवाग्राहीले सम्बन्धित प्रदेशस्थित यातायात कार्यालयबाटै सजिलै नवीकरण गराउन सक्नेछन्। यसअघि यस्तो समस्या समाधानको लागि सेवाग्राहीहरू केन्द्र स्थित यातायात व्यवस्था विभाग धाउनुपर्ने बाध्यता थियो। नयाँ व्यवस्था अनुसार सम्बन्धित कार्यालयको अभिलेख वा डेटाबेसमा पूर्ण विवरण नभेटिएमा चालक अनुमति पत्र बाहससँग उपलब्ध प्रमाण कार्यालयको पुरानो अभिलेख वा सेवाग्राही स्वयंले भर्ने सो घोषणा फारमको आधारमा पूर्ण अभिलेख कायम गरिनेछ। सोही कायम भएको अभिलेखलाई आधार मानेर कार्यालयले नवीकरण प्रक्रिया अगाडि बढ़ाउने विभागका अधिकारीले बताउनु भएको छ। तर सो घोषणा गर्दा पेश गरिएका विवरणको कानूनी तथा प्राविधिक जिम्मेवारी भने स्वयं सवारी चालकले नै लिनुपर्नेछ। झुटो विवरण पेश गरी नवीकरण गराइएको पाइएमा प्रचलित कानून अनुसार कार्यवाही हुने विभागले जनाएको छ। यो सुविधा सबैका लागि खुल्ला भने नगरिएको विभागको प्रस्तुति छ। कुनै कस्तुर अनियमितता वा अनुसन्धानका क्रममा अख्तियार दुरूपयोग अनुसन्धान आयोग वा अन्य नियमनकारी निकायले रोक्का गरेका लाइसेन्सको हकमा पनि यो नियम लागू हुने छैन। त्यस्ता लाइसेन्सको अनुसन्धान टुंगो नलागेसम्म वा फुकुवा नभएसम्म नवीकरण गर्न पाइने छैन। बेला बेलामा भइरहने सफ्टवेयर प्रणाली परिवर्तन विगतका आन्दोलनका क्रममा विभिन्न जिल्लाका यातायात कार्यालयहरूमा आगजनी भएर ढड्डा नष्ट हुनु तथा ढड्डाबाट डिजिटल प्रणालीमा सार्दा भएको प्राविधिक त्रुटिको कारण करिब 4,00,000 चालकको पूर्ण विवरण हराएको थियो। यातायात व्यवस्था विभागका सूचना अधिकारी केशव खतिवड़ाले लामो समय देखिएको सेवाग्राहीको शास्तिलाई अन्त्य गर्न नयाँ निर्देशिका मार्फत नीतिगत निकास दिइएको बताउनु भएको छ। नेपालीहरूको महान पर्व विजयादशमी तथा दीपावलीको अवसरमा पोखराको बुद्ध विशाल बजारमा ग्राहकलाई विशेष छूट दिइने भएको छ। बुद्ध विशाल बजार व्यापारिक एसोसिएशनका पूर्व अध्यक्ष तथा मानार्थ सदस्य केशव बहादुर खत्रीका अनुसार ग्राहक वर्गलाई उपहार भन्दा नि गुणस्तरीय सामान बेच्ने उद्देश्यका साथ सबै ग्राहकलाई बुद्ध विशाल बजारमा हरेक सामान खरिदमा 5-25% छूट व्यवस्था गरिएको बताउनुभयो। उपहार पहिले नगद 5-25% छूट अहिले भन्ने नाराका साथ बुद्ध विशाल बजारका हरेक पसलहरूमा यो छूटको व्यवस्था मिलाइनुको साथै बुद्ध विशाल बजारभित्र सामान खरिद गर्ने ग्राहकहरूलाई निशुल्क पार्किङको व्यवस्था गरिएको एसोसिएशनका अध्यक्ष बुद्धिबहादुर कुमारले बताउनु भएको छ। एसोसिएशनका उपाध्यक्ष मनोहरी पौडेलले बुद्ध विशाल बजारभित्र उत्कृष्ट टिकटक बनाउने टिकटकहरूलाई पुरस्कार दिने व्यवस्था मिलाइएको छ। पौडेलले प्रतियोगितामा सहभागी हुन इच्छुक बुद्ध विशाल बजार एरियाभित्र मौलिक तथा सृजनात्मक भिडियो तयार गरी फेसबुक टिकटक इन्स्टाग्राम लगायतका डिजिटल प्लेटफर्ममा पोस्ट गर्नुपर्ने र उक्त टिकटक बुद्ध विशाल बजार व्यापारिक एसोसिएशनको फेसबुक पेजमा पठाउनुपर्ने बताउनुभयो। विजेताको मूल्यांकन भिडियोको विषयवस्तुको गुणस्तर सृजनशीलता प्रस्तुति शैली तथा सामाजिक सञ्जालमा प्राप्त लाइक कमेन्ट र शेयरको आधारमा उत्कृष्ट 3 जनालाई जनही 10,000 रूपियाँ पुरस्कार दिइने र कृत्रिम रूपमा बुस्ट वा प्रमोट गरिएको भिडियो भने प्रतियोगितामा समावेश नगरिने एसोसिएशनका महासचिव थमन सिंह गुरूङले बताउनु भएको छ। एसोसिएशनका कोषाध्यक्ष गोविन्द प्रसाद दाहालले असोज 18-4 गतेसम्म मक्सिरमा हुने ग्राहकलाई छूट सुविधा तथा टिकटक प्रतियोगिताको फाइदा उठाउन धेरैभन्दा धेरै ग्राहकलाई आग्रह गर्नुभएको छ। बुद्ध विशाल बजारभित्र करिब 200 सटरहरूमा फ्यान्सी कस्मेटिक जुत्ता चप्पल मोबाइल पसल वित्तीय संस्था रेस्टुरेन्ट सारी तथा कुर्ता लगायतका पसलहरू सञ्चालनमा रहेका छन्। श्रोता तपाईँले सुनिरहनु भएको छ राति 9 बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझ पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन् तर यति बेला पालो भएको छ वैज्ञापनिक विश्रामको।
1: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके यूएसए क्यानाडा अस्ट्रेलिया जापान युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने? जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र।
2: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ सेक्योर रिलायबल। फोन 98560131, 97150031। पोखरा न्यू रोड, बीएनडी भवन, सानेमा बैंक रहेको भवन।

0: Mania Extreme Energy Drink.
1: वरिष्ठ न्यूरो फिजिशियन पोखरामा
2: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बाह्र बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
4: फिस्टल आइबेव केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
5: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
4: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आइबेव केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
5: साँच्चै हो र?
4: हे बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आइबीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
5: हो त?
4: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
6: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
7: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर, के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचैन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
3: तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच यही असोज 24 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871, मोबाइल नम्बर 98-434-32-29।
8: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप्स, नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।

राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग, गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र राज पाण्डेले नेपाली कांग्रेसको 15 महाधिवेशनमा उपसभापति पदमा उम्मेद्वारी घोषणा गर्नुभएको छ। उम्मेद्वारी घोषणा गर्दै पाण्डेले पार्टीलाई थप एकताबद्ध, सुदृढ र समयानुकूल बनाउँदै अघि बढ़ाउन आफूले उपसभापति पदमा उम्मेद्वारी दिएको बताउनु भएको छ। पार्टीभित्र र बाहिरबाट समेत कांग्रेसको एकता र सुदृढ संगठन निर्माणको आवश्यकता निरन्तर उठिरहेको बताउँदै उहाँले पार्टीका सबै तह र पुस्ताका नेता कार्यकर्तालाई संवाद, सहकार्य र साझा उद्देश्यका आधारमा एउटै सूत्रमा जोड्नमा आफ्नो प्राथमिकता रहने बताउनु भएको छ। पाण्डे नेपाली कंग्रेसको 3 पटक केन्द्रीय सदस्यका रूपमा तथा 45 वर्षभन्दा बढ़ी समय पार्टी सदस्यका रूपमा काम गरेको अनुभवसँगै युवा पुस्ता संघको निरन्तर सहकार्य र युवा मैत्री कार्यशैलीलाई आगामी राजनीतिक यात्राको आधार बनाउने उहाँले बताउनु भएको छ। हप्ताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अंकले घटेको छ। शेयर बजार परिसूचक नेप्से आज 20.48 अंकले घटेर 2566.76 बिन्दुमा झरेको छ। आज व्यापार बाहेक सबै समूहको उपसूचक घटेकोमा फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत लगानी समूह 1% भन्दा धेरैले ओह्रालो लागेको छ। आज 242 कम्पनीको शेयर घटेकोमा 32 बढ़ेको छ। यस्तै 4 कम्पनीको शेयर भने घटबड़ भएको छैन। आज 5 कम्पनीको शेयर 5.5% भन्दा धेरैले घटेको छ। समग्रमा बजार घटेको दिन स्टार्डर्ड चार्टर्ड ब्याङ्कको डिभेन्चर 5.75% बढ़ेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। गएको शुक्रबार 4.29 अर्ब कारोबार भएकोमा आज 359 कम्पनीको 90 लाख इत्ता शेयर 3.27 अर्ब रूपियाँमा किनबेच भएको छ। अमेरिकी वायुसेनाले बेलायती सैन्य अड्डा आरएएफ फेयरफोर्डबाट सबै बमवर्षक विमान हटाएको छ। यो सैन्य अड्डामा गएको सेप्टेम्बर 27 भएको एउटा घटनाबारे आतंकवाद विरोधी प्रहरीले अनुसन्धान गरिरहेको छ। एक अमेरिकी अधिकारीले बेलायती हवाई अड्डामा तैनात सबै अमेरिकी बमवर्षक विमानलाई तिनका मूल अखड़ामा फिर्ता पठाइएको पुष्टि गरेका छन्। यद्यपि अमेरिकाले ती विमानहरू फिर्ता बोलाउनुको आधिकारिक कारण भनेको लागेको छैन। अमेरिकाको यो निर्णय सेप्टेम्बर 27 घटेको घटनापछि आएको हो। त्यस दिन ग्लोस्टर सायरमा रहेको आरएएफ फेयरफोर्ड हवाई अड्डा नजिकै 3 शंकास्पद गाड़ी देखिएको खबरपछि प्रहरीलाई जानकारी गराइएको थियो। शुरूमा यो घटनाको सम्बन्धमा आतंकवाद सम्बन्धी कसुरको आशंकामा प्रहरीले 5 पक्राउ गरेको थियो। यद्यपि पछि उनीहरूलाई धरोटीमा रिहा गरिएको थियो। त्यसपछि पक्राउ परेका 6 व्यक्ति बेलायती इरानी नागरिक पनि पछि धरोटीमा रिहा भएका थिए। यस वर्षको चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार 3 वैज्ञानिकले संयुक्त रूपमा पाउने भएका छन्। नोबेल पुरस्कार समितिले अमेरिकी मनोचिकित्सक तथा स्नायुविज्ञ कार्ल डाइस्रोथ, उहाँका जर्मन सहकर्मी पीटर हेगेमान र जर्ज नागेललाई यो पुरस्कार दिने घोषणा गरेको छ। 3 वैज्ञानिकले संयुक्त रूपमा 1.10 करोड़ स्वीडिस क्रोनर नगद पुरस्कार र पदक पाउनेछन्। अप्टोजेनेटिक्स क्षेत्रमा गरेको कामका लागि उहाँहरूलाई यो पुरस्कार प्रदान गरिने भएको हो। जीवित मस्तिष्कमा स्नायुकोषहरूले कसरी स्मृति, भावना र व्यवहारहरू निर्माण गर्छन् भन्ने देखाउन सम्भव बनाउने विधिलाई अप्टोजेनेटिक्स भनिन्छ। नोबेल समितिले यी आविष्कारहरूले आधुनिक विज्ञानमा ठूलो परिवर्तन ल्याएको र मानव स्वास्थ्य सम्बन्धी अनुसन्धानको लागि नयाँ बाटो खोलेको बताएको छ। यो सँगै यस वर्षको नोबेल पुरस्कार घोषणा शुरू भएको छ। अब भोलि भौतिक शास्त्र, परिष्ट रसायनशास्त्र, आउँदो बिहिबार साहित्य, शुक्रबार शान्ति र आउँदो सोमबार अर्थशास्त्रतर्फको विजेताहरूको नाम घोषणा हुनेछ। विगत 12 महिनामा मानव जातिका लागि उच्चतम लाभ हुने काम गरेका व्यक्तिलाई नोबेल पुरस्कारबाट सम्मानित गरिन्छ। सरकारले खेलकुद पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै देशभर 27 खेल मैदान तथा कवर्ड हल निर्माण गर्ने भएको छ। यो काम अघि बढ़ाउन पूर्वाधार विकास मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद राखेपछि समझदारी पत्रमा हस्ताक्षर भइसकेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभएको छ। आज सिंहदरबारमा आयोजित मन्त्री परिषद बैठकपछि पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पोखरेलले यो परियोजनाले देशको खेलकुद क्षेत्रमा ठूलो परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो। मन्त्रालय र राखेपछि बीच भएको यो समझदारीले लामो समयदेखि थन्किएका खेलकुद आयोजनालाई गति दिने अपेक्षा छ। मन्त्री पोखरेलले देशभरका सबै संघशालाको स्तरोन्नति एकैबाट गर्न बजेट तथा प्राविधिक सीमितता रहे पनि 27 महत्वपूर्ण आयोजनाबाट थालनी गर्नु सकारात्मक कदम भएको उल्लेख गर्नुभएको छ। गण्डकी प्रदेश परिवहन संघको 2 अधिवेशन तथा 3 साधारण सभा विधान विवादको कारण स्थगित भएको छ। पोखरामा आज उद्घाटन समारोह सम्पन्न भए पनि निर्वाचन प्रक्रियामा विधान सम्बन्धी विवाद उत्पन्न भएपछि अधिवेशन स्थगित भएको हो। नेपाल भलिबल संघले संघका उपाध्यक्ष
यमबहादुर गुरूङलाई निर्वाचन समितिको संयोजक रूपमा तोकेर पठाएको थियो। अधिवेशनमा अध्यक्ष पदका लागि तीनजना भन्दा बढ़ी आकांक्षी देखिएपछि निर्वाचन प्रक्रियामा लागू हुने विधानलाई लिएर विवाद शुरू भएको हो। सो विवादसँगै निर्वाचन समितिका संयोजक गुरूङले आज गर्ने भनिएको सबै निर्वाचन कार्यतालिका स्थगित भएको बताउनुभयो। गण्डकी प्रदेश भलिबल संघ प्रदेश खेलकुद परिषद गण्डकीमा दर्ता तथा स्वीकृत भएको विधानमा अध्यक्ष पदका लागि कम्तीमा एक कार्यकाल पदाधिकारीका रूपमा काम गरेको हुनुपर्ने व्यवस्था छ, तर नेपाल भलिबल संघको केन्द्रीय विधानमा भने अध्यक्ष पदको लागि यस्तो प्रावधान नरहेको बताइएको छ। वर्तमान कार्य समितिले संघ प्रदेश खेलकुद परिषद गण्डकीमा औपचारिक रूपमा दर्ता भएको र सोही स्वीकृति विधान अनुसार निर्वाचन प्रक्रिया अघि बढ़ाउनु पर्ने अडान राखेको थियो, तर निर्वाचन समितिका संयोजक गुरूङले केन्द्रीय विधान अनुसार निर्वाचन प्रक्रिया अघि बढ़ाउन थालेपछि वर्तमान कार्य समितिले असन्तुष्टि जनाउँदै निर्वाचन प्रक्रिया बहिष्कार गरेर हलबाट निस्किएका थिए। बहिष्कारमा सहभागी वर्तमान कार्य समितिका उपाध्यक्ष वीरेन्द्र खड्काले प्रदेश खेलकुद परिषदमा दर्ता रहेको विधान अनुसार निर्वाचन हुनुपर्ने बताउनु भएको छ। यसैबीच प्रदेश खेलकुद परिषदका तर्फबाट प्रतिनिधिका रूपमा सहभागी परिषदका सदस्य भीमराजु लीले उद्घाटन समारोहमा आफू उपस्थित भए पनि निर्वाचनको क्रममा विधानको विषय उठेपछि आफू बाहिरिएको बताउनुभयो। अध्यक्ष पदका लागि कार्य समितिका उपाध्यक्षहरू राजेन्द्र जीसी, वीरेन्द्र खड्का र लक्ष्मण श्रेष्ठले यसअघि नै दावी प्रस्तुत गरिसक्नु भएको छ। महासचिव पदमा समेत तीनजनाको दावी रहेको छ। यसअगाडि साधारण सभा तथा अधिवेशनको नेपाल भलिबल संघका केन्द्रीय सल्लाहकार तथा टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण प्रसाद शर्माले उद्घाटन गर्नुभएको थियो। राति 9 बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। सरकारले 5,737 परिवारलाई लाटपुर्जा बाँडिसकेको प्रधानमन्त्रीको दावी। सुकुम्बासी समस्या मुक्त जिल्ला क्रमशः घोषणा गरिने। सशस्त्रका एआईजी वंशीराज दाहाल निलम्बित। चोलेन्द्र शमशेर पक्राउको सूचना चुहावट गरेको आरोप। कांग्रेसमा थपियो वरिष्ठ उपसभापति। केन्द्रीय कार्य समिति 297 सदस्यीय विधान सोमबारे पारित। भोटेघुसी बाढ़ीपछिको खोज तथा उद्धार चरण स्थगित। पुनर्निर्माण र पुनर्स्थापनाको कार्य तीव्र रूपमा अगाडि बढ़ाउन सम्बन्धित निकायलाई निर्देशन। ग्यास र पेट्रोलियम पदार्थको आपूर्ति नेपालको नियन्त्रणभन्दा बाहिरको कुरा रहेको उद्योग मन्त्रीको भनाई। नेपालले तत्काल ऊर्जा र कृषिमा आत्मनिर्भरताको नीति अवलम्बन गर्नुपर्ने उल्लेख। सवारी लाइसेन्स नवीकरणमा नयाँ नियम। डड्डामा रेकर्ड भेटिए पनि सो घोषणाबाटै काम हुने। अमेरिकाले बेलायती सैन्य अड्डाबाट सबै बमवर्षक विमान हटायो। मस्तिष्कको गतिविधि सम्बन्धी अनुसन्धान गर्ने 3 जना वैज्ञानिकलाई नोबेल पुरस्कार। र देशभर 27 रंगशाला र कवर हल बनाउने सरकारको निर्णय। खेलकुद क्षेत्रमा ठूलो परिवर्तन ल्याउने विश्वास। गण्डकी प्रदेश भलिबल संघको अधिवेशनमा विधान विवाद। निर्वाचन तालिका स्थगित। अवस्थ यो सँगै आजको सम्पूर्ण समाचार बुलेटिन यति नै। भोलि बिहान 6 बजे अन्नपूर्ण हाइलाइट्समा पुनः हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण साथीहरूको साथमा प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: Mania Extreme Energy Drink.
1: संस्कृति चिनाउन दौडौं, इतिहास सम्झाउन दौडौं, साहस जगाउन दौडौं, प्रकृति जोगाउन दौडौं। श्री नेपाली सेना पश्चिम पृथ्वीना हेडक्वार्टर विजयपुर र पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मंचको संयुक्त आयोजनामा पोखरा 5 कोट 50 किलोमिटर अल्ट्रा ट्रेल रेस 2083 आयोजना गरिएको छ। कास्कीकोट, सराङकोट, जुप्राङकोट, अर्मलाकोट र काहुकोट समेट्दै दौड़ने यो दौड़ले संस्कृतिको पहिचान, इतिहासको विरासत, साहसको चुनौती र प्रकृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्नेछ। दौड़का विधाहरू 50 किलोमिटर महिला तथा पुरूष दौड़ र 16 किलोमिटर महिला तथा पुरूष दौड़। मिति यही असोज 25 गते आइतबार, घटस्थापनाको दिन। दौड़ शुरू हुने स्थान पोखरा महानगरपालिका वडा नम्बर 24 कास्कीकोटको कास्की दरबार। समापन पोखरा महानगरपालिका वडा नम्बर 11 फुलबारी ब्यारेक। रिपोर्टिङ समय बिहान 6 बजे, दौड़ शुरू बिहान ठिक 7 बजे। उत्कृष्ट धावकहरूलाई पदक, प्रमाण पत्र तथा नगद पुरस्कार। दौड़ पूरा गर्ने सबै धावकहरूलाई पदक तथा प्रमाण पत्र प्रदान गरिनेछ। दर्ता गर्ने अन्तिम मिति यही असोज 22 गते दिउँसो 4 बजेसम्म। सम्पूर्ण पोखरेली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा विशेष अनुरोध, सबै धावकहरू आफ्नो घर आँगनमा आइपुग्दा कृपया आफ्नो जातीय वेशभूषा, बाजा गाजा र घड़ा कलश सहित धावकहरूलाई स्वागत गरी हौसला प्रदान गरिदिनु हुन अनुरोध छ। सवारी चालक महानुभावहरूले धावकहरूलाई असुविधा नपरोस् भनी विशेष ध्यान दिन हार्दिक अनुरोध गरिन्छ। दौड़का रूटका सम्बन्धमा कृपया पोखरा म्याराथनको आधिकारिक पेज हेर्नुहुन पनि अनुरोध गर्दछौ। आयोजक श्री नेपाली सेना पश्चिम पृथ्वीना हेडक्वार्टर विजयपुर र नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा। विस्तृत जानकारीका लागि फोन 061588716, 98560884। वेबसाइट www.pokharamarathon.org। फेसबुक आईडी पोखरा म्याराथन मेन पेज।

0: क्यू यो साँझलाई अझ सुगन्धित बनाउँछ मङ्गलदीप सेन्ट 3-in-1 को साथ। हामीलाई मन पर्छ भने भगवानलाई पनि मन पर्छ।
1: मङ्गलदीप सेन्ट 3-in-1 परफ्युम लाइक फ्रेग्रेन्स।
2: रंग बहार रंग बहार
3: वर्ष संगे उपहार उपहार बम्पर माल यामाहा रेजियर
2: वर्ष पेन से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
4: घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
2: वर्ष पेन।
5: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
6: हाम्रा सेवाहरू
5: हार जोड्ने नसा तथा मेरुदण्ड रोग
6: जनरल सर्जरी सबै प्रकारका अपरेशन सेवा
5: मृगौला तथा मूत्र रोग युरो सर्जरी
6: पेट छाती मुटु थाइरोइड तथा मधुमेह रोग
5: न्युरो सर्जरी सेवा
6: बाल रोग
5: नाक कान तथा घाँटी रोग
6: मानसिक तथा स्नायु रोग
5: प्रसूति तथा स्त्री रोग
6: छाला यौन तथा कुष्ठ रोग
5: नेत्र रोग
6: दाँत तथा मुख रोग
5: क्यान्सर रोग दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन
6: 24 घण्टा एम्बुलेन्स इमर्जेन्सी अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा
5: सुविधा सम्पन्न आईसीयू सेवा
6: डिजिटल एक्सरे
5: सिटी स्क्यान सेवा
6: भिडियो एक्सरे इको कार्डियोग्राफी
5: इन्डोस्कोपी इसिजी इइजी पिटिए
6: फिजियोथेरापी युरोफ्लोमेट्री
5: केमोथेरापी
6: सुरक्षित गर्भपतन सेवा
5: होल बडी चेकअप हेल्थ प्याकेज
6: मेट्रो सिटी हस्पिटल प्राली पोखरा 8 सृजना चोक कास्की
5: फोन 061-572-648 572-849
7: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCOM, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्।
8: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
9: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख DM प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
10: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बजेसम्म
9: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
11: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर 1 ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।
12: नेपालीको गौरव,
13: नेपालीको पहिचान,
12: पालिखे ढाका टोपी
13: जसले शिरको शोभा बढाउँछ।
12: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्,
14: ढाका टोपी, साडी, पछ्यौरा, टाई, चोलो, दोसल्ला, सम्मान सल।
12: पालिखे ढाका टोपी, महेन्द्रपुल हुलाक कार्यालय नजिकै पोखरा, फोन 526483।
13: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा,
12: हामी गर्व गर्दछौ पालिखे ढाका टोपी।
15: दिपेनयन आँखा घर क्लिनिक प्राली,
16: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिपेनयन आँखा घरको असोज र कार्तिक दुई महिना भरि बम्पर अफर, टिकटमा 50% छुट, चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट।
15: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
16: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण, आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श, दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार, फेको मेसिनद्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भातभटनी पारी एभरेस्ट ब्याङ्क नजिक। फोन 577-007 97-623-36-816।
17: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
18: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
17: 28 वर्षदेखिको अनुभव, न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
18: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
16: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98-251-98-190।
19: किन्नुहोस् अब ढुक्कले सुनका गहना आयो, अब मेसिनबाट गुणस्तर जाँच्ने क्षमता।
20: मान्छे स्वभावैले सुन्दरताको खोजीमा रहन्छ। यही सुन्दरताको एउटा उदाहरण हो रूपाकोट ज्योति सुन चाँदी दुकानका आकर्षक, मनमोहक अनि सुन्दर गरगहनाहरू।
19: भनिन्छ सुन चाँदी नगद सरह हो, त्यसैले यहाँहरूको परिश्रमबाट आर्जित सुन चाँदीका गरगहनाको लागि हामी सदैव गुणस्तरमा सजग र सचेत छौँ।
20: हामी पोखरामै पहिलो पटक अत्याधुनिक मेसिनबाट गुणस्तर जाँच गरी 99% गुणस्तर भएका गरगहनाहरू मात्र यहाँहरू समक्ष ल्याउँछौ।
19: यी गरगहना बिक्री वा साथ फेर गर्दा तोल बराबरको पैसा खरिद मूल्यमै हामी दिनेछौ। हामी गुणस्तरमा सम्झौता गर्दैनौ। यही हो रूपाकोट ज्योति सुन चाँदी दोकानको प्रतिबद्धता।
20: फोन 530-815-530-815, मोबाइल नम्बर 98-562-22-871। महेन्द्रपुर पालिकी चोक जाने बाटोमा हाम्रो पहिलो शाखा महेन्द्रपुर अन्नपूर्ण सुपर मार्केटको गेट सँगै सञ्चालन भइरहेको छ। प्रोपाइटर दशरथ सुनार।
21: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
22: जलवायु परिवर्तन र रेड क्रस सम्बन्धमा नेपाल आदिवासी जनजाति महासंघको अडान।
0: भूमि वन र प्राकृतिक स्रोत सँगको आदिवासी जनजातिको अन्यश्रित सम्बन्धलाई मान्यता देऊ।
22: जल जमिन जंगल खानी र प्राकृतिक स्रोतमाथि आदिवासी जनजातिको स्वामित्व र नियन्त्रणको अधिकार सुनिश्चित गर।
0: वन संरक्षण र व्यवस्थापन सम्बन्धी आदिवासी जनजातिको परम्परागत प्रणालीलाई मान्यता देऊ।
22: स्वतन्त्र अग्रिम जानकारी सहितको मञ्जुरीलाई सुनिश्चित गर।
0: पूर्ण र प्रभावकारी सहभागिताको व्यवस्था सुनिश्चित गर।
22: आत्मनिर्णयको अधिकारलाई मान्यता देऊ।
0: अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओ महासन्धि नम्बर 169 र युएन ड्रिफ कार्यान्वयन गर।
22: नेपाल आदिवासी जनजाति महासंघ।
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ। झ्याल बाहिर धुलोले ढाक्छ। बत्ती फोन सबको लाइन काटिन्छ। सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन। अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: हेलो,
23: हजुर नमस्कार।
3: हेलो
23: नमस्कार काका, सुन्नु भएन?
3: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो? मैले केही भरै पाइन।
23: हजुर काका नमस्कार, म भतिज बोलेको। भतिज सुन्नु भएन?
3: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
23: हो यही कुरा भन्नलाई फोन गरेको काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ। त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
23: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
3: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
16: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ। फोन 061-433-342-433-640।
11: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाऊ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।

0: extreme energy drink.
1: घर होस या ऑफिस, होटल होस या रेस्टोरेंट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
2: रंग बहार रंग बहार
3: वर्जर सँगै उपहार उपहार बम्परमा यामाहा रेजियर
2: वर्जर पेन्सले घर रंगाउनुहोस् र लक्की ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
3: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
2: घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ। वर्जर पेन्स

0: Mania.
1: Extreme energy drink.
2: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको.
3: टाइम चेक.
4: यति बेला रातिको 10 बजेको छ.
5: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा.
6: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय.

summer.

नमस्कार, रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज को आज को नियमित प्रसारण में स्वागत छ। आज बिहानदेखि रातिसम्म रेडियो अन्नपूर्णका समाचारमूलक, सन्देशमूलक, शिक्षामूलक तथा मनोरञ्जनात्मक कार्यक्रम सुन्न सक्नुहुनेछ। तपाईको आजको दिन शुभ रहोस्, मंगल रहोस्। सुन्दै गर्नुहोला रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज।